र सधैँ झैं म यहाँहरूको माझमा आज पनि आउन पाउँदा एकदमै खुसी छु र आशिषित पनि। र आज भने कार्यक्रममा म यहाँहरूको माझमा यिपी कोइरले गाउनुभएका गीत सँगसँगै एउटा विषयको बारेमा यहाँहरूको माझमा चर्चा गर्ने नै छु। भाइ बहिनीहरू, यहाँहरू कतिजनालाई गीत मनपर्छ, अर्थात् गीत सुन्न मनपर्छ, गाउन मनपर्छ? मलाई त एकदमै गीत गाउनदेखि लिएर गीत सुन्न, हरेक संगीतसँग रिलेटेड सबै कुराहरू चाहिँ मलाई एकदमै मनपर्छ। र आफैलाई विभिन्न इन्स्ट्रुमेन्टहरू बजाउन नआए तापनि अरूले बजाउँदा पनि मलाई निकै नै आनन्दित फिल हुन्छ। हो, हाम्रो यिपीका भाइ बहिनीहरूले पनि यिपी कोयरमा रहेर त्यस्तै मिठा मिठा गीतहरू चाहिँ गाउने गर्नुहुन्छ र परमेश्वरको महिमा गर्ने गर्नुहुन्छ। र यहाँहरूले पनि ससानै उमेरदेखि नै परमेश्वरको निम्ति गीतहरू भजनहरू गाएर उहाँलाई महिमा दिन सक्नुहुन्छ। र अर्को कुरा, हामीले प्रार्थनाद्वारा पनि परमेश्वरसँग नजिक हुन सक्छौ। प्रार्थनाबाट हामीले आफ्नो मनमा लागेका कुराहरू चाहिँ उहाँसँग राख्न सक्छौ। र अहिलेलाई भने ढिला नगरिकन म यहाँहरूको माझमा राख्न चाहन्छु यिपी कोइरले नै गाउनुभएको यस आशिषमय गीत। गीत पश्चात फेरि पनि उपस्थित हुने नै छु।

फेरि पनि स्वागत छ भाइ बहिनीहरू कार्यक्रम यिपी लेप्सिङमा। र मैले अघि नै भनिसकेकी छु, आज चाहिँ म यहाँहरूको माझमा प्रार्थनाको बारेमा चर्चा गर्दैछु। थाहा छ भाइ बहिनीहरू, प्रार्थना भन्ने कुरा हामी ठूला उमेरका व्यक्तिहरूले मात्र होइन, यहाँहरू जस्ता ससाना बालबालिकाहरूले पनि प्रार्थना गर्नु अत्यन्तै आवश्यक छ। र परमेश्वर पनि चाहनुहुन्छ कि यहाँहरूले पनि राम्रोसँग प्रार्थना गर्न सक्नु भएको होस् भनेर। यहाँहरूलाई के लाग्छ, प्रार्थना भनेको के होला? सोचिसक्नुभयो होला। प्रार्थना भन्ने बित्तिकै परमेश्वर र हामी मानिस बीचको कुराकानी अर्थात उहाँसँग समय बिताउनु नै प्रार्थना हो। हामी प्रार्थनामा उहाँलाई धन्यवाद दिने गर्छौ, साथसाथै आफूले गरेका गल्तीहरूको पनि पाप क्षमा माग्ने गर्छौ। र कति पटक हामी मानिस जातिहरू हामीलाई यस संसारमा रहँदै गर्दा हामीलाई विभिन्न कुराहरूको आवश्यकता परिरहेको हुन्छ र ती आवश्यकताहरूको लागि पनि हामीले प्रार्थना गर्ने गर्छौ। जस्तै आफ्नो पढाइ लेखाइको लागि, आफ्नो घर परिवारको लागि, र कतिजना व्यक्तिहरूलाई कामहरू चाहिरहेको हुन्छ, अनि काम असल काम जुटाइदिनु भएको होस् भनेर पनि हामी प्रार्थना गर्ने गर्छौ। र पढाइ लेखाइमा गाह्रो हुँदै गर्दाखेरि हामी उहाँसँग ज्ञान बुद्धिका कुराहरू पनि माग्ने गर्छौ। र अरू थुप्रै विषयका बारेमा बिरामीहरूका लागि पनि हामी प्रार्थना गर्ने गर्छौ। र प्रार्थनामा चाहिँ निकै नै ठूलो शक्ति हुँदछ। र अर्को कुरा, हामीहरूले जति कुराहरूको लागि प्रार्थना गरिरहेका छौ त्यो त्यति पर्याप्त छैन, किनभने हामीले त्योभन्दा पनि अझै धेरै विषयहरूका लागि प्रार्थना गर्नु चाहिँ आवश्यक छ। भाइ बहिनीहरू, परमेश्वरले यो संसार बनाउनु हुँदा यो संसार निकै नै सुन्दर अनि असल थियो र संसारको वातावरण पनि साह्रै राम्रो थियो। मानिसहरू पनि थोरै थिए त्यो समयमा, अनि लडाई झगडा अशान्तिहरू पनि थिएनन्। तर जति जति संसारमा मानिसहरू संख्यामा वृद्धि हुँदै गए, त्यस सँगसँगै संसार पनि लडाई झगडामा र बिस्तारै पापले भरिँदै गयो। र संसारमा शान्तिको कमी हुन थाल्यो। यसकारण अहिले पनि हामी संसारमा हेर्छौ भने, यहाँहरूले समाचारहरूमा पनि सुन्ने गर्नुभएको होला, र अहिले त इन्टरनेटको जमानामा हामीले एभ्री टाइम हामीले हरेक समयमा विश्वमा के भइरहेको छ भनेर चाहिँ अपडेट लिन सक्छौ। र अहिले विभिन्न देशहरू बीच पनि झगडाहरू भइरहेको, लडाई भइरहेको कुराहरू चाहिँ हामी सुन्न सक्छौ। यसकारण भाइ बहिनीहरू, आज हामीले प्रार्थना गर्नुपर्ने विषय भनेको पनि शान्तिको लागि हो। हामीले संसारको शान्तिको लागि र हाम्रो देश नेपालमा आउनुपर्ने शान्तिको लागि पनि हामीले परमेश्वरसँग प्रार्थना गर्न सक्छौ। अनि छ नि भाइ बहिनीहरू, यहाँहरू कतिजनालाई तपाईँहरूलाई मन नपराउने व्यक्तिहरू देखेर साह्रै रिस उठ्छ, अर्थात भनौ त्यो मान्छेसँग संगत गर्न मन लाग्दैन, त्यो मान्छेसँग बोल्न मन लाग्दैन, अथवा भनौ त्यो मान्छेसँग बदला लिन मन लाग्छ। तर जब हामीलाई कोही व्यक्तिहरूले मन पराउँदैनन्, हाम्रो बारेमा नराम्रा कुराहरू गरिरहेका हुन्छन्, हामीलाई खेदो गरिरहेका हुन्छन्, ती व्यक्तिहरूलाई हामीले आज बदला लिएर होइन, तर त्यो व्यक्तिको लागि चाहिँ हामीले प्रार्थना गरिदिनु आवश्यक छ। हामी मत्तीको पुस्तक 5:44 हेर्छौ भने नि भाइ बहिनीहरू, त्यहाँ जब येशु ख्रीष्टलाई पनि अरू मानिसहरूले निकै खेदो गरेका थिए, त्यो समयमा येशु ख्रीष्ट ती व्यक्तिहरूलाई बदला लिन अथवा ती व्यक्तिहरूलाई सबक सिकाउनको लागि तयार हुनु भएन, तर
यीशु ख्रिस्ट जो एकदमै नम्र हुनुहुन्थ्यो उहाँले प्रार्थना गर्न थाल्नुभयो। त्यसैले आज हामी जो परमेश्वरका छोरा छोरी हौ हामीले त्यस्ता व्यक्तिहरूलाई अझ नराम्रो जवाफ दिने उनीहरूमाथि नै हामीले नराम्रो व्यवहार देखाउने भन्दा पनि त्यस्ता नराम्रा हामीलाई हानि पुर्याउन सक्ने व्यक्तिहरूको निम्ति चाहिँ हामीले प्रार्थना गर्दिन सक्छौं। र आज यो कुरा यहाँहरूले आफ्नो साथीभाइहरूलाई पनि सिकाउन सक्नुहुनेछ। हुन्छ भाइ बहिनीहरू, अब भने कार्यक्रममा हामी सुन्नेछौ यीपी कोइरले गाउनु भएको यो गीत र गीत पश्चात फेरि पनि उपस्थित हुने नै छु।

कार्यक्रममा फेरि पनि स्वागत छ भाइ बहिनीहरू. भर्खरै मात्र यहाँहरूले सुन्नुभयो युपी कोयलले गाउनु भएको यस आशिषमय गीत. र आज हामी प्रार्थनाको बारेमा छलफल गर्दैछौ र हामीले प्रार्थना गर्नुपर्ने विषयहरूमा चाहिँ अर्को भनेको परीक्षामा नपर्नका लागि हामीले प्रार्थना गर्न सक्छौ. हामी लुकाको पुस्तक 22:40 हेर्छौं भने जब येशूको मृत्यु हुने समय नजिकै आइसकेको थियो तापनि उहाँ आफ्नो समय अनुसार प्रार्थना गर्न जैतुन डाँडामा जानुभयो र यो कुरा चेलाहरूले पनि देखे अनि तिनीहरू पनि प्रार्थनाका लागि येशूको पछि पछि लागे. जब येशू सँगसँगै उहाँका चेलाहरू जैतुन डाँडामा पुग्नुभयो तब येशूले तिनीहरूलाई भन्नुभयो, परीक्षामा नपर्नका लागि प्रार्थना गर. किनभने भाइ बहिनीहरू, परीक्षा आउनु पाप होइन तर परीक्षामा पर्नु चाहिँ पाप हो. र आफ्ना चेलाहरूलाई सतर्क बनाउन सँगसँगै उनीहरूलाई यसबारे सचेत गराउनको लागि पनि येशूले आफ्ना चेलाहरूलाई यी सब कुराहरू भन्नुभएको थियो. र हाम्रो जीवनमा पनि विभिन्न खालका परीक्षाहरू आउन सक्छन् र त्यस्ता परीक्षाहरू नआउन् भनेर अर्थात् ती परीक्षामा नपर्नका लागि चाहिँ हामीले निरन्तर प्रार्थना गर्न सक्दछौं. ओहो, यहाँहरूलाई लागिरहेको होला हामीले प्रार्थना गर्नुपर्ने विषयहरू त थुप्रै रहेछन् भनेर. अवश्य नै भाइ बहिनीहरू, हामीले प्रार्थना गर्नुपर्ने विषयहरू त थुप्रै नै छन् र अर्को भनेको हामीले आफ्नो मित्रहरूको लागि आफ्नो साथीभाइका लागि पनि प्रार्थना गर्न सक्दछौ. म यहाँहरूलाई एउटा घटना बताउन गइरहेकी छु. अय्युबको पुस्तक 42:9 हामी हेर्छौ भने उज भन्ने देशमा एक निर्दोष र सोझो जीवन बिताउने र परमेश्वरसँग पनि डर मान्ने एउटा मानिस बस्दथ्यो र तिनी साह्रै धनी पनि थिए. तिनका 7,000 भेडा बाख्रा, 3,000 ऊट, 500 हल गोरु र 500 गधा साथै थुप्रै संख्यामा कमारा कमारी अर्थात नोकर साकरहरू थिए र तिनका 7 छोराहरू र 3 छोरीहरू थिए र तिनको नाम अय्युब थियो. एक दिन तिनी साह्रै बिरामी भए र मृत्युको अवस्थामा नै पुग्दा समेत तिनको अति नै मिल्ने साथीहरू तिनी कहाँ भेट्न आए.

उनलाई हप्काउन थाले। तर परमेश्वरको आज्ञा अनुसार अर्युबले आफ्ना साथीहरूको लागि प्रार्थना गरे। अर्युबले आफ्ना साथीहरूको लागि प्रार्थना गरे चाहिँ तपाईहरूले पनि आफ्नो साथीभाइ छरछिमेकीहरूको लागि चाहिँ प्रार्थना गर्न सक्नुहुन्छ। किनभने भाइ बहिनीहरू, हामी संसारमा रहँदै गर्दाखेरि हामी समाजमा बस्छौ, हामी हाम्रो वरपर हाम्रो छरछिमेकीहरू साथीभाइहरू हुन्छन् र सबैजनाले हामीलाई असल व्यवहार देखाउँछन्, सबैजनाले हामीलाई मन पराउँछन्, सबैजनाले हामीलाई राम्रो भन्छन् भन्ने पनि हुँदैन। कतिजना व्यक्तिहरूलाई हामी मन नपर्न पनि सक्छ अनि र उनीहरूले हामीलाई गाली गर्न सक्छ, नराम्रो बोल्न सक्छ र त्यो समयमा चाहिँ हामीले उनीहरू जस्तै खराब व्यवहार देखाउने भन्दा पनि उनीहरूको लागि प्रार्थना गर्न सक्छौ, जुन कुरा चाहिँ हाम्रो निम्ति निकै नै चुनौतीपूर्ण कुरा छ। किनभने कोही व्यक्तिले हामीलाई नराम्रो भन्छ भने अनि उसलाई फेरि हामीले प्रार्थना गर्ने, उसलाई असल व्यवहार देखाउनु त निकै नै गाह्रो कुरा हो नि। तर पनि हामीले प्रार्थना साथ फेरि पनि ती व्यक्तिहरूलाई असल व्यवहारहरू देखाउन सक्छौ। र अर्को कुरा भाइ बहिनीहरू, जसरी अघि मैले भने कि हामी समाजमा रहँदै गर्दाखेरि, संसारमा रहँदै गर्दा हामीलाई सबैजनाले मन पराउँछन्, सबैले आदर इज्जत गर्छन् भन्ने पनि हुँदैन। र कतिपय समयमा हामीलाई व्यक्तिहरूले हाम्रो खिल्ली उडाइरहेका हुन्छन्, हामीलाई अनादर गरिरहेका हुन्छन्, हामीलाई नराम्रा गालीहरू प्रयोग गरिरहेका हुन्छन्। र त्यो समयमा हामीले त्यस्ता व्यक्तिहरूको लागि पनि प्रार्थना गर्न सक्छौ, किनभने संसारमा हामी परमेश्वरलाई पाएका व्यक्तिहरू र अरू व्यक्तिहरू व्यवहारदेखि लिएर हरेक कुरामा अलि भिन्न हुन्छौ। त्यसैले हामी जो परमेश्वरलाई पछ्याउँछौ, हो हामी जस्ता व्यक्तिहरूले चाहिँ उनीहरूमा झन रिस पोख्ने अथवा उनीहरूलाई नै हामीले नराम्रो व्यवहार देखाउने भन्दा पनि उनीहरूको लागि चाहिँ प्रार्थना गर्न जरुरी छ। र भाइ बहिनीहरू, यहाँहरू कतिजनालाई ज्ञान बुद्धिको आवश्यक परेको छ? अवश्य नै मलाई पनि हरेक दिन परमेश्वरबाट आएको ज्ञान बुद्धिको खाँचो पर्ने गर्छ, किनभने म पनि आफ्नो पढाइ लेखाई गर्दैछु र आफ्ना कामहरू पनि गर्दैछु र मलाई आफ्ना कामदेखि लिएर आफ्नो पढाइ लेखाई हरेक कुरामा परमेश्वरको ज्ञान बुद्धिको खाँचो पर्ने गर्छ। र यहाँहरू पनि विद्यालयमा पढ्ने गर्नुहुन्छ र तपाईँहरू त्यही ज्ञान र बुद्धि पाउनको लागि विद्यालय जाने गर्नुहुन्छ र विद्यालयमा शिक्षक शिक्षिकाहरूले तपाईँहरूलाई विभिन्न विषयहरू पनि पढाउनुहुन्छ। तिनै कुराहरूबाट यहाँहरूले ज्ञान बुद्धि हासिल गर्नुहुन्छ। र कतिजनालाई आफ्नो विद्यालयमा पढेका कुराहरू, कक्षामा पढेका कुराहरू छिट्टै बिर्सने बानी छ। र म पनि सानो छँदा कतिपय कुराहरू मलाई बुझ्न निकै गाह्रो हुन्थ्यो र पढेको कुरा पनि चाँडै बिर्सने गर्थे र झन् अरू बेला आएको कुरा पनि जब परीक्षा आउने गर्थ्यो अनि जब परीक्षामा जति पनि ती प्रश्नहरू भेटाउँथे अर्थात एक्जामको समयमा अनि त्यो क्वेशन देखेर पनि मलाई डर लाग्थ्यो र आएको उत्तर पनि मैले डराएर नलेखिकन आउने गर्थे। तर यहाँहरूमा पनि त्यस्तै खालका कुराहरू भइरहेका छन् भने यहाँहरूले पनि ज्ञान बुद्धिको लागि परमेश्वरसँग प्रार्थना गर्न सक्नुहुन्छ। हुन्छ भाइ बहिनीहरू, अब भने कार्यक्रममा हामी सुन्नेछौ हिपी कोयरले गाउनु भएको यो गीत र गीत पश्चात फेरि पनि उपस्थित हुने नै छौ।

र कार्यक्रममा फेरि पनि स्वागत छ भाइ बहिनीहरू। भर्खरै मात्र यहाँहरूले सुन्नुभयो युपी कोयरले गाउनु भएको यस आशिषमय गीत, र आज हामी प्रार्थनाको बारेमा छलफल गर्दैछौ। यहाँहरूले याकुब एकको पाँचमा हेर्नुभयो भने यस्तो लेखिएको छ, कसैलाई बुद्धिको अभाव छ भने त्यसले परमेश्वरसित मागोस्, त्यसलाई त्यो दिइनेछ। आहा, कति राम्रो कुरा! जसरी यस पदमा लेखिएको कुरा निकै नै राम्रो कुरा थियो, त्यसरी नै आज हामीले पनि परमेश्वरमा विश्वास गरेर उहाँसँग हामीलाई चाहिने ज्ञान बुद्धिका कुराहरू माग्छौं भने पनि उहाँले हामीलाई अवश्य नै दिनुहुन्छ। त्यसैले कतिपय अवस्थामा हामी घमण्ड गर्छौं होला, ओहो मैले मेहनत गरेर म पास भए, अर्थात म त एकदमै ट्यालेन्ट जन्मेको छु भन्ने पनि हामीलाई लाग्दो होला। म त अरू भन्दा एकदमै पढाइमा पनि अब्बल छु, मलाई जति त कसैलाई आउँदैन भन्ने पनि लाग्दो होला। तर जति पनि हामीले आफ्नो पढाइ लेखाइमा गरिरहेका पर्फर्मेन्सहरू छन्, ती सबै कुराहरू चाहिँ केवल परमेश्वरबाट आएका ज्ञान बुद्धिद्वारा हुन्। र अर्को भाइ बहिनीहरू, हामीले प्रार्थना गर्नुपर्ने विषय भनेको सिद्धताको निम्ति हो। भाइ बहिनीहरू, हामीहरूले येशु ख्रीष्टलाई व्यक्तिगत रूपमा प्रभु र मुक्तिदाता भनी ग्रहण गरेको कारण हामीहरूको सम्पूर्ण पापहरू क्षमा भएका छन् र हामी उहाँका सन्तान भएका छौं। अनि हामी येशु ख्रीष्टबाट सिद्ध र पवित्र पनि भएका छौं। तर येशु ख्रीष्टलाई ग्रहण गरेर उहाँलाई चिनेर पनि बेला बेलामा हामी पाप गरिरहेका हुन्छौं अनि परमेश्वरदेखि पनि टाढा हुँदछौं। त्यसै कारण हामी पवित्रतामा र सिद्धतामा रहिरहन सकौं भनी परमेश्वरमा प्रार्थना गर्नु पनि आवश्यक छ, अनि मात्रै परमेश्वर हाम्रो जीवनबाट खुशी हुनुहुन्छ। र अर्को कुरा, परमेश्वर पवित्र हुनुहुन्छ र आज हामी पनि जो परमेश्वरलाई पछ्याउँछौ, हामी पनि उहाँ जस्तै पवित्र जीवन जिउनको लागि तयार हुनु पर्दछ। र अर्को भनेको, हामीले आफैलाई दुष्टका कुराहरूबाट बचाउनको लागि पनि प्रार्थना गर्न सक्छौ। र येशूले उहाँमा विश्वास गर्ने व्यक्तिहरूको लागि परमेश्वरसँग यसो भनेर प्रार्थना गर्नुभयो, तिनीहरूलाई दुष्टबाट जोगाइराख्नुहोस्। र आज हामीले पनि आफूलाई दुष्ट कुराहरूबाट टाढा राख्नलाई अथवा आफूलाई ती कुराहरूबाट जोगाउन परमेश्वरसँग प्रार्थना गर्नु आवश्यक छ। युहन्नाको पुस्तक 17:15 हेर्छौं भने यस्तो लेखिएको छ, हामीले येशूलाई ग्रहण गरेको दिनदेखि नै शैतान हाम्रो शत्रु भएको छ र हामीलाई खाऊ र निलु भनी त्यो हामीलाई खोज्दै हिँडेको छ। त्यो हामी कहाँ आएर लोभ लालच देखाउँछ, झुट बोल्न लगाउँछ, चोर्न लगाउँछ र हामीबाट आफ्नो इच्छा पूरा गरी हामीलाई परमेश्वरबाट नै अलग गरिदिने गर्छ। यसकारण दुष्ट र त्यसको कार्यहरूबाट बच्नका लागि हामीले लगातार रूपमा परमेश्वरसँग प्रार्थना गर्नु आवश्यक हुन्छ। र भाइ बहिनीहरू, हामी पनि हाम्रो काममा जानको लागि, हाम्रो विद्यालय जानको लागि हामी कोही हिँडेर, कोही साइकलमा, कोही आफ्नो मोटरसाइकलमा अथवा पब्लिक बसमा चढेर पनि यात्रा गर्ने गर्दछौं र यात्रामा विभिन्न समस्याहरू पनि आउन सक्छन्। त्यसैले हामी जहिले पनि छोटो यात्रा होस् अथवा लामो यात्रा होस्, यात्रा गर्नु अघि प्रार्थना गर्नु चाहिँ अति नै आवश्यक छ। र सँगसँगै भाइ बहिनीहरू, हामीले हाम्रो देशको सुरक्षाको निम्ति अनि आफू बसेको शहरको लागि अनि आफ्नो देशमा असल तरिकाले मौसम अनुसारको खेतीपाती अन्न बालीहरू फल्न सकोस् भनेर चाहिँ हामी प्रार्थना गर्न सक्छौ। त्यस सँगसँगै जति पनि दुःख पाएका दुखी गरीबहरू हुन्छन् र बेसहारा व्यक्तिहरू हुन्छन् जसलाई परिवारको खाँचो रहेको हुन्छ, र यहाँहरूले पनि यहाँहरू जस्तै ससाना भाइ बहिनीहरूको लागि प्रार्थना गर्न सक्नुहुन्छ।
अवश्य नै भाइ बहिनीहरू, यहाँहरूले थाहा पाउनु नै भयो होला कि हामीले हाम्रो जीवनमा प्रार्थना गर्नु चाहिँ कतिको आवश्यक छ भनेर। आज यहाँहरू पनि परमेश्वरबाटको ज्ञान बुद्धि चाहनुहुन्छ, उहाँबाटको त्यो सुरक्षा चाहनुहुन्छ भने निरन्तर रूपमा प्रार्थना गर्नुहोस्, र साँच्चै नै उहाँको असल छोरा छोरी भएर जिउन चाहनुहुन्छ भने पनि हरेक दिन निरन्तर प्रार्थना गर्ने गर्नुहोला। र आजको कार्यक्रमबाट यहाँहरूले पक्कै पनि आशिष पाउनु नै भयो होला, र मलाई आशा छ कि यहाँहरूले पनि आफ्नो जीवनमा निरन्तर रूपमा प्रार्थनाका कुराहरूलाई लिएर जानुहुन्छ भन्ने। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। आफूले जानेका कुराहरू आफ्नो साथीहरूलाई पनि सिकाउन नबिर्सिनुहोला। यति भन्दै आजको कार्यक्रमबाट म यहाँकै दिदी सारा कार्यक्रमबाट बिदा माग्न चाहन्छु। हस्त जय मसीह, नमस्कार, साथै नमो माया।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: श्रोता मित्र, विशेष गरेर मानिसले आफ्नो जीवनमा तीनवटा अवस्थाहरू पार गरेको हुन्छ। पहिलो बाल बच्चाको अवस्था, दोस्रो जवान जवानीको अवस्था अनि तेस्रो वृद्धहरूको अवस्था। यी तीनवटा अवस्था पार गरिसकेपछि मानिसले मृत्यु सहनु पर्छ। जवानी अवस्थामा धेरै इच्छाहरू हुन्छन्, आकांक्षाहरू हुन्छन् अनि त्यही इच्छाहरू र आकांक्षाहरू पूरा गर्न एउटा जवान जवानीले आफूलाई मन लागेको कुरा गरिरहेको हुन्छ, जुन परमेश्वरको वचन भन्दा विपरीत छ। त्यही कारणले गर्दा आज संसारमा धेरै जवान जवानीहरू कुलतमा फसेका छन्। आफ्नो इच्छा पालन गर्दै गर्दा आफ्नो जीवन बिगारिरहेका छन्। हो श्रोता मित्र, परमेश्वरको वचनले जवानीहरूको बारेमा, जवानहरूको बारेमा यसरी भन्दछ। उपदेशक 11 अध्यायको 9-12 अध्यायको 1 पदसम्म म तपाईँको निम्ति पढ्न जाँदैछु। हे जवान मानिस, युवा अवस्थामा हुँदा खुसी हौ, तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द दिउन्, तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याउ। तर यो याद राख कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ, यसै कारण चिन्तालाई तिम्रो हृदयबाट पर राख र शरीरको दुःखलाई फालिदेऊ, किनभने युवा अवस्था र बल व्यर्थ हुन्। दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ, यस संसारमा मेरो मन लाग्दैन, ती समय भन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर। जवानी अवस्था भनेको तरुण अवस्था हो। सायद 18-30 वर्षसम्मको उमेरमा मानिस जवानीको अवस्थामा हुन्छ होला। जीवनको सबैभन्दा सुन्दर अवस्था हो भन्दा गल्ती नहोला। यो अवस्थामा मानिसको शरीरको पूर्ण विकास भएको हुन्छ, सुन्दरता पनि चरम सीमामा पुगेको हुन्छ, शारीरिक बल र शक्ति पनि धेरै हुन्छ, जोश र उमङ्गले भरपूर हुन्छ यो जवानी अवस्था। साथै हृदयमा पनि धेरैवटा कल्पनाहरू र सपनाहरू हुन्छन्। मानिसको जीवनको सफलताको जग पनि यसै बेला बसालिन्छ। यो अवस्थामा एक व्यक्तिले लिएको निर्णयले उसको जीवनभरि उसलाई प्रभावित पार्छ। असल निर्णयले सफलतातिर डोर्याउँछ, गलत निर्णयले जीवनलाई पीडादायक र असफल बनाउँछ। यसै कारण जवानीको जोशमा मानिसले आफ्नो होस सम्हाल्नु पर्छ भनिन्छ। हो श्रोता मित्र, आज धेरै जवान जवानीहरू, युवा युवतीहरू जोशको बेलामा होस गुमाएको कारणले गर्दा कुलतमा लागिरहेका छन्। जवान युवा युवतीको समय अति महत्वपूर्ण हुन्छ, उनीहरूले आफ्नो समयलाई उचित प्रकारले प्रयोग गर्नुपर्छ। बगेको खोलो र बितेको समय फर्केर आउँदैन, वास्तवमा समय जीवन हो। मानिसले हर क्षण हर पल बुद्धिमानी साथ जिउनु पर्छ। यसरी जिउने कार्यमा परमेश्वरको वचन बाइबलले हामीलाई सहायता गर्न सक्छ। हो श्रोता मित्र, मानिसको जीवनको जिउने एउटा मात्र आधार परमेश्वरको जीवित वचन बाइबल हो र यसैलाई हामी हाम्रो जीवनको आधार मान्नु पर्छ। पवित्र बाइबलमा हरेक उमेरको मानिसलाई उचित रूपले जीवन यापन गर्ने सम्बन्धमा सल्लाह र उपदेश दिएको छ। परमेश्वर यही चाहनुहुन्छ कि प्रत्येक मानिसले संसारको छोटो जीवन अर्थपूर्ण रूपले जिउन सकोस्। मैले भर्खरै पढेर तपाईँलाई सुनाएको बाइबल पदले विशेष गरी जवान युवा युवतीलाई उपदेश दिएको छ। त्यहाँ यसरी लेखिएको छ, ए जवान मानिस, युवा अवस्थामा हुँदा खुसी हौ, तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द दिउन्, तिम्रा आँखाले देखेका कुराहरू तिम्रा र तिम्रो हृदयका कुराहरूलाई पछ्याउ। तर यो याद राख कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ। बाइबलले खुसी हुन मनाही गरेको छैन श्रोता मित्र, बाइबलले आनन्द गर्न पनि निषेध गरेको छैन। मानिसले रमाइलो गर्नु हुँदैन भनेको छैन बाइबलले। खुसी हुन नसक्ने, आनन्दित हुन नपाइने, रमाइलो गर्न नपाइने जीवन खै के जीवन? त्यस्तो जीवन त उजाट मरूभूमि जस्तो हुन्छ। मित्र, बाइबलले मानिसलाई खुसी नहुनु, रमाइलो नगर्नु भनेको छैन। तर हामी कुन र कस्ता कुरामा आफ्नो खुसी खोज्छौ, त्यो चाहिँ धेरै महत्वपूर्ण कुरा हो। धेरैजना मानिसहरू उनीहरूका आँखाद्वारा डुराइएका हुन्छन्, आँखाले जे देख्छन् त्यो मन पराउँछन्, त्यो प्राप्त गर्न चाहन्छन्। एक क्षणको रमाइलोको कारण सारा जीवनलाई विपत्तिमा पार्छन्। हामी कुन कुराहरू गरेर खुशी र आनन्द पाउन खोज्छौ त्यसमा हामी होसियार हुनुपर्छ भनी बाइबलले बताउँदछ। धेरैजना मानिसहरू मद्यपान गरेर अनैतिक कार्यहरू गरेर जीवनमा खुशी पाउन चाहन्छन्। त्यस्ता कार्यहरूको पछि लाग्ने मानिसहरूको जीवनको अन्त्य कसरी हुन्छ त्यो सायद तपाईँले देखिसक्नु भएको छ। अहिलेको संसारमा मानिसहरू यस्तै कुराहरूको पछि लागेका छन् मित्र। शरीरलाई मन पराउने, शरीरलाई आनन्दित दिने थुप्रै कुलतहरूले उनीहरू आनन्दित भइरहेका छन्। खुशी र आनन्द पाउन सकिने अरू उपायहरू पनि छन् भनी मानिसहरूले बुझ्न सकिरहेका छैनन्। के मद्यपानले मात्रै, के अनैतिक कार्यले मात्रै मानिसलाई खुशी पार्न सक्छ र? त्यति मात्र होइन, मानिसले गरेको प्रत्येक कार्यको हिसाब परमेश्वरले लिनुहुन्छ। गलत तरिका र उपायले मानिसको शारीरिक जीवनलाई साथै आत्मिक जीवनलाई पनि नाश पार्दछ र यो सबै कुराको लेखा एक दिन परमेश्वरले स्वयं व्यक्तिसँग लिनुहुनेछ। मेरो आवाज सुनिरहनु भएको मित्र, गलत कुराहरूमा तपाईँ खुशी नखोज्नुहोस्। अनैतिक कुराहरूमा आनन्द पाउने इच्छा नराख्नुहोस्। याद गर्नुहोस्, सायद आज तपाईँ जवान हुनुहुन्छ तर सधैँ तपाईँ जवान रहनुहुन्न। तपाईँको रूप उडेर जान्छ, तपाईँको बल र शक्ति पनि घटेर जान्छ। अहिलेको बलिष्ठ शरीर थाकेर क्लान्त हुने समय पनि आउँछ, त्यस बेला समय बितिसकेको हुनेछ, मौकाले नौ डाँडा काटेर गइसकेको हुनेछ। जीवन त्यस बेला समुद्र बीच भुमरीमा फसेको नौका जस्तै हुनेछ। तर आज त तपाई जवान हुनुहुन्छ, समय छ, मौका छ, होस गर्नुहोस् मित्र। परमेश्वरको वचनले भन्छ, त्यो दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ यस संसारमा मेरो मन लाग्दैन, ती समयभन्दा अघि नै आफ्नो युवा अवस्थामा सृष्टिकर्ताको सम्झना गर। परमेश्वरलाई सम्झेर, उहाँलाई भजेर, उहाँको शिक्षा पालन गरेर जिउने मानिसको जीवन नाश भएर जाँदैन श्रोता मित्र। परमेश्वरले तिनीहरूलाई आशिष दिनुहुन्छ। धेरैजना जवान युवा युवतीहरू भन्छन्, अहिले त हामीले परमेश्वरको भक्ति गर्ने समय होइन, अहिले त हामीले मोज मजा गर्नुपर्छ, रमाइलो गर्नुपर्छ, आफूलाई मन लागेको कुरा गर्नुपर्छ। हो, यसै भन्छन् उनीहरू। यस्तै कुराको पछि लागेर उनीहरूले आफ्नो समय मात्र होइन तर जीवन समेत नाश पारिरहेका छन्। प्रिय जवान मित्र, तपाईँले चाहिँ त्यसो नभन्नुहोस्। संसारको रमाइलोमा हराएर नजिउनुहोस्। परमेश्वरले जुन आनन्द र खुशी दिनुहुन्छ त्यो त धेरै अनमोल छ, त्यो आनन्द कहिल्यै हराएर जाने छैन। प्रिय जवान भाइ, जवान बहिनी, तपाईँलाई जीवन दिनुहुने परमेश्वरको शिक्षामा तपाईँ हिँड्नुहोस्। तपाईँको जीवन सार्थक हुन सकोस् भनी प्रभु येशू संसारमा आउनु भएको हो। याद राख्नुहोस्, तपाईँको अवस्था सधैँ यस्तै हुँदैन। संसारका कुराहरूमा आशा भरोसा राख्ने मानिसहरू धोकामा पर्छन्, तर परमेश्वरमाथि भरोसा राख्नेहरूको विषयमा यसो भनिएको छ, परम प्रभुमा आशा राख्नेहरूको बल फेरि नयाँ हुनेछ, तिनीहरू गरूड झैं माथि माथि उड्नेछन्, तिनीहरू थाक्ने छैनन् अनि मूर्छा पर्ने छैनन्। यसैया 41 अध्यायको 31 पद। यो परमेश्वरको प्रतिज्ञा हो मित्र, तपाईँको निम्ति जुन कहिल्यै पनि टलेर जाने छैन र परमेश्वरको इच्छा अनुसार परमेश्वरका महिमाको निम्ति तपाईँले संसारमा आफ्नो इच्छा लगाउनुहोस् र आफ्नो आनन्द र खुशी तपाईँले त्यहीबाट प्राप्त गर्नुहुनेछ। आज नै यसको लागि तपाईँले येशु ख्रिस्टमा विश्वास गर्नुपर्छ, जुन येशु ख्रिस्ट तपाईँको जवानी अवस्था सार्थक होस् भनेर, तपाईँको जीवनले अर्थ पाओस् भनेर यो संसारमा आउनु भएको हो। त्यसैले म तपाईँलाई विनम्र अनुरोध गर्दछु, जवान जवानी भाइ बहिनीहरू, आज नै येशूमा विश्वास गर्नुहोस् र आफ्नो जवानीलाई गरुड जस्तै माथि माथि उड्ने बनाउनुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने
1: अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुई हात जोडेर तपाईँलाई यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। साथै पवित्र परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्ण अनुग्रह कृपा र शान्ति। हाम्रो जीवनमा उच्च विचारहरू र इच्छाहरू हुन्छन्, होइन त? जीवनमा केही कमाउने र जम्मा गर्ने इच्छा पनि हुन्छ। तपाईँलाई भएको छ? कुनै नराम्रो कुरा होइन। यसकारण बिस्तारै बिस्तारै जीवनको लक्ष्य धेरै मानिसहरूको जीवनमा धन सम्पत्ति जम्मा जम्मा जम्मा गर्दै जाने एउटा लक्ष्य नै बन्छ। धन जीवनमा निश्चय नै चाहिन्छ, तर धन कमाउनलाई जीवनको लक्ष्य बनाउनु त्यति राम्रो हुँदैन। जीवनमा अरू पनि धेरै कुराहरू छन् जसले हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछ, होइन त? म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली दैनिक कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मेरा श्रोता मित्र, म तपाईँ प्रति धन्यवादी छु। यसरी तपाईँ यो कार्यक्रम विभिन्न संचारका माध्यमहरूमा देख्नुहुन्छ, सुन्नुहुन्छ, प्रतिक्रियाहरू हामीलाई लेख्नुहुन्छ र यी सबै कुराहरूले हामी धेरै प्रोत्साहित भएका छौं। हामीलाई सान्त्वना मिलेको छ, उत्साह मिलेको छ। धन्यवाद। आउनुहोस् सधैँ आज पनि एउटा अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको

0: एक दिन सर्वशक्तिमान परमेश्वर तपाईँको अघि आउनुभयो र तपाईँलाई आफूले चाहेको वरदान माग्ने आज्ञा दिनुभयो। म सानो छँदा धेरैपल्ट यस्ता सपनाहरू देखेँ, जुन सपनामा मैले थुप्रै थुप्रै पैसाका झोलाहरू बोराहरू बोकेर हिँडिरहेको थिएँ। के गर्ने, अब जीवनको धेरै वर्ष बितेर गइसके, हिजआज यस्ता किसिमका कुनै सपना विपना मेरो अगाडि आउनै छाडिसके। तपाईँ के माग्नुहुन्छ होला? यदि परमेश्वरले तपाईँलाई माग भनेर भन्नुहुन्छ भने के माग्नुहुन्छ होला? सायद तपाईँले धेरैवटा कुराहरू सोच्नुहुन्छ होला, होइन? सायद तपाईँ भन्नुहुन्छ होला, परमेश्वर एकछिन पर्खनुहोस्। सायद कलम कापी लिएर तपाईँ बस्नुहुन्छ होला, विचार गर्नुहुन्छ होला, सायद तपाईँलाई के माग्ने, सम्पत्ति, शिक्षा, आदर, सम्मान, शक्ति, अधिकार के माग्ने भनेर निर्णय लिन गाह्रो पर्छ होला। झन् यस्तो बेला झट्ट निर्णय गर्नुपर्ने त कति गाह्रो हुन्छ, होइन त? एकदमै गाह्रो पर्छ। बाइबलमा एउटा घटना छ यस्तै, म तपाईँलाई त्यो बताउन चाहन्छु। यस घटनाले हामीलाई जीवनको दर्शन दिन्छ, जीवनको उद्देश्यलाई औंलाउँदछ। यो घटना पवित्र बाइबलको पहिलो राजाको 3 अध्यायको 1-15 खण्डमा हामी पाउँदछौ। सोलोमन राजा अघि परमेश्वर प्रकट हुनुभएको छ। यो घटना हामी यहाँ बडो रोचक रूपले प्रस्तुत भएको देख्दछौ। परमेश्वरले सोलोमन राजालाई दर्शन दिनुभयो र उसलाई के चाहिन्छ भनी सोध्नुभयो। सोलोमन राजा पनि परमेश्वरको भक्ति गर्ने व्यक्ति थिए। उनको हृदयमा परमेश्वरको सेवाप्रति सही मूल्यांकन र दृष्टिकोण थियो। राजा सोलोमनले अति अचम्मका जवाब दिनुभयो। तिनको जवाब संसारको कुनै पनि वस्तुसँग सम्बन्धित थिएन। सोलोमनले त परमेश्वरसँग धन सम्पत्ति, मान, शक्ति नमागेर ज्ञान बुद्धि पो मागे। तिनको माग परमेश्वरको दृष्टिमा प्रशंसनीय थियो। धन नमागे पनि तिनी संसारमा हेर्नुहोस् त पछि गएर एक एकदमै धनी व्यक्ति भए। उनको विषयमा त इतिहासका प्राचीन पानाहरूमा, पण्डुलिपिहरूमा धेरै कुराहरू लेखिएका छन्। उनको जवाब परमेश्वरलाई त्यस घड़ी यस्तो थियो, यो 7-9 पद 3 अध्यायको, अब हे परमप्रभु मेरा परमेश्वर, तपाईँले आफ्नो दासलाई मेरा पिता दाऊदको सट्टामा राजा तुल्याउनु भएको छ, तर म त सानै बालक मात्रै छु र मेरो कर्तव्य म जान्दिन। म तपाईँको दास यहाँ तपाईँले चुन्नु भएको तपाईँका प्रजाको माझमा छु, जो असंख्य र अनगिन्ती छ। यसकारण तपाईँको प्रजालाई ठिकसित शासन गर्नलाई बुझ्ने मन आफ्नो दासलाई दिनुहोस् र त्यसले असल र खराबको भेद छुट्याउन सकोस्, किनकि तपाईँको यस ठूलो प्रजालाई कसले शासन गर्न सक्छ र? हेर्नुहोस् त परमेश्वरलाई सोलोमनले के भने। राजा सोलोमनले यो कुरा मागेकोमा परमप्रभु प्रसन्न हुनुभयो। यसकारण परमेश्वरले तिनलाई भन्नुभयो, तैले यो कुरा मागेकोले र तैले आफ्नो निम्ति लामो आयु अथवा धन सम्पत्ति वा तेरा शत्रुहरूको प्राण नमागेको तर ठिकसित न्यायको निदो गर्नलाई बुद्धि मागेको कारणले तैले मागेको म पूरा गर्नेछु। म तँलाई बुद्धिमान र निदो गर्न सक्ने मन दिनेछु कि तेरो अघि तँ जस्तो कहिले कोही भएको छैन, न तेरो पछि कहिले अरू कोही हुने छैन। त्यसबाहेक तैले नमागेका ती कुरा अर्थात धन सम्पत्ति र मान पनि म तँलाई दिनेछु, यहाँसम्म कि तेरो जीवनकालमा राजाहरू मध्ये कुनै पनि तेरो बराबरी हुने छैन। कस्तो जवाब परमेश्वरले राजा सुलेमानलाई दिनुभयो, कति अचम्मको कुरा, होइन त? सही ज्ञानलाई परमेश्वरले प्रेम र आदर गर्नुहुन्छ, किनभने यिनै कुराले मान्छेको चरित्रलाई पनि त निर्माण गरेको हुन्छ। संसारको दृष्टिमा ज्ञानको धेरैवटा स्तरहरू छन्। उच्च शिक्षा पाएर समाजमा प्रभावित व्यक्तिलाई ज्ञानी भनिन्छ, तर सही बुद्धिको स्तर सांसारिक कुराहरूमा आधारित हुँदैन। यही कुरा पवित्र बाइबलको याकुबको पत्री 3:13-18 खण्डमा हामी पढ्दछौ। तिनीहरू मध्ये बुद्धिमान र ज्ञानी को छ? आफ्नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्यसले आफ्ना कामहरू देखाओस्। तर यदि तिनीहरूका हृदयमा कठोर ईर्ष्या र स्वार्थी अभिलाषा छन् भने यी कुरामा अभिमान नगर र सत्यलाई झुटा नबनाऊ। यो बुद्धि स्वर्गबाट आउने बुद्धि होइन, तर यो त सांसारिक, अनात्मिक र सैतानिक हो। किनकि जहाँ डाहा र स्वार्थपूर्ण अभिलाषा हुन्छन् त्यहाँ भाँड भैलो र हर किसिमको भ्रष्ट काम हुन्छ। तर जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपात रहित र कपट रहित हुन्छ। शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र तिनीहरूले धार्मिकताको फसल बटुल्छन्। भर्खरै मैले पाठ गरेको यो कुनै कविता होइन, कुनै श्लोक होइन, यो त पवित्र धर्मशास्त्र बाइबलको याकुबको पत्री 3:13-18 खण्ड हो। परमेश्वरको जीवित वचन। सही ज्ञानको लक्षण नम्रता र शुद्ध चाल चलन हो। यस्तो ज्ञान हामी शिक्षा डिग्रीबाट हासिल गरेर वा घुस दिएर प्राप्त गर्न सक्दैनौ। हिजो आज त घर बसी होइन, यी कम्प्युटरहरू खेलाइकन पनि थुप्रै डिग्रीका प्रमाण पत्रहरू हात पार्न सकिन्छ। हो, पैसा चाहिँ तिर्नै पर्छ। हिजो आजको ज्ञान बुद्धि पनि कति महँगो छ होइन त। घरमा यदि तपाईँका छोराछोरीहरू छन् भने तपाईँलाई राम्ररी थाहा छ कति महँगो छ स्कूलमा नानीहरू पढाउन। अझै उच्च शिक्षाको निम्ति त लाखौं लाख पर्छ त हौ। खै कहाँबाट मानिसले पैसा ल्याउन सक्छन्? अनि त्यही पैसा फेरि क्षतिपूर्तिको निम्ति नाना थरीको काम गर्नुपर्ने हुन्छ। हेर्नुहोस्, परमेश्वरको ज्ञान बुद्धि प्राप्त गर्ने सोलोमन राजा यस कुराका स्पष्ट उदाहरण हुन् कि परमेश्वरबाट पाउने ज्ञानको लक्षण नम्रता र शुद्ध जीवन। मानिसको जीवन एउटा मरूभूमि जस्तै हो, सुक्खा मरूभूमि जस्तै। त्यसमा आफै आप कुनै किसिमको भलाई उत्पन्न हुँदैन। तर यस किसिमको जीवनमा ईश्वरीय ज्ञान छ भने शान्ति र आनन्द अझै बढ्दै जान्छ। याकुब 3:16-17 भन्दछ, जहाँ डाहा र स्वार्थपूर्ण अभिलाषा हुन्छ त्यहाँ भाँड भैलो र हर किसिमको भ्रष्ट काम हुन्छ, तर जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपात रहित र कपट रहित हुन्छ। आमेन। परमेश्वरको वचनले भन्दछ कि यदि हाम्रो जीवनमा ईर्ष्या, डाहा, क्रोध, पक्षपात, कपट आदि छ भने त्यो सबै दुष्टता, अन्धकार, संसार र शरीरबाटको हो। यदि यस्तो किसिमको अवस्था छ भने आत्मिक कहलिने मानिसहरूले पनि शारीरिक हतियार प्रयोग गरेको जस्तै हो। परमेश्वर चाहनुहुन्छ हाम्रो जीवनद्वारा ख्रिस्टको प्रेम प्रकट हुनुपर्छ। अरूले हाम्रो जीवनबाट ख्रिस्टको प्रेम प्रकट भएको देख्नुपर्छ। तर जब हामी आफ्नो स्वार्थ पूरा गर्नपट्टि लाग्छौ तब हामीद्वारा शारीरिक कुराहरू प्रकट हुन्छन् र हामी अन्जानमा अन्धकारका हतियारहरू बन्दछौ। परमेश्वरको ज्ञान प्राप्त गरेको व्यक्तिले एउटा निष्कपट जीवन जिउँछ, निर्मल र कञ्चन। निष्कलङ्क जीवन जिउनु उसको हक अधिकार हुन्छ। परमेश्वरको ज्ञानको दावी गरेर पनि अपवित्र जीवन जिउने व्यक्ति परमेश्वरको आराधक होइन, ऊ त अन्धकारको उपासक हो जसले आफै परमेश्वर भएको दावी गर्छ। यो एउटा गम्भीर कुरा हो। परमेश्वरसित ठिक सम्बन्ध राख्ने व्यक्तिले ऊभित्र बास गर्नुहुने ख्रिस्टको स्वभावलाई पवित्र जीवनद्वारा संसारलाई प्रदर्शन गर्दछ, प्रकट गर्दछ। उसको भित्र जीवनको गहराईमा शान्ति र आनन्द हुन्छ। त्यो त्यो उसको अनुहारबाट कता कता कता कता देख्न पनि सकिन्छ। हामीलाई थाहा छ जीवनमा तनाव अशान्ति भएको कारण कति मानिसहरू आत्महत्या गर्छन्, यहाँसम्म कि आफ्नै चरित्रको पनि हत्या गर्छन्। शिक्षित अशिक्षित सबैको निम्ति उसको व्यवहार एक समानको हुन्छ। दुखीहरूलाई देखेर उसको हृदय पग्लन्छ। उसको जीवनबाट सदैव आत्माका फलहरू प्रदर्शन भइरहेका हुन्छन्। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, के तपाईँ र म यस्तै व्यक्ति हुनुपर्ने होइन र? कुराकानी गर्दा गर्दै एउटा प्रश्नमा आएर म आज टुङ्गिएको छु। हो, तपाईँ र म यस्तै व्यक्ति हुनुपर्ने हो। परमेश्वरको ज्ञान बुद्धि प्राप्त गरेर उहाँको पछि हिँड्न पाउनु यो धन्यको कुरा हो, यो आशिषको कुरा हो। ख्रिस्ट पछि लागेको जीवन केवल बोली वचनमा मात्र सीमित होइन, तर जीवनको हरेक क्षेत्रबाट हाम्रो जीवन प्रदर्शन हुनुपर्दछ। याद गर्नुहोस्, यो जीवन तपाईँ र मेरो हो। परमेश्वरले सहायता गरून् हामीलाई उहाँको सेवामा अगाडि बढ्न। आमेन।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो प्रतिभा र क्षमता पत्ता लगाउनुहोस् र विश्वास गर्नुहोस्। जय मसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 68 यहाँहरूलाई स्वागत छ। तपाईँको जीवनमा दुईवटा धेरै महत्वपूर्ण दिनहरू छन्। पहिलो तपाईँको जन्म भएको दिन हो, दोस्रो तपाईँको जीवनको अर्थ पत्ता लगाउने दिन हो। ब्रह्माण्डको भव्य तस्वीरमा आफ्नो जीवनको अर्थ छ भनेर महसुस गर्न सबैले आफ्नो मूल्य महसुस गर्नुपर्छ। म तपाईँलाई स्पष्टसँग भन्न चाहन्छु, तपाईँको जीवन साँच्चै धेरै महत्वपूर्ण छ। परमेश्वरले तपाईलाई एक अद्वितीय व्यक्तिको रूपमा सृष्टि गर्नुभएको छ। यस संसारमा तपाई जस्तो अरू कोही छैन। परमेश्वरसँग तपाईँको जीवनको लागि, विशेष गरी तपाईँको भविष्यको लागि सुन्दर योजना र उद्देश्य छ। पहिलो कोरन्थीको पुस्तक 12:18-19 पद, तर परमेश्वरले आफ्नो इच्छा बमोजिम शरीरमा हरेक अङ्ग मिलाएर राखिदिनु भएको छ। यदि ती जम्मै एउटै अङ्ग हुँदा हुन् त शरीर कहाँ हुने? प्रिय श्रोता, परमेश्वरले तपाईँलाई अद्वितीय प्रतिभा र क्षमताले सम्पन्न गर्नुभएको छ। परमेश्वरले तपाईँको लागि एउटा विशेष स्थान तयार गर्नुभएको छ, जसले गर्दा तपाईँ यी प्रतिभा र क्षमताहरूको प्रयोग गर्न सक्नुहुन्छ, ताकि अरूले तपाईँको सिपबाट धेरै लाभ उठाउन सकुन्। जब हामी फुटबल टोलीमा प्रत्येक खेलाड़ीको भूमिकालाई ध्यानपूर्वक अवलोकन गर्छौ, हामी प्रत्येक व्यक्तिको महत्व बुझ्न सक्छौ। एउटा टोलीमा 11 खेलाड़ीहरू हुन्छन्। प्रत्येक खेलाड़ीको विशेष जिम्मेवारी हुन्छ। यदि टोलीमा राम्रो प्रशिक्षक छ भने प्रशिक्षकले प्रत्येक खेलाड़ीको प्रतिभा बुझ्नेछन् र उनीहरूको शक्तिको आधारमा मैदानमा उपयुक्त स्थान तोक्नेछन्। अन्तिम लक्ष्य भनेको बलियो टोली कार्यलाई बढ़ावा दिनु हो, जसले प्रत्येक खेलाड़ीलाई आफ्नो टोलीका साथीहरूको प्रतिभा र क्षमताबाट बल प्राप्त गर्न सक्षम बनाउँछ। केही खेलाड़ीहरू गोल गर्नमा उत्कृष्ट हुन्छन् भने अरू रक्षामा उत्कृष्ट हुन्छन्, जसले विपक्षीलाई गोल गर्नबाट रोक्छन्। गोलकिपर टोलीको एक मात्र खेलाड़ी हो जसले आफ्नो हात र पाखुराले प्रहार गर्न सक्छ। मिडफिल्डरहरू साय सबै खेलाड़ीहरू मध्ये सबैभन्दा महत्वपूर्ण हुन्छन्। तिनीहरूको जिम्मेवारी फरवार्डहरूलाई बल पुर्याउनु हो, तिनीहरूलाई स्कोर गर्न मद्दत गर्नु हो। एकैसाथ विपक्षीले आक्रमण शुरू गर्दा तिनीहरू रक्षाको पहिलो पंक्ति हुन्। तिनीहरूको लक्ष्य विपक्षीको आक्रमणलाई ढिलो गर्नु वा पूर्ण रूपमा रोक्नु हो। पहिलो कुरन्तीको पुस्तक 12:21-23 पद, आँखाले हातलाई मलाई तेरो दरकार छैन भन्न सक्दैन र सीले पनि खुट्टालाई मलाई तिमीहरूको दरकार छैन भन्न सक्दैन। बरु शरीरका अझ दुर्बल देखिने अङ्गहरू नै नभई नहुने हुन्छन्। शरीरका ती अङ्गहरू जुनहरूलाई हामी कम महत्वका ठान्छौ, तिनलाई हामी बढ्ता आदर दिन्छौ। प्रत्यक्ष रूपले देखाउन नसक्ने अङ्गहरूलाई हामी बढी भद्रता साथ राख्छौ। फुटबल खेलमा मिडफिल्डर र डिफेन्डरहरूले गर्ने काम कहिले पनि अखबारको हेडलाइन बन्दैन। गोल गर्ने खेलाड़ीले सधैँ मान्यता पाउँछ, तर ती मिडफिल्डर र डिफेन्डरहरूले आफ्नो काम उत्कृष्ट कौशल र सटीकता साथ नगरेसम्म टोलीले कहिले खेल जित्न सक्दैन। प्रिय श्रोता, धेरै जसो मानिसहरूलाई कम प्रयोग गरिन्छ, तिनीहरूले आफ्नो प्रतिभालाई गाड्छन्। म तपाईँलाई आफ्नो प्रतिभा के हो भनेर पत्ता लगाउन प्रोत्साहन गर्न चाहन्छु र त्यसपछि तिनीहरूलाई विश्वासयोग्य रूपमा विकास गर्नुहोस्, ताकि तपाईँ प्रभावकारी र अर्थपूर्ण तरिकाले अरूको सेवा गर्न सक्नुहुनेछ, जसले तपाईँलाई सृष्टि गर्नुहुने परमेश्वरको महिमा गर्नेछ। आफ्नो प्रतिभा पत्ता लगाउने प्रयासमा आफूलाई तीन महत्वपूर्ण प्रश्नहरू सोध्नुहोस्। पहिलो प्रश्न हो, मलाई के गर्न मनपर्छ, म केमा जोसिलो छु। आफ्नो लागि अर्थपूर्ण क्षेत्रहरूमा आफूलाई विकास गर्न छनौट गर्नुहोस्। दोस्रो प्रश्न, म केमा राम्रो छु? यसबारे आफ्नो परिवार, साथीभाइ र शिक्षकहरूसँग कुरा गर्नुहोस्। उनीहरूलाई तपाईँ कुन कुरामा उत्कृष्ट लाग्छ थाहा पाउनुहोस्। तपाईँले सजिलै गर्ने काम तर अरूको लागि संघर्ष हुने कुरा पत्ता लगाउनुहोस्। अन्त्यमा आफैलाई सोध्नुहोस्, मेरो लागि के महत्वपूर्ण छ? 5 वर्षपछि तपाईँ केलाई फर्केर हेर्न चाहनुहुन्छ र भन्न चाहनुहुन्छ, मैले हासिल गरेकोमा म साँच्चै खुसी छु। एकपटक तपाईँले आफ्नो प्रतिभा पत्ता लगाउनु भएपछि यिनीहरूलाई विकास गर्न हरेक दिन समय बिताउनुहोस्। यो तपाईँको जीवनको लक्ष्य हो, त्यसैले यसमा लगानी गर्नुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
5: स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। छिगु ज थिना जुनमा जयमसी जोजलपाजी अमृता महर्जन स्पार्क माई फेथ यो जीवन या छिन श्रृंखला भाग 37 के छिसकसित न लसकु छि गुली आज चाहे पुगु धका छिसुला छि गुली विशेष ख जीवी सुख धका जीवी तस्क उत्साही ड्रीमा छादासा परमेश्वर छिट अजु चाहे पुगु देका दिगुदु अले मेबी मनुदेश जिगु बारे छुदाई धका सोया परमेश्वर छु धयादी धका झिस विश्वास आएगु तस्क महत्वपूर्ण जु यो कु यी झिस मेपी निगु विचार मेनिगु व झिस थ त छु विचार याना सुना गथे ताका सुना धका उम्स हे झिगो बारे इम्स कोछी बि तर झिगो नीति महत्व दुगो विचार दैगो हे परमेश्वर ख वे क स्वर्ग व पृथ्वी आ सृष्टिकर्ता ख उके वे क झिगो बारे छु विचार याई वा मेपिन्स छु विचार याई वा वो स्वयान महत्वपूर्ण जुइमा अले परमेश्वर झिपी अजु चाहे पुपी ख धका विचार याई गलाती छगु यो पिङ्गु अध्याय थो म पिङ्गु इल बसे छिगु पाप यागु नीति झी परमेश्वर बान तयादी थे हे यशु थ हे सिना दिल परमेश्वर झी त स्वय बले झिके छुन दोष खनि मुखु वे कया न्योने झिके पिने या छुन दोष मरु कमजोरी मरु जिमी वे कया न्योने हे धर्मी ख जी त स्वयले झिके दु छु न दोष खनि मखु वे कया न्योने झिके पिने या छु न दोष मधु कमजोरी मधु जीपी वे कया न्योने धर्मी ख यो पि न्यो मिपी यीशु ख्रीष्ट झी त उद्धार याए न्य जीपी अपराधी व पापी सिपी ख परमेश्वर झी त खिउबु थासम बचेरा दिन यीशु यागु हिया माध्यम वे कल झी त नापाङ्गु फुक्क पाप शुद्ध याना दिल अले वैकल झित यशु ख्रिस्टिया निहोनी मनु देखा दिल झिस यशु या त झिगु प्रभु धका स्वीकार याना परमेश्वर वैक या त सिपी मध्ये मका दिल धका झिगु नुगले विश्वास याना यागु छेणे झी आत्मिकी रूपमा हिलाउने आजिस याय मागु आत्मिकी क्षेत्रे परमेश्वर पाखे प्राप्त जुइगु ढुङ्कुगु खणिसे सहमत जुइ जिगु मनियात रूपान्तरण याए त हे ख परमेश्वर दयादिगु कथ झी हे ख तका थ त विश्वास याएगु जक्क ख मती न्यागु अध्याय झिङपेङ्गु पत्के धाट गुदु छिपी संसार या जख पहाडे या चोक्या दया तगु सहर या त सुनान मखङ्क सुचका ते फैमुखु छिगो बारे सर्वशक्तिमान परमेश्वर दयादिगो खोख छि गनगन दो छि सक्ने संसारे याज ख वैग स्वर्ग व पृथ्वी सृष्टिकर्ता ख अथेसा छ श्रिया त विश्वासिया गुल्यौ मनुदेश छिगो बारे छु धाई धका विश्वासियाना दियाला वा छिगो बारे परमेश्वर छु धाल धका विश्वासियाना दिया गुब्ले गुब्ले मनुदेश व युगको ख्रिस्टियन देश न छि त निरुत्साहित यागु कुतयै इम्स छि त छि बाला मजु वा छि योग्य मजु धका धाई इम्स छि त बन्ना मियागु कुतयै यदि

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: कृपालु शब्दहरू, नमस्ते तथा जय मसीह। म जोनी एरिक्सन टाडा अनुग्रहको बारेमा एउटा अचम्मको कथाको साथमा आएकी छु। मेरी साथी क्यारिन एउटी रमाइलो इसाई हुन् जससँग मैले लगभग 15 वर्षदेखि यात्रा गरिरहेकी छु। उनी यति राम्री यात्रा संगिनी हुन् र जब मैले थाइल्याण्ड, भारत, मलेसिया, इथोपिया, इंग्ल्याण्ड, जर्मनी, एल साल्भाडोर, पेरू र यस्तै अन्य ठाउँहरूमा बोलेकी छु, उनी म र मेरा श्रीमानसँगै यात्रा गरेकी छिन्। अनि ती सबै वर्षहरू र अनगिन्ती किलोमिटरहरूको यात्रामा मलाई लाग्दैन कि मैले उनलाई कहिले गुनासो गरेको सुनेकी छु। सबैले क्यारिनलाई किन माया गर्छन् भन्ने कारण यही नै हो। उनीसँग ख्रिस्ट जस्तै स्वभाव छ र धेरै मानिसहरू उनीतर्फ आकर्षित हुन्छन्। हालैको एउटा यात्राको क्रममा उनले मलाई एउटा निकै अनौठो घटना सुनाई। उनी पार्किङ स्थलमा अलि साँगुरो ठाउँमा थिइन्। आफ्नो गाडी पछाडि सारेर घुमाउन खोज्दा उनले अचानक एउटा झट्का महसुस गरिन्। उनको गाडीको ब्लाइण्ड स्पटमा अर्को गाडी रहेछ र क्यारिनले गाडी पछाडि सार्दा त्यो गाडीमा ठोकिएर त्यसको बम्परमा हानि नपुगेछिन्। दुवै चालक तुरन्तै आफ्नो गाडीबाट बाहिर निस्किए। क्यारिनले त्यही क्षण बुझिहालिन् कि ती युवती निकै आत्तिएकी थिइन्। उनी हात मार्दै बारम्बार एउटै कुरा भनिरहेकी थिइन्, हे प्रभु, म त कहिल्यै गाडी दुर्घटनामा परेकी छैन, मसँग यस्तो कहिल्यै भएको छैन, अब म के गरौं, मलाई के गर्ने नै थाहा छैन। उनी यति धेरै नर्भस भएकी थिइन् कि उनलाई के गर्ने भन्ने नै थाहा भइरहेको थिएन। खैर, क्यारिनले ती युवतीलाई सहयोगको आवश्यकता रहेको बुझिन्। त्यसैले शुरूमा उनले उनलाई माफी माग्दै भनिन्, चिन्ता नगर्नुहोस्, शान्त हुनुहोस्, यो सबै कुरामा पूर्ण रूपमा मेरो नै गल्ती हो र म यस दुर्घटनाको सम्पूर्ण जिम्मेवारी लिन्छु। आउनुहोस्, हामी यो सबै कुरा मिलेर अगाडि बढ़ौं। सबैभन्दा पहिले तपाईँ आफ्नो आइफोन निकाल्नुहोस्, म पनि मेरो फोन निकाल्छु। अब हामीले एकअर्काको ड्राइभिङ लाइसेन्स र बीमा कार्डको फोटो खिचे पुग्छ। त्यसपछि तपाईँले आफ्नो बीमा एजेन्टलाई फोन गर्नुहोस् र म मेरो बीमा एजेन्टलाई फोन गर्छु। उहाँहरूले आपसमा कुरा गर्नुहुनेछ र तपाईँको बीमा एजेन्टले सम्भवतः केही मेकानिकहरूको फोन नम्बर दिनुहुनेछ जसले तपाईँको गाड़ी मरमत गर्न कति खर्च लाग्छ भनेर अनुमानित रकम बताउनुहुनेछ। त्यसपछि तपाईँले आफ्नो गाड़ी मरमत गराउनुहुन्छ, बीमाको दावी पेश गर्नुहुन्छ अनि उहाँहरूले तपाईँको काम सबै सम्हालिदिनुहुन्छ। यो त सजिलो कुरा हो, मेरो बीमा एजेन्टले पनि मेरो पक्षको सबै कुरा सम्हालिदिनुहुन्छ, सबै कुरा ठिक हुनेछ। म तपाईँलाई भन्छु, ती युवतीले राहतको लामो सास फेरिन्। क्यारिनले एक एक गर्दै के गर्नुपर्छ भनेर सम्झाउँदै जाँदा उनी निकै कृतज्ञ हुँदै पूरै समय टाउको हल्लाइरहेकी थिइन्। यसमा अचम्म मान्नुपर्ने कुरा के छ त, वास्तवमा यस्तो अवस्थामा स्वाभाविक प्रतिक्रिया केही पनि नगर्नु हुन सक्छ। अर्को चालकलाई निराश वा आत्तिन दिइरहने र आफूले केही पनि नबोल्ने। तर क्यारिनले एक क्रिश्चियनको रूपमा थप प्रयास गरिन्। उनले ती युवतीलाई आफूले गरेको गल्तीको दोष उनीमाथि थोपार्ने प्रयास नगर्ने कुरामा ढुक्क पारिन्। त्यसपछि सबैजना शान्त भए। क्यारिनले परमेश्वरको चाहना अनुसार प्रतिक्रिया दिएकै कारण सबै तनाव हट्यो। दुर्घटना भएपछि के गर्ने भनेर ती महिलालाई पहिलो, दोस्रो, तेस्रो चरण गरी सबै कुरा सम्झाइदिन क्यारिन बाध्य थिइन्। तर हितोपदेश 15:1 भनिएको छ, नम्र जवाफले क्रोधलाई शान्त पार्छ। अनि हितोपदेश 16:21 भनिएको छ, जसको हृदय बुद्धिमान छ उसलाई समझदार भनिन्छ र कृपापूर्ण वचनले सिकाईलाई प्रभावकारी बनाउँछ। त्यसमाथि एक क्रिश्चियनको रूपमा क्यारिनबाट उच्च स्तरको आचरणको अपेक्षा गरिन्छ। जोन हेनरी न्यूम्यानले एकपटक यसरी लेखेका थिए, आउनुहोस् हामी प्रसन्न हृदय, स्थिर स्वभाव, मधुरता, नम्रता र मनको उज्यालोपनको अनुग्रह खोजौं, वहाँको ज्योतिमा हिँड्दै र वहाँकै अनुग्रहद्वारा जीवन बिताउँदै। आउनुहोस् हामी वहाँसँग यस्तो प्रेमको आत्मा दिनुहोस् भनेर प्रार्थना गरौं जुन सधैँ प्रशस्त रहन्छ, सधैँ उम्रिरहन्छ, जसले आफ्नो प्रशस्त र शक्तिद्वारा जीवनका झन्झट र खिन्नताहरूलाई जित्छ र बगाएर लैजान्छ। अनि सबैभन्दा महत्वपूर्ण कुरा, यस्तो प्रेमले हामीलाई वहाँसँग एकतामा बाँधोस्। वहाँले सबै दया, प्रेमपूर्ण कृपा र आनन्दको स्रोत तथा केन्द्र हुनुहुन्छ। खैर, मेरा मित्र, क्यारिनले एउटा राम्रो उदाहरण प्रस्तुत गर्छिन् अनि म प्रार्थना गर्छु कि अर्को पटक हामी मध्ये कोही पनि यस्तै अप्ठ्यारो परिस्थितिमा परौं जुन परिस्थिति निकै विस्फोटक समेत बन्न सक्छ। त्यति बेला हामीले अलिकति करूणा र धेरै प्रेम देखाउन सकौं, किनकि कृपापूर्ण वचनले सधैँ सिकाइलाई प्रभावकारी बनाउँछ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
3: किन आँखा मिचेकुमिचे गरेको?
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाइसि क्या
4: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति। बुझिस?
4: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वर्ष मुनिका बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
2: संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: टाइम चेक। यति बेला बिहानको 10 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम हिडन ट्यालेन्ट। जयमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिडन ट्यालेन्टमा। आदरणीय श्रोता, कार्यक्रम हिडन ट्यालेन्ट लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार हामी तपाईँलाई साथी दिँदै आइरहेको छौं 10 बजेदेखि 11 बजेसम्म र तपाईँसँग भएका प्रतिभाहरू हामी प्रस्तुत गर्दै आइरहेको छौं। तपाईँले भजन गीतहरू गाउन सक्नुहुनेछ र अवश्य पनि कविता मुक्त गजल गीत पनि तपाईँले भजन गीतहरू पनि लेख्नुहुन्छ भने गाएर वाचन गरेर सुनाउन सक्नुहुनेछ। छोटो मिठो कुनै विषयहरूमा तपाईँले टिप्सहरू जानकारीहरू पनि राख्न सक्नुहुनेछ भने छोटो मिठो उत्साह पनि राख्न सक्नुहुनेछ, मतलब आशिष पनि राख्न सक्नुहुनेछ। र यी मैले भनेका कुराहरूभन्दा बाहेकका प्रतिभाहरू छन् पनि प्रस्तुत गर्नुहोला, कारण हामी मिलेर अबको लगभग एक घण्टा प्रभुको महिमा गर्नेछौ, तपाईँको प्रतिभा प्रस्तुत गर्नेछौ। फोन गर्नुहुने मध्येबाट एकजना श्रोताले चाहिँ रिचार्ज कार्ड पाउनुहुनेछ कार्यक्रमको अन्तिममा लकी ड्र मार्फत, र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ चन्द्रमाया मगरज्यूले। र 01 47 70 756 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98 023 44 646 हाम्रो वाट्सएप नम्बर रहेको छ। र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
2: गीत भजन गाउँदै परमेश्वरको महिमा गरौँ कि भनी सानो आशिष बाँडेर हजुरहरूलाई आशिष तुलाउँ कि भनी हिटिन च्यालेन्ज कार्यक्रमको ढोका ढक्राउन आएँ हजुर म पम्फा रोका पनि। हिटिन च्यालेन्ज कार्यक्रमको ढोका ढक्राउन आएँ हजुर म पम्फा रोका पनि। यतिखेर म कोठामै बसी बसी हजुरलाई दुवै हात जोडेर सम्मानको साथ आदरको साथ चक्राउँछु हजुर जयमेसी, हजुर आदरको साथ सम्मान चक्राउँछु हजुर
3: जयमेसी। एकदमै आरामै छौँ हामी पम्फाजी, तपाईँ कस्तो हुनुहुन्छ?
2: ए म पनि एकदम ठिक ठाक छु, आशीर्वाद छु। अनि म शुक्रबार उहाँ चितवनमा जाने मौका पाएँ, अनि त्यहाँ अनि शनिबार आदरण सङ्गति त्यही गर्ने मौका समय पाएँ, अनि आइतबार सोमबार त्यहाँ त्यो के अरे आइतबार सोमबार त्यहाँ सेमिनारमा भागिने मौका समय पाएँ, अनि विषय चाहिँ नि चेलापन र आत्मिक जागृति भनेर राख्नु भएको रहेछ। अनि दुई दिनसम्म कहाँ कहाँबाट पासुबा काठमाडौँहरूतिरबाट जानुभएको थियो पासुबाले, एकदमै वचनद्वारा हामी एकदमै एकदमै त्यो कार्यक्रम भरि नै अवधि भरि नै एकदम दुई दिन एकदमै रमाइलो, बिहान 7 बजेदेखि बेलुका 7 बजीसम्म कार्यक्रम भयो, एकदमै आशीर्वाद भयो। म कहिले पनि त्यस्तो बाहिरतिर गएको थिइनँ हजुर, यसपालि जाने मौका पाएँ, परमेश्वरलाई धन्यवाद। मेरो श्रीमान अस्ति भर्खर देउस हुँदा त्यही पनि पगरा, अनि मेरो श्रीमानले हेर्ने मेरो छोराले पनि जानु जानु म बाउलाई पका
3: पम्फाजी। हेलो,
1: पम्फाजी हुनुहुन्थ्यो र उहाँ बोल्दै गर्नुहुँदाखेरि फोनबाट बाहिरिनु भएको छ, र केही छैन पम्फाजी, तपाईँले फेरि पनि फोन गर्नुभयो र आफ्नो आशिषहरू बाँड्न सक्नुहुनेछ। कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
3: हेलो, हेलो, र कोही श्रोता हुनुहुन्थ्यो र उहाँसँग पनि हामी कुराकानी गर्न समर्थ भएको छौं,
1: र तपाईँले फोन गर्न सक्नुहुनेछ। हाम्रो फोन लाइन एकदमै खुला रहेको छ, व्हाट्सएप कलमा कोही हुनुहुन्छ उहाँसँग कुराकानी गरौं। हेलो, हेलो, जय मसी जो जुलपा। हाम्रो अमिताजी कस्तो हुनुहुन्छ तपाईँ?
4: एकदम परमेश्वरलाई धन्यवाद, हजुरहरूलाई पनि धन्यवाद, बिस्तारै ठिक हुँदै आएको छ।
1: हजुर, प्रभुलाई धन्यवाद भएको होस्, प्रार्थनामा हामीले निरन्तर सम्झिरहेको छ तपाईँलाई। र आज कुन कुराहरू प्रस्तुत गर्न, हजुर कुन कुराहरू राख्न चाहनुहुन्छ?
4: म नेवारी गीत गाउन चाहन्छु।
1: एकदमै सुरु गर्न सक्नुहुनेछ।
4: स्वर त अलि घोक्रो भइरहेछ, स्वर चाहिँ एकदम मिलाउनलाई गाह्रो छ, भाका मिलाएर सुनिदिनु होला।
1: एकदमै
4: हुन्छ, 195 भजन आओ सबै मुक्तिलाई खोजौँ गीतलाई चाहिँ म नेवारीमा गाउनेछु।
1: हुन्छ हजुर।
4: पनि वा मुक्ति त माले त मुक्ति कया

रिपिना पो सकले वा मूर्ति त मालित मूर्ति कया स्वर्गे हुने त रोगी त विश्व स्यान वल यसुयालिक रोगी त विश्व स्यान वल यसुयालिक विश्वास याना रे ल्याका वन ठागो छेस वन ठागो छेस।

0: हजुर अमिताजी, हुन्छ, धेरै धेरै धन्यवाद तपाईँलाई अहिले सुनाइमसी। र अमिता महर्जनजी हुनुहुन्थ्यो र उहाँले एकदमै मिठो भजन गीत नेवारी भाषामा गाएर जानु भएको छ। र कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, हजुर, त्यही त यताबाट म हेलो हेलो भनिरहेको थिएँ, पम्फाजी उता चुपचाप हुनुभयो।
1: साथी सारा तामाङ जाने गर्नुहुन्थ्यो जहिले मसँग, अनि उहाँले उहाँको चाहिँ चर्चमा जिम्मर लिएर बस्नु भएको छ, अनि कसलाई भन्नु साथी खड्काले भने मैले, अनि उहाँले जाने तयार हुनुभयो, अनि कति आशिष पाएँ, अनि अरू साथीहरूलाई भन्ने चाहिँ मेरो मनमै भएन मिस, भन्नु पर्ने हो कि होइन, नारा हुने हो कि त्यो पनि थाहा भएन, जिन्दगीमा पहिलो बार गएको है, अनि बिहान साथीहरू अलिक गुनासो गर्नुभयो मलाई, हामीलाई भने भए हुन्छ भन्नुभयो, अरू बेलामा लैजाउँला है, मलाई थाहा भएन, क्षमा चाहन्छु भने मैले, जो जति सुनिरहनु भएको छ मलाई भने भए हुन्छ भन्नुहुन्छ, उहाँहरूसँग दुवै हात जोडो म क्षमा चाहन्छु, जान्छु जानु, मलाई कसैले सोध्नु परिरहेछ, मेरो त्यो मगजमै आएन हजुर, कहिले गएको थिएन म घर छोडेर, जस्तो सेमिनारहरूमा त्यो दिदीबहिनी सङ्गतिहरूमा चाहिँ त्यस्तो बिदा बेलामा पऱ्यो भने चाहिँ जान्थे, न त कहीँ पनि गएको थिएन हजुर, यो भ्याली छोडेर, अनि म त जाने अरूलाई भन्नुहुन्छ कि हुँदैन त्यो पनि थाहा भएन, हिँड भन्नुहुन्छ कि हुँदैन त्यो पनि थाहा भएन, सबैजना साथीहरूसँग क्षमा माग्छु, अबदेखि म सबैलाई खबर गरेर मात्रै म जानेछु, अनि एकदमै आशी मय भयो मिस, त्यहाँ एकदमै रमाइलो हो, हामीदेखि सबैजना खुसी हुनु हो, अनि कति आशीमय भयो नि हजुर,
0: सुनेर हामीलाई पनि एकदमै आशिष लाग्यो, एकदमै आशिषमय महसुस भयो पम्फाजी, र प्रभुले अझै यसरी नै तपाईँलाई चलाउनु भएको होस् है आगामी दिनहरूमा। हुन्छ हुन्छ हजुर,
1: मान्छेहरूले फेरि गाली गर्नु होला,
0: हुन्छ, सुरु गर्नु।

0: छेउमा लगी मलाई त्यही छोडिदे क्रुसको छेउमा लगी मलाई त्यही छोडिदे
1: हुन्छ हस् धेरै धेरै धन्यवाद छ पम्फाजी र यसलाई छुटौँ हामी हजुर हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो र साह्रै मिठो भजन गीत गाएर जानुभएको छ र उहाँले आफ्नो आशिष पनि बाँडेर जानुभएको छ र

0: त्यसरी नै तपाईँले पनि साथ दिन सक्नुहुनेछ कार्यक्रम हिडन ट्यालेन्टमा हुनुहुन्छ र तपाईँसँग भएका प्रतिभाहरू हामी प्रस्तुत गरिरहेको छौं र तपाईँ कुनै पनि प्रतिभा प्रस्तुत गर्न चाहनुहुन्छ भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ भने फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँसँग कुराकानी गरौं। हेलो
1: हेलो
0: जयमसी हाम्रो पुष्प कुमारजी बोल्दै हुनुहुन्छ।
1: हजुर अघि पनि आएको थियो ठ्याक्कै कुरै सुन्नु भएन तपाईँले।
0: हजुर तपाईँको आवाज हामीले सुन्न सकेनौ, माफ गर्नु होला त्यसको लागि चाहिँ। र पुष्पजी आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ? हुन्छ एकदम सुरु गर्न सक्नुहुनेछ।
1: यो कृषको बलिदान मै पापीको लागि आशा विहीन जिन्दगीमा आशा बनी आयो उजार यो जिन्दगीमा हरियाली छायो अब कहिले मर्ने छैन जुनिया डर पाएको छु एक्लो हुँदा साथ दिने यसु मित्र पाएको छु तिर्खा लाग्दा पानी दियो भोक लाग्दा रोटी यो कुसको बलिदान मै पापीको लागि बोझको भारी गाह्रो हुँदा म कसरी बाँच्नु भयो जिन्दगीको अन्तिम मरमा यसुले अँगाल्नु भयो अब कहिले हार्ने छैन जित्ने आधार पाएको छु लडे भने उठाउने यसुको हात पाएको छु तिर्खा लाग्दा पानी दियो भोक लाग्दा रोटी यो क्रुसको बलिदान मै पापीको लागि हिजो सङ्गत राम्रो थिएन नासको बाटो रोजे जिन्दगीको अन्तिम मोरमा यसुलाई नै खोजे सबै कुरा रित्तिएर थाली थियो हात अब कहिले छोड्ने छैन यसु ख्रिस्टको साथ इर्खा लाग्दा पानी दियो भोक लाग्दा रोटी यो क्रुसको बलिदान मै पापीको लागि। हुन्छ म्याम।
0: साह्रै मिठो भजन गीतकार साथ दिनुभयो, धन्यवाद पुष्पजी। र अहिलेलाई हामी जयमसी। हजुर हाम्रो पुष्प कुमार पहरीजी हुनुहुन्थ्यो र उहाँले मिठो भजन गीतकार साथ दिनुभएको छ भने वाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो जयमसी नाचिनी।
0: जयमसी जयमसी हाम्रो हजुरबा कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदम ठिकै छु नातिनी, तिमी कस्तो छौ त नि?
0: हजुर हामी पनि एकदमै आरामै छौ। हाम्रो हजुरबाको के छ नयाँ नौलो, सिक्किमतिरको हालखबर के छ?
2: हजुरबाको एकदम ठिकठाकै छ नातिनी, सिक्किमतिरको पनि एकदम बाँचेकै छ, हाँसेकै छ, रमाइलो भइरहेको छ नातिनी भन्नुपर्छ। हजुर
0: खुसी लाग्यो, प्रभुलाई धन्यवाद भएको होस्। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ त हजुरबा?
2: आज चाहिँ अब सबैले गीत गाइरहेको छ, म चाहिँ अब कस्तो हुन्छ न हाँसे पनि अलिकति हँसाइदियो भन्ने चाहिँ सोचिरहेको छु अब नातिनी।
0: एकदमै एकदमै लु त सुरु गर्नुहोस् न, हामी पनि सुन्न सुनाउन चाहन्छौ।
2: हुन्छ हुन्छ म सुरु गरे। अब हँस्यौली चाहिँ अब त्यति हाँस्नु त हुन्छ कि हुँदैन श्रोताहरू साथीभाइहरू, अब न हाँसे पनि अब मनमनै हाँसिदिनु होला भन्न चाहन्छु है त।
0: हुन्छ
2: हुन्छ हुन्छ। अब यो चाहिँ खास चाहिँ यो चुटकिला चाहिँ अब सुँगुरले अब इङ्ग्लिस बोल्दाखेरि कसरी बोल्छ भन्ने विषयमा छ है।
0: हजुर हुन्छ।
2: अब सुँगुरले चाहिँ अब इङ्ग्लिस बोलेको उपाय चाहिँ कसरी बोल्दो रहेछ भन्दाखेरि चाहिँ अब जब खाना माग्छ नि सुँगुरले होइन, जब त्यतिखेर चाहिँ कमान कमान भनेर बोलाउँछ अरे हो, एकदमै भोक लागेपछि अन्त लगेर दिएपछि चाहिँ यस यस भन्दै खान्छ अरे उसको फालो होइन, अनि खाइसकेपछि के भन्छ अरे सुत्ने बेलामा यस ओके ओके भन्दै ढल्छ अरे नि त है, इङ्ग्लिस सुँगुरले इङ्ग्लिस बोलेको एकदमै, अब मान्छेले त बोल्छै बोल्छ होइन, सुँगुर धरले पनि इङ्ग्लिस बोल्नु थाल्यो भने पछि अब जमाना खतै पुग्यो नि त है।
0: हजुर एकदमै चमकै कुरा सुनाउनु भयो तपाईँले आज हामीलाई अर्जुनजी, र अन्य अन्य केही कुरा राख्न चाहनुहुन्छ?
2: अन्य भन्नु पर्दाखेरि एउटा अब छोटो परमेश्वरको महिमाको लागि एउटा छोटो भजन चाहन्छु है त।
0: हुन्छ हजुर सुरु गर्नुहोस्।
2: महारेको बेला मलारेको बेला सहारा खोज्दै हिरेको बेला

0: तार खोज्दै हिरेको बेला। आमेन
1: आमेन आमेन। हुन्छ, धेरै धेरै धन्यवाद अर्जुनजी, आज हँसाउनु पनि भयो र प्रभुको महिमा पनि गर्नुभएको छ भजन गीतबाट। प्रभुले धेरै आशिष दिनुभएको होस् र अहिलेलाई चाहिँ हामी छुटौं। जय मसी।
0: हुन्छ हजुर, जय मसी।
1: हजुर, हाम्रो अर्जुन प्रधानजी हुनुहुन्थ्यो सिक्किमबाट र नयाँ नयाँ प्रतिभाहरू प्रस्तुत गरिरहनु भएको छ उहाँले पनि, र कोही श्रोता आइसक्नु भएको छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हजुर, जय मस।
1: जय मसी हजुर, जय मसी। तपाईँको नाम एकचोटि बताइदिनुहोस् न।
2: राम हरि।
1: हजुर, राम हरि कटेलजी।
2: हजुर
1: हजुर, कस्तो हुनुहुन्छ तपाईँ? राम हरि सिपाहीजी बोल्दै हुनुहुन्छ? र आज कार्यक्रम मार्फत तपाईँ भजन गीत नै गाएर साथ दिन चाहनुहुन्छ? एकदमै मिठो गाउनुहुन्छ र हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
2: म पापको बाटो छोड्दछु,

दुनिया मेरो घर छैन, यस दुनियामा आराम छैन, यो दुनिया मेरो घर छैन।

मान्छेले रोक्न खोज्दछन् न पातमै गर्न दिँदछन् तिनका बातलाई सुन्दिन म स्वर्गको घरलाई खोज्छु तिनका बातलाई सुन्दैन म स्वर्गको घरलाई खोज्छु।

दीर्घ सुखलाई पुन जान र बस्न अब चितैया सुर्ग सुखलाई पुन जान।

0: आराम छैन, यो दुनिया मेरो घर होइन, यस दुनियामा आराम छैन, यो दुनिया मेरो घर होइन।
1: हजुर, साह्रै मिठो भजन गीत गाउनुभयो रामरजी, एकदमै आशिषमय, प्रभुले धेरै आशिष दिनुभएको छ तपाईँलाई, यसलाई छुटाउँ, जय मसी।
2: अहा, रामरी सिपाहीजी हुनुहुन्थ्यो ठेमीबाट, भक्तपुर ठेमीबाट हुनुहुन्थ्यो भने कोही हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो,
2: हजुर, जय मसी।
3: नमस्ते
2: लक्ष्मीजी, आरामै हुनुहुन्छ?
3: हजुर आरामै छु। हजुर कस्तो हुनुहुन्छ?
2: एकदमै आरामै छौँ हामी पनि। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
3: म पनि नेवारी गीतै गाउँछु है, अहिले यो चाडबाड आइरहेको छ है, अनि त्यही पूजा गर्नेको कुरै, म पूजा गर्नु पर्दैन भने चाहिँ नि गीत
2: हजुर। हुन्छ हुन्छ लक्ष्मीजी, सुरु गर्न सक्नुहुनेछ।

0: धन्यवाद।
1: हजुर, एकदमै धन्यवाद तपाईँलाई पनि लक्ष्मीजी, भजन गीतको साथ दिनुभएको लागि प्रभुले धेरै आशिष दिनुभएको होस्। र अहिलेलाई चाहिँ छुटौँ हामी। हुन्छ, धन्यवाद। जयमसी लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो, नेवारी भाषामा उहाँले भजन गीतकार साथ दिनुभएको थियो भने फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो म्याम, जयमसी।
1: जयमसी, हाम्रो माया मगरजी बोल्दै हुनुहुन्छ।
2: हजुरले त पक्कै सुन्नुभयो त।
1: हजुर मायाजी, एकदम खुसी लाग्यो धेरै दिनपछि फेरि आज कुराकानी गर्न पाउँदा। कस्तो हुनुहुन्छ तपाईँ?
2: अलिकता म बिजी थिएँ क्या, बाहिरतिरै
1: थिएँ। हजुर हजुर, सबै ठिक छ नि हजुरको?
2: एकदम ठिक छ म्याम, हजुरलाई कस्तो छ?
1: हजुर, हामी पनि एकदमै आरामै छौँ। र मायाजी, आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: आज भजनको पालो, म पनि छोटो भजनै गाउँछु नि।
1: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।
2: हुन्छ म्याम, धन्यवाद है म्याम हजुरलाई।
1: हजुर, एकदमै धन्यवाद तपाईँलाई।

0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद तपाईँलाई मायाजी। मिठो गीत हामी सम्झिरहेको थियौँ तपाईँले गाउनुभएको गीतहरू र आज हामीले फेरि पनि यो अवसर पायौँ सुन्ने सुनाउने, एकदमै आशिष महसुस भएको छ। प्रभुले धेरै आशिष दिनुभएको छ मायाजी। अहिलेलाई छोटो हामी जय मसी। हजुर, हाम्रो माया मगरजी हुनुहुन्थ्यो, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र तपाईँले पनि यसरी नै हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो हेलो हेलो हेलो, हजुर कोही हुनुहुन्थ्यो तर उहाँसँग कुराकानी गर्न हामीले असमर्थ भएको छौँ र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र हाम्रो फोन लाइन एकदमै खुला रहेको छ र कोही श्रोता व्हाट्सएप कलमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो,
0: जय मसी। हजुर हजुर भइसक्यो, हजुर तपाईँको खानपिन भयो हाम्रो सावित्रीजी।
1: अब अहिले कार्यक्रम सुन्दैछु, सकेपछि
0: हजुर हुन्छ सावित्रीजी। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
1: अनि आराधनाकै भजन गाउँछु है।
0: हजुर हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
1: के गर्न सक्छु र म पनि परमेश्वरको मायाको लागि भजनै गाउँछु।
0: हजुर एकदमै एकदमै सावित्रीजी।
1: हामी उचालौ मैले तो माला, हामी उचालौ जीवित सुला,

गाउँदै बजाउँदै स्तुति गर्दै चढाउ धन्यवाद प्रेमी प्रभुलाई, गाउँदै बजाउँदै स्तुति गर्दै

स्तुति गर्दै हामी उचालौं, गाउँदै बजाउँदै जय जयकार गर्दै चढाउँ धन्यवाद प्रेमी प्रभुलाई।

0: हजुर, आमेन आमेन, एकदमै मिठो भजन गीत तपाईँले गाउनुभयो सावित्रीजी. प्रभुको महिमा भएको छ, हामी विश्वास गर्छौँ. धेरै धेरै धन्यवाद तपाईँलाई, र अहिलेलाई चाहिँ छुटौँ हामी. जय मसी सावित्री घरकाजी हुनुहुन्थ्यो, मिठो उहाँले भजन गीत गाएर साथ दिनुभएको छ र कार्यक्रम हिडन ट्यालेन्ट मार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको छ भने फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो, हजुर, जय मसी. चित्रजी बोल्दै हुनुहुन्छ? हजुर, आरामै हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौँ. र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
1: आज चाहिँ छोटो कविता बताउँ कि भनेर.
0: हजुर हजुर, हुन्छ, सुरु गर्न सक्नुहुनेछ.
1: हुन्छ सर, प्रथम प्रभुलाई धन्यवाद भएको. म चाहिँ आज परमेश्वरको सृष्टिको बारेमा छोटो कविता छ. विज्ञान भन्छ सारा संसार आफै नै बन्यो रे, हजारौं लाखौं करोडौं वर्ष क्रमबद्ध भयो रे, अनेकौं जीवको चरण पार गर्दै मानव बन्यो रे. विज्ञान विकासवादको सिद्धान्त यहाँ डढेलो भई सल्क्यो रे. यो कस्तो सिद्धान्त सारा संसारलाई भ्रमित पार्यो रे. मै बाटो भए मै जान्ने भए भन्दै ऊ नासियो रे. डर्बिनदेखि भोल्टेजसम्म हावामा दौड्यो रे. मृत्युको क्षणमा भगवती बोल्यो डर्बिनलाई त्यसले रे. अनेकौं जन्मे सावल जस्ता विरोधी बने रे. सिरामा लात्ती हान्दा आफै घायल भई ढल्यो रे. भोल्टेज पनि हार खाँदै अन्तमा झुकेरे. ईश्वरलाई इन्कार गर्न खोज्दा पागल झै हिँडे रे. हिटलर जस्ता बहादुर पनि यही नै चुकेरे. ईश्वर विरोधी साउल पनि पावल बने रे. स्वर्ग र पृथ्वी परमेश्वरको सृष्टि यो हल्ला होइन है, यो हल्ला होइन नि. विवेक प्रयोग गरेर जाँच बाइबलमा हेर नि भन्न चाहन्छु. जय मसी.
0: एकदमै अर्थपूर्ण, धेरै धेरै धन्यवाद चित्रजी, अहिलेलाई छुटौँ हामी. जय मसी. हजुर, चित्र मगर्जी हुनुहुन्थ्यो भक्तपुरबाट, उहाँले कविता वाचन गरेर सुनाएर जानुभएको छ र तपाईँले पनि तपाईँसँग भएका यस्तै प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ. र कोही श्रोता फोन लाइनमा आउनुभएको थियो, बाहिरिनु भएको जानकारी पाएको छु मैले, र तपाईँले फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ. कार्यक्रम हिडन ट्यालेन्ट तपाईँ सुन्दै हुनुहुन्छ, जहाँ तपाईँसँग भएका प्रतिभा प्रस्तुत गरिरहेको छौँ. र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँसँग कुराकानी गरौं. हेलो,
2: जय
0: मसी. जय मसी, एकचोटि तपाईँको नाम बताइदिनुहोस् न. हजुर, हरिजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: परमेश्वरको अनुग्रह, हजुरको प्रार्थनाले
0: हजुर, हामी पनि एकदमै आरामै छौँ हरिजी. र खुसी लाग्यो आज कुराकानी गर्नु पाउँदा तपाईँसँग. र कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ आज?
2: म एउटा भजन गाउन चाहन्छु.
0: हजुर, हुन्छ, सुरु गर्न सक्नुहुनेछ.
2: भजन 73.

आमेन आमेन. मिठो भजन गीत गाएर साथ दिनुभयो हरिजी, धेरै धेरै धन्यवाद. र यसलाई छिटो हजुर हाम्रो हरिरोकाजी हुनुहुन्थ्यो, साह्रै मिठो भजन गीत गाएर साथ दिएर जानुभएको छ. र कार्यक्रम मेरो ट्यालेन्टमा हुनुहुन्छ श्रोता, र तपाईँसँग भएका प्रतिभाहरू हामी प्रस्तुत गरेर एकदमै तपाईँले साथ दिन सक्नुहुनेछ. हामी पनि तपाईँलाई साथ दिइरहेको छौँ. र प्रतिभा भन्ने कुराहरू चाहिँ आफैमा सीमित नराख्नुहोस्, तर प्रभुको महिमा गर्दै अगाडि बढ्नुहोस् भन्ने उत्साह नै हामी तपाईँलाई दिन पनि चाहन्छौ. र यो समयमा एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौ.

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र श्रोता अब चाहिँ भने हामी तपाईँको फोन कल लिन असमर्थ छौं। कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र अब चाहिँ भने मैले तपाईँहरू माझमा लकी ड्रबाट एकजना विजेताको नाम चाहिँ मैले लिएर आइसकेको छु र उहाँको नाउँ चाहिँ मैले यो समयमा राख्नुपर्ने हुन्छ। जस्तै आज रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ र नाउँ घोषणा गर्नुभन्दा अगाडि नै म फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। तपाईँले प्रस्तुत गर्नुभएको कुराहरूबाट प्रभु महिमित हुनुभएको छ भने हामी पनि एकदमै आशिषित भएको छौं। कार्यक्रमको नियम अनुसार हामीले एकजनालाई विजेता बनाउन सक्छौं र नत्र भने चाहिँ तपाईँहरू सबैजना नै आफैमा विजेता आशिषित हुनुहुन्छ। तपाईँको प्रतिभाबाट प्रभुलाई अझै महिमा गर्दै जानुहोस् भन्ने उत्साह दिन चाहन्छु। र आज रिचार्ज कार्ड चाहिँ जित्न सफल नाम रहेको छ हरि रोका। हरिजी, तपाईँलाई बधाई छ। कार्यक्रम सकिए पश्चात तपाईँले पुनः फोन गर्नुभयो। हाम्रो प्राविधिक मित्रलाई आफ्नो फोन नम्बर टिपाइदिनुहुनको लागि अनुरोध गर्न चाहन्छु। र आजको विजेता हरि रोकाजी हुनुहुन्छ र कार्यक्रममा रिचार्ज कार्ड हामीलाई स्पोन्सर गरेर साथ दिनुहुने हाम्रो चन्द्रमाया मगरजीलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छौ हामी। र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई पनि धेरै धेरै धन्यवाद दिँदै अब चाहिँ भने विदा माग्नुपर्ने बेला भइसकेको छ। र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम हिडन ट्यालेन्टबाट यो समयमा पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जयमश्री, नमस्कार।

0: गुड न्युज एफएम 105.1
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य, प्रत्येक आइतबार बिहान 7:30 देखि 8 बजीसम्म सुन्न नभुल्नुहोला. प्रस्तोता साइकोलोजिस्ट महेन्द्र खड्काको साथमा.
6: ओहो ला,
7: ल ल ल ल, मरे के हो?
6: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ.
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त,
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं.
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
9: हेनरी बी इरिङ भन्नुहुन्छ, उहाँ येशु ख्रिस्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ.
10: खै जन्मदाता दिनुहोस् त.
11: जन्मदर्ता गरेको छैन नि म्याडम.
10: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
11: हो र, मलाई त थाहा नै थिएन म्याडम.
10: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ.
11: पहिला कसैले भनेनन्?
12: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
1: नेपाल सरकार विज्ञापन बोर्ड.
0: गुड न्युज एफएम 105.1.
5: अब प्रस्तुत हुँदैछ कार्यक्रम
13: हिजो आज.
14: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमसँग बसिरहनुभएका सम्पूर्ण श्रोतालाई. कार्यक्रम हिजो आजमा, आदरणीय श्रोता, कार्यक्रम हिजो आजमा चर्चा परिचर्चामा रहेका विषयवस्तु तपाईहरूको निम्ति म कार्यक्रममा पस्कने गर्छु र आज पनि एकदमै महत्वपूर्ण कुराकानी म लिएर उपस्थित भइसकेको छु र आजको कार्यक्रम हाम्रो निम्ति एकदमै फलदायक पनि हुनेछ र यसको निम्ति त हजुरले हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ. अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट.

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र हिजो आज चर्चा परिचर्चामा रहेको विषयवस्तु नै तपाईँको निम्ति म राख्न चाहन्छु। आज चाहिँ भने म तपाईँको निम्ति समय व्यवस्थापन कसरी गर्ने वा समयको उचित प्रयोग कसरी गर्ने भन्ने बारेमा म तपाईँलाई बताउन चाहन्छु। किनभने आज धेरै हामीले देखेका छौँ मानिसहरू त्यत्तिकै होइन गफ गरेर समय बिताइरहेका हुन्छन्, कतिजना क्यारमबोर्ड खेलेर समय बिताइरहेका हुन्छन्, कतिजना विभिन्न भेला भएर त्यत्तिकै समय बर्बाद गरिरहेको अवस्थाहरू छ। समय यति बहुमूल्य छ कि समयले हामी समयलाई पर्खिन सक्छौ तर समयले हामीलाई कहिले पनि पर्खन सक्दैन। यो कुरा तपाईँ र मैले बुझ्नु अति नै आवश्यक छ। त्यो भएर हिजो आज निकै नै मान्छेहरू फुर्सदिलो भएको देखिन्छ। एउटा कुनै आन्दोलन होस् न मान्छे त्यहाँ भीड़ भइहाल्छ, होइन कुनै एउटा केही होस् न मान्छे भीड भइहाल्छ। भन्नु खोजेको कुरा के हो भने मानिस किन यति धेरै फुर्सदिलो भए, होइन समयलाई किन सदुपयोग गरेन भन्ने नै कुरा आज रहनेछ। त हिजो आज हामी देख्न सक्छौ होइन समय मान्छे समयलाई समयमै चिन्न सकेन भने फुर्सदमा एकदमै पश्चाताप हुनुपर्छ होइन। त्यो भएर समयलाई चिन्न सकियो भने मानिसहरू अनि एउटा हाँसी खुसी रहन सक्छौँ, तर समयलाई चिन्न सकेन भने चाहिँ हामी दुखी हुन सक्छौँ। परिश्रम गर्ने कुरा एकदमै महत्वपूर्ण कुरा छ। परिश्रम बिना त बाइबलले के भन्छ भने खाना पनि नखाओस्, होइन परिश्रम नगर्ने मानिसले खाना पनि नखाओस्। तर तपाईँ र म चाहिँ परिश्रम गर्ने छोराछोरी बन्नु आवश्यक छ। के काम कुन कुन समयमा गर्ने हो दैनिक मासिक र वार्षिक तालिका बनाउनुहोस्। तपाईँ र मैले एउटा महिनाको अथवा वर्षभरि यो वर्षभरि चाहिँ म यो गर्नेछु यो काम गर्नेछु भनेर अथवा महिनाको हुन्छ या वर्षको हुन्छ प्लान बनाउनुहोस् होइन। नत्र तपाईँले गर्न सक्नु भएन भने नि त्यो वर्ष त्यत्तिकै गइरहेको अवस्थाहरू पनि हामी देखिरहेका छौँ। योजना बनाउनु पर्ने कुराहरू चाहिँ एकदमै महत्त्वपूर्ण आवश्यक छ। के काम कुन कुन समयमा गर्ने हो दैनिक मासिक र वार्षिक तालिका बनाउनुहोस्। तपाईँ र मैले एउटा महिनाको अथवा वर्षभरि

आइरहेका हुन्छौं, होइन? तपाईँले पनि वार्षिक योजनाहरू बनाउन अति नै आवश्यक छ। वार्षिक मासिक के हुन्छ, होइन, महिनाको अथवा यो वर्षमा चाहिँ हामी यो यो कार्यक्रम गर्नेछौँ भनेर मण्डलीले पनि अथवा तपाईँको व्यक्तिगत जीवनले पनि त्यो कार्य गर्नु चाहिँ अति नै आवश्यक छ जस्तो लाग्छ मलाई। र अर्को महत्वपूर्ण कुरा, अति महत्वपूर्ण वा जरूरी कामलाई पहिलो प्राथमिकतामा राख्नुहोस्, होइन? हुनसक्छ तपाईँको केही महत्वपूर्ण कुराहरू होलान्, पहिलो प्राथमिकता दिनुहोस् त्यो महत्वपूर्ण कुरालाई, होइन भने त्यसलाई पछाडि राख्नुहोस्, होइन? कसै जस्तो एक्जाम्पलको लागि तपाईँ जसरी पनि आज औषधि किन्नु छ तपाईँको लागि अथवा परिवारको कुनै पनि सदस्यको लागि अथवा मम्मीको लागि, अनि अर्को काम के छ भने साथीलाई भेट्नु पर्नेछ, होइन? अर्को काम के छ, सपिङ गर्नु छ। अब यी तीनवटा कुरामा आजै तपाईँले गर्नु छ भने कुन कुरा महत्वपूर्ण कुरा हो? सबैभन्दा महत्वपूर्ण कुरा त आमाको लागि औषधि किन्ने हो नि त, होइन? त्यसरी गर्नुहोस्। सपिङ त भोलि पनि गर्न सकेला, होइन? साथीलाई त भोलि पनि भेट्न सकेला, तर आमाको औषधि छुट्छ नि त। त्यो भएर के चाहिँ महत्वपूर्ण कुरा छ भन्ने कुरालाई चाहिँ हामीले मध्यनजर राख्नुपर्छ। त्यसरी काम गर्यौं भने सबै कुरा सहज र सरल बन्दै जान्छ, होइन भने हामी अप्ठ्यारोमा पर्न सक्छौ। पहिला भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

समयलाई अनावश्यक काममा खेर नफाल्नुहोस् र एउटै काममा धेरै समय नबिताउनुहोस्। कुन काम कुन समयमा सिद्धाउनु पर्ने हो थाहा गर्नुहोस् र त्यही समयमा सिद्धाउनुहोस्। काम गर्दा ढिला सुस्ती वा अल्छी नगर्नुहोस्। आजको काम आजै सक्नुहोस्। अब यी निकै नै महत्वपूर्ण कुरा छ। आजको काम आजै सक्नुहोस्। कतिको काम कस्तो हुन्छ भने बानी आ भोलि भोलि भोलि भन्दा सातवटा काम खप्टिसकेको हुन्छ। आजको काम आजै सक्यो भने त सक्यो नि त, भोलि अर्को काम गर्न सकिन्छ नि। त्यो चाहिँ कसले गर्छ? अल्छेहरूले गर्छ। र काम गर्दा ढिला सुस्ती वा अल्छी नगर्नुहोस्। एकदमै परिश्रम गर्नुहोस्, मेहनत गर्नुहोस्, होइन जोसिलो गर्नुहोस्। र कतिको स्वभाव कस्तो हुन्छ भने मालिक अथवा हुँदा एकदमै पसिना निकालेर काम गर्ने, अनि मालिक गइसकेपछि होइन लुकेर काम गर्ने अथवा काम नगर्ने, ठग्ने, त्यस्तो काम हामीले कहिले पनि गर्नु हुँदैन। एउटा हामी प्रभुको जनले चाहिँ मेरो साउजीले नदेखे पनि परमेश्वरले देख्नुहुन्छ, आखिरी अनन्तको इनाम दिने त परमेश्वर हो नि त, होइन र? त्यो कुराको पनि हामीले मध्यनजर राख्नुपर्छ। र कुन काम कुन समयमा सिद्धाउने हो थाहा गर्नुहोस् र त्यही समयमा सिद्धाउनुहोस्। कुन काम कुन समयमा गर्ने हो भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। कुनै एउटा काम गर्दा खेर गइरहेको समयलाई अर्को काममा प्रयोग गर्ने सिपको विकास गर्नुहोस्। कुनै एउटा काम गर्दा खेर गइरहेको समयलाई अर्को काममा प्रयोग गर्न सिपको विकास गर्नुहोस्। यो एकदमै राम्रो लाग्छ मलाई। कतिचोटि कुनै पनि मान्छेलाई तपाईँ कुरिराख्नु भएको छ घरमै, ऊ म ठ्याक्क 8 बजी आउँछु भन्यो, तर ऊ 9 बजी पनि आएको छैन क्या। त्यहाँ 1 घन्टा रह्यो नि त उसलाई 8 बजी भनेको थियो, अब के गर्ने? त्यो खाली समयलाई तपाईँले केही न केही सदुपयोग गर्नुहोस् क्या। ल, तपाईँ कुरिराख्नु भएको छ, घर वरिपरि हुनुहुन्छ भने ल आधी घन्टा घरमा भएको गमला सफा गर्नुहोस्, घरमा भएको फुल गर्नुहोस्, होइन सरसफाई गर्नुहोस्, केही न केही त गर्नुपर्छ नि त। त्यो पनि एकदमै सही हो है। यसरी समयलाई चाहिँ सदुपयोग गर्यो भने हामी धेरै धेरै भन्दा धेरै काम गर्न सक्छौँ। तपाईँले गर्न नसक्ने काम गर्छु नभन्नुहोस्। कहिले काहीँ हामी यस्तो आँटिला हुन्छौँ नि, ए म त गरिदिन्छु भन्छौँ, तर जब समय आउँछ गर्न सकिँदैन क्या। त्यो भएर जहिले पनि आफूले के भनाइ छ नि हाम्रो हजुरबा हजुरआमाले भन्ने, ल हे नाति घाँटी हेरेर हार्ने नै भन्छन् नि, होइन? त्यो भएर आफूले सक्छु भन्ने कुरामा मात्रै आँट गर्नु, नसक्ने कुरामा कहिले पनि आँट नगर्नुहोस्। किनभने धेरै मानिसहरूले नि नसक्ने कुरामा हात हालेर उनीहरू धेरै नमर्नु नबाँच्नु अवस्थामा भएको अवस्था छ अहिले। किनभने जस्तो ब्याङ्ककै कुरा गरौँ न, ब्याङ्कबाट उनीहरूले पैसा लिएका हुन्छन्, उनीहरूले योजना बनाएको हुन्छन् यो पैसा लगाएर यो गर्छु भनेर, तर भने जस्तो नहुन सक्छ। अब करोडौं पैसा उनीहरूले ब्याङ्कबाट लिएका छन्, उनीहरूले केही जग्गा खरिद गरे, प्लटिङ गरे, तर एक प्रकारको कोरोना भाइरस आइदियो, त्यसपछि किनबेच त बन्द भयो, मान्छे नै नरहने अवस्थामा के किन्ने के बेच्ने हुन्छ, अनि त्यसपछि उहाँहरू चाहिँ एकदमै डिप्रेसनमा गएर समस्यामा परेर होइन उहाँ भर्खर उठ्न थाल्नुभएको अवस्था छ क्या। अब के गर्ने त, होइन? यति धेरै समस्या, यति धेरै समस्याले समस्या, तर आफ्नो भनिन्छ नि औकात हेरेर मात्रै अगाडि बढ्नु भनेर जे गर्न सकिन्छ त्यो मात्रै गर्ने हो क्या। जस्तो तपाईँ र मलाई थाहा छ नि, एउटा गाडीमा 50 जना मात्रै अट्छ भने त्यहाँ 100 जना हाल्यो भने कुनै पनि ठाउँमा गएर त्यो गाडी के हुन्छ? दुर्घटना हुन्छ, हुन्छ, हुन्छ। त्यो भएर तपाईँ र म जे सक्छौँ त्यो मात्रै गर्न आवश्यक छ। नचाहिने भन्दा बढीको हिम्मत नगर्नुहोस्, होइन? क्षमता तपाईँको घाटी कत्रो छ त्यही अनुसारले मात्रै घाँटीमा हाड अथवा मासु हड्डी मिल्नुहोस्, न त त्यो गएर अड्किन्छ, होइन? कयौं घटनाहरू छन् हाम्रो साथीहरूको, होइन, घाँटीमा हड्डी अड्केर होइन नमर्नु नमाच्नु अवस्थामा भएको घटनाहरू छन्। त्यस्ता भन्नु खोजेको कुरा आमा बुवाले भनेको कुरा एकदम सही हुन्छ, है? ल है छोरा घाँटी हेरेर हाड्ने लै भन्नुहुन्छ, हो नि? त्यो भएर तपाईँ र मैले चाहिने कुराको मात्रै हाट गर्नुहोस्, नचाहिने कुराको हिम्मत नगर्नुहोस्। तपाईँ हुनसक्छ तपाईँ मलेसिया जान सक्नुहुन्छ, तपाईँ कहाँ जान सक्नुहुन्छ, दुबई जान सक्नुहोला, त्यहाँ त 1-2 लाखको कुरा त हो नि, तर तपाईँसँग आय स्रोत छैन, कसैले पैसा दिँदैन भने अमेरिका त जान सकिँदैन नि त हामी त, होइन? जहाँनिर हामीले 20-25 लाख रुपियाँ के गर्नुपर्छ, जो गर्नुपर्छ 20 लाख रुपियाँ, ल तपाईँले ऋण गरेर गर्नुभयो, तर पछि तिर्न सक्ने अवस्था होला कि नहोला, कतिजना त एयरपोर्टबाटै फर्केको अवस्था हुन्छन्, होइन? अब पैसा लगानी गरिसकेको हुन्छ, के गर्ने?
होइन, त्यो भएर जहिले पनि जे गर्दा पनि होइन एकदमै सुरक्षित तरिकाले गर्ने, भोलि यस्तो भने पनि म चाहिँ सेफ हुन सक्छु भन्ने तरिकाले गर्नुपर्छ क्या। त्यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण लाग्छ मलाई अहिलेलाई पनि। फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

मैले हिजो आज समय व्यवस्थापन नगरेको देख्दा दुःख लाग्छ। त्यही समय व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा नै बताइरहेको छु र उत्तम भन्दा पनि अति उत्तम कामलाई बढी महत्व दिनुहोस्। कुन चाहिँ महत्वपूर्ण कुरा छ त कामहरू होइन, त्यो कामलाई महत्व दिनुहोस्। कामलाई त्यसको महत्व अनुसार समय दिनुहोस् होइन। काम त धेरै होला तर सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ के छ भन्ने कुरालाई चाहिँ हामीले प्राथमिकता दिनुपर्छ र क्यालेण्डरको प्रयोग सधैँ गर्नुहोस् र तपाईँले गर्नुपर्ने सबै कामहरूलाई सम्झनुहोस्। तपाईँ बिर्सिनुहुन्छ भने नि क्यालेण्डरको प्रयोग गर्नुहोस्। तपाईँलाई सम्झनकै लागि पनि क्यालेण्डर बनेको जस्तो लाग्छ मलाई। काम छोडेर अनावश्यक कुराकानीमा नबोल्नुहोस् होइन। काम छोडेर काम गरिरहेको काम होइन, तपाईँ काम गरिराख्नु भएको छ एउटा आएर एक्जाम भन्ने बित्तिकै त्यसरी नहिँड्नुहोस्, किनभने तपाईँको काम त बाँकी रहन्छ नि, साथीको काम थिएन त होइन। तपाईँको काम सिधाउनुहोस् अनि साथीलाई भन्न सक्नुपर्छ कि तपाईँले म यो काम गर्दैछु है, अथवा एक घण्टापछि अथवा भोलि है भन्न सक्नुपर्छ। ए ल जाम्न त जाम भनेर काम बर्बाद नगर्नुहोस्। मान्छेलाई नि समय एकचोटि आउँछ, त्यो समयलाई हामीले सम्हाल्न सकिनौ भने, समयलाई बुझ्न सकिनौ भने हामीले उन्नति प्रगति कहिले गर्न सक्दैनौ होइन। यो कुरा पनि एकदमै महत्वपूर्ण लाग्छ मलाई चाहिँ। र कसैले तपाईँको काममा बाधा हुने प्रकारले तपाईँको समय लिँदैछन् भने होसियार रहनुहोस्, त्यसलाई नियन्त्रण गर्नुहोस्। कहिलेकाहीँ मान्छेहरू कस्तो हुन्छ भने एकदम मान्छे व्यस्त हुन्छन् क्या, ऊ काम गरिरहेको हुन्छ, पढिरहेको हुन्छ, अफिसमा काम गरिरहेको हुन्छ, दिनभरि बस्दिने, त्यो कहिले पनि गर्नु हुँदैन। हामीले तपाईँ के को कामको लागि उहाँलाई भेट्न जानुभएको त्यो काम गर्नुहोस्, तुरन्तै फर्किहाल्नुहोस् होइन। किनभने उसको त अरू काम पनि हुन्छ नि त, तपाईँले त्यसरी बाधा कहिले पनि हामीले गर्नु हुँदैन। व्यस्त मानिसहरूलाई, व्यस्त मान्छेहरूको समय तपाईँले धेरै लिनु मिल्दैन होइन। तपाईँ आफै बुझकी हुनुपर्छ। कोही मान्छे व्यस्त छ भने, केही काम गरिरहेको छ भने तपाईँको काम के हो सक्नुहोस् हिँड्नुहोस्, ए हजुर कस्तो हुनुहुन्छ लामो कुरा गरेर उसको समय बर्बाद नगरिदिनुहोस् होइन। जस्तो कतिचोटि कुनै पनि काम मान्छेले मनदेखि गर्नुपर्ने हुन्छ। जस्तो हाम्रो प्राविधिक मित्रहरूको काम कस्तो हुन्छ भने, रेडियोमा काम गर्ने, टेलिभिजनमा काम गर्ने मान्छेहरूको कस्तो हुन्छ भने, उनीहरू धेरै कुरा त्यहाँ हेरिराख्नु परेको हुन्छ। त्यो कुनै पनि कलाकारले बोलेका कुराहरू सेन्सर गरेर राख्नु पर्ने हुन्छ, लाइट मिलाउनु पर्ने हुन्छ होइन, त्यहाँ एङ्गल मिलाउनु पर्ने हुन्छ होइन, धेरै कुराहरू हेर्नुपर्ने हुन्छ क्या। त्यो भएर कोही मान्छे फुत्त आइदिन्छ, उसले कहाँबाट काम गरिरहेको हुन्छ नि उसले बिर्सिन सक्छ। त्यो भएर कसैले एकदमै ध्यान दिएर काम गरिरहेको छ भने तपाईँले डिस्टर्ब नगर्नुहोस्, उसको काम सकेपछि उसँग समय लिनुहोस्। त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा लाग्छ मलाई। र कसैको काममा बाधा नगरौँ हामीले होइन, यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ। र तपाईँ र म चाहिँ अब के गर्नुपर्छ भने, बुझ्ने मान्छे बन्नुपर्छ क्या, अबुझ मान्छे बन्नु हुँदैन। जस्तो कतिचोटि हामी काठमाडौँमै कतिजनाले भन्नुहुन्छ क्या, काठमाडौँ जस्तो ठाउँमा पाहुना आइरह्यो भने एकदम गाह्रो हुन्छ क्या सम्हाल्नलाई मान्छेहरूलाई, कतिले भन्नुहुन्छ, मैले पनि कतिचोटि भोगेको छु। कुनै पनि मान्छे एक हप्ताको लागि आएको छ भने हामीले के गर्छौँ, दिमागमा खेला यो एक हप्ता बस्छ अनि अर्को पाली त गइहाल्छ, त्यही अनुसारले सबै कुरा म्यानेज गरेको हुन्छ नि त। तर ऊ एक महिना बस्थ्यो भने अब के हुन्छ, बस्ने मान्छेलाई त केही हुँदैन तर आन्तरिक रूपमा उसलाई यति गाह्रो भइसकेको हुन्छ होइन। घर व्यापार चलाउनु, पैसाको व्यवस्थापन गर्नु, पाहुना त आउँछन् नि त, तर एउटा एकजना मान्छे थपिन्छ नि त, उसको लागि सबै कुरा थपिन्छ क्या, अनि उसलाई पनि समय दिनुपर्ने हुन्छ। फेरि उसलाई समय दिएन भने के भन्छन् मान्छेहरू, काठमाडौँ एकदम व्यस्त समय हो, उसलाई समय दिएन भने ऊ वास्तै गरेन, छित्री गरेन होइन, यस्ताकोमा त के जानु प्रकारको हुन्छ क्या मान्छे। तर तपाईँ र हामीले पनि बुझ्नुपर्छ कि हामी काठमाडौँमा छौँ, काठमाडौँ परदेश छौँ, किनभने यहाँ केही नगरिकन खान सकिँदैन, गाउँमा जस्तो सहरमा हुँदैन। किनभने गाउँमा अब यता गयो उता गयो होइन, आज यतै खाम्ला उतै खाम्ला भन्ने, सहरमा त त्यो हुँदैन नि त होइन। काम गर्नुपर्छ, खानुपर्छ, ल्याउनुपर्छ, किनकि यहाँ त होइन जे कुरा पनि, अब गाउँठाउँमा पो यता फर्क्यो बारी उता फर्क्यो बारी होइन, ल न है एक मुठा साग दिनु भन्यो भने दिन्छन्। अब यहाँ त प्रत्येक पाइला पाइला पैसाको हिसाब गर्नुपर्ने हुन्छ होइन। त्यो भएर सहर भनेको यस्तो ठाउँ हो
ल न पिसाब हेर्न अचानक पिसाब हेर्न जानु पर्यो भने पनि मान्छेले टोयलेट गएको पनि पैसा लिने ठाउँ हो क्या, त्यो भएर तपाईँ र म चाहिँ अलिकति व्यस्त मानिसहरूलाई मानिसहरूको समय हामीले खोज्नु हुँदैन, यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा लाग्छ मलाई। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

आज मैले कार्यक्रममा समयको व्यवस्थापन भन्ने बारेमा नै बताए र समयको व्यवस्थापनको बारेमा बाइबलले के भन्छ अथवा समयको बारेमा बाइबलले के भन्छ। एफिसी 5:16-17 यसरी लेखेको छ, समयको सदुपयोग गर, हरेक कुरा वा कामको निम्ति समय छ। उपदेशक 3:1, समयको ठिक सदुपयोग गर, बाहिरहरूसँग बुद्धिमान साथ व्यवहार गर। कलसी 4:5, समयको ख्याल राख र उचित प्रयोग गर, समय छ भनेर नपर्ख। हामीलाई हाम्रो समय वा आयु गर्न सिकाउनुहोस् र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं। भजन संग्रह 90:12, तिम्रो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले समयमै गर, किनभने च्यानमा गइसकेपछि त्यहाँ न त कोही केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि केही नै हुँदैन। उपदेशक 9:10, कोही पनि यस संसारमा सधैँ रहँदैन, सबै मानिस एकपटक मर्नै पर्छ। हिब्रू 9:27, कुन समयमा मानिसमाथि के आइपर्छ र कुन बेलामा उसको काल आउँछ कुनै मानिसले जान्दैन, त्यो भएर समय बहुमूल्य छ। समयमै सबै कामहरू हामीले गर्नुपर्छ। रेतिन्जेलसम्म तपाईलाई मैले समयको महत्वको बारेमा बताए र तपाईँले पनि यतिखेर महसुस गर्दै हुनुहुन्छ होला, हेर समय कति बहुमूल्य रहेछ। ती कुराहरू एकदमै महत्वपूर्ण कुरा छ। बिर्सने बानी भए नोट गर्ने बानी बसाल्नुहोस्, किनभने कतिचोटि यो गर्छु त्यो गर्छु भन्ने हुन्छ तर भुसुकै बिर्सिने बानी पनि हुन्छ। त्यसको लागि के गर्ने, एउटा डायरी नोट बनाउने होइन, त्यसले पनि समयलाई चाहिँ सम्झन सिकाउँछ। कति तपाईँ आफू व्यस्त भएर अरूको समय बर्बाद गर्दै हुनुहुन्छ कि होसियार रहनुहोस्, अरूको समयलाई पनि ध्यान दिनुहोस्। तपाईँको समय ठिक ठाउँमा ठिक प्रकारले सदुपयोग हुँदैछ कि या त खेर गइरहेको छ, होसियार रहनुहोस्। समय हेर्नुहोस्, समय बहुमूल्य छ, समयलाई चिन्नुहोस्। यही भन्न चाहन्छु अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

आदरणीय श्रोता, कार्यक्रम हिजो आजमा समयको महत्व र बाइबलले के भन्छ समयको बारेमा भन्ने दुईटा महत्वपूर्ण कुरा मैले राखे। मलाई लाग्छ आज तपाईँ निकै नै होइन समयलाई बुझ्ने हुनुभएको छ। म पनि समयलाई बुझ्ने कोसिस गरिरहेको छु र समयलाई बुझ्नुपर्छ। र सबैभन्दा महत्वपूर्ण कुरो त समयलाई हामी पर्खन सक्छौं तर समयले हामीलाई कहिल्यै पर्खिँदैन। तपाईँलाई थाहा छ अब 82 साल हामी 83 साल होइन फर्केर आइज 82 भन्दा आउँदैन, त्यो गइरहेको हुन्छ मिनेट मिनेट सेकेन्ड सेकेन्ड गर्दै समय गइरहेको हुन्छ। आज रोकिन भन्दा न समय रोकिँदैन होइन। हामी महिनै पछि क्यालेन्डरको पन्नाहरू पल्टाउँछौँ, समय त्यसरी नै गइरहेको हुन्छ। त्यो भएर तपाईँ र म समय छँदै जस्तो जन्म र मृत्यु छन् त निश्चित छ, जन्म पनि हाम्रो निश्चित हो अनि मृत्यु पनि निश्चित हो, त्यो बीचमा त्यो बीचको समय चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। हामी जन्म अगाडि पनि केही गर्न सक्दैनौँ, मृत्यु पछि पनि केही गर्न सक्दैनौँ। यो बीचको समय तपाईँलाई दिनुहोस् र देशको लागि दिनुहोस्, किनकि हामी एक दिन मर्नै पर्छ। मरेर गए तापनि कयौं पुस्ताले सम्झिराख्ने केही महत्वपूर्ण काम त गरेर जाउन होइन र, तर त्यो चाहिँ समयलाई चिन्ने मान्छेले मात्रै गर्न सक्छ। कयौं मानिसहरू त्यस्ता छन् जो इतिहासको पान्ना पान्नामा अझैसम्म पनि छन्, हामी पल्टाइरहेका छौँ, पढिरहेका छौँ उनीहरूलाई। हेर्नुहोस् त, त्यसरी के हामी जीवित नरहने त रहनुपर्छ, कोसिस गरौं। अहिलेलाई भने प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि अहिलेलाई बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

कार्यक्रम सामाजिक सञ्जालको प्रतीक्षामा बसिरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनार्दन गिरी तर्फबाट हार्दिक स्वागत तथा ज्ञान अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता बुधबार दिनको 12 बजेदेखि 1 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी विभिन्न सामाजिक सञ्जालहरूमा पोस्ट भएका आशिषमय पोस्टहरू तपाईँको बीचमा प्रस्तुत गर्नुको साथ साथै मिठा मिठा गीत संगीतहरू पनि हामी तपाईँलाई सुनाउने गर्दछौ र यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई कसरी सामाजिक सञ्जालहरूबाट परमेश्वरको महिमा गर्न सकिन्छ भनेर एउटा नमूना पेश गर्नु रहेको छ। त्यसो त आज पनि हामी त्यही कार्य अनुरूप तपाईँको बीचमा आइसकेका छौ। अब करिब 1 घण्टासम्मको लागि 1 घण्टासम्म सुनेर हामीलाई साथ दिनुहुन अनुरोध गर्दछौ र साथसाथै यो कार्यक्रम तपाईँलाई कस्तो लाग्छ तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। आदरणीय श्रोता, अब भने आउनुहोस् आजको कार्यक्रमलाई शुरूआत गरौं यो एउटा मिठो भक्ति गीतबाट। त्यसपछि हामी आजको कार्यक्रममा जो जो सामाजिक सञ्जालमा पोस्ट भएका आशिषमय लेख र स्टाटसहरू छ तिनीहरूको साथ म आउने नै छु।

सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने आजको पहिलो आशिषमय लेखलाई तपाईँको बीचमा राख्न गइरहेको छु, जसलाई प्रेषित गर्नुभएको छ पास्टर डाक्टर अनिल थेगुवा मिनिस्ट्रीबाट। र उहाँले लेख्नुहुन्छ, यीशुले भन्नुभयो, दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र त्यो ज्योतिमा आउँदैन भनेर एउटा आजको लेखको शीर्षक राख्नु भएको छ। र यूहन्ना 3:18-21 उहाँले प्रस्तुत गर्दै हुनुहुन्छ। ताउनुस निकोदेमसलाई यीशुको शिक्षा खण्डक 3 अन्तर्गत आजको यो लेखमा के छ त हामी केही समय निहालौं। पद 18 भन्दछ, जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। फैसला चाहिँ यही हो, ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योति भन्दा बरु अन्धकारलाई रुचाए, किनकि मानिसहरूको काम दुष्ट थिए। 19 भनेको छ, 20 किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र ज्योतिमा आउँदैन, नजरता त्यसका काम प्रकट हुनेछन्। 21 सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ र यसरी उसले गरेका कामहरू परमेश्वरमा गरिएका हुन् भन्ने प्रष्टै देखाउँदछ। यस पाठलाई 3 खण्डमा विभाजित गरिएको छ र यो 3 खण्डको अध्ययन हो भनेर उहाँ लेख्नुहुन्छ। र यो खण्ड यूहन्ना 3:18-21 रहेको छ र येशु र निकोदेमस बीचको वार्तालापको 3 भाग हो। यसमा येशुले तिनलाई विश्वास, दोष, ज्योति र अन्धकारको विषयमा गहिरो सत्य बताउनु भएको छ र हामी यी पद सँगसँगै अब केही समय यसका शिक्षाहरूलाई हेर्नेछौ। 1 विश्वास गर्ने व्यक्ति दोष मुक्त हुन्छ र विश्वास नगर्ने व्यक्ति दोषी ठहरिन्छ। 18 यो कुरा भनिएको छ, दोषी ठहरिनेको कारण चाहिँ के हो भन्दा परमेश्वरका एकमात्र पुत्र येशू ख्रीष्टमाथि विश्वास नगर्नु हो। दोषी ठहरिनु भनेको भविष्यमा मात्र होइन अहिले नै हो, र अविश्वास गर्नु आफैमा एउटा अक्षम्य दोष हो। 2, ज्योति संसारमा आएपछि मानिसहरूको मनको अवस्था स्पष्ट पारिएको छ। संसारमा आएको ज्योति जो थियो त्यसलाई मानिसहरूले रुचाएनन्, बरु अन्धकार नै रुचाए, कारण उनीहरूको कार्य दुष्ट थिए। श्रोता, ज्योति चाहिँ येशु ख्रीष्ट हुनुहुन्छ। यूहन्ना 1:4-9-8 भन्दछ, मानिसहरूले ज्योति भन्दा अन्धकारलाई रुचाए किनकि तिनीहरूको काम दुष्ट थिए। यो उनीहरूको शैक्षिक रोजाई थियो। फैसला र निर्णयको समय चाहिँ यो हो, मानिसहरू आफैले आफ्नो रोजाईद्वारा आफूलाई दोषी साबित गर्छन्। 3, यो मानव स्वभावको सत्य हो जसले पाप लुकाउन चाहन्छ। 20 भन्छ, किनभने काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, जसले दुष्ट काम गर्छ त्यसले ज्योतिलाई घृणा गर्छ र ज्योतिमा आउँदैन, नत्र त त्यसका कामहरू प्रकट हुनेछन्। दुष्ट काम गर्ने व्यक्ति ज्योतिमा आउनु सक्दैन, ऊ भाग्छ, कारण ज्योतिमा आएपछि उसका दुष्ट कार्यहरू देखिन्छ र लज्जित हुन्छ। 4, सत्यमा हिँड्ने मानिस ज्योतिमा आउँछ। 21 भन्छ, सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ र यसरी उसले गरेका काम परमेश्वरमा गरिएका हुन् भन्ने प्रश्न देखिन्छ। सत्यमा हिँड्ने व्यक्ति ज्योतिमा आउनु उसको काम परमेश्वरको इच्छामा गरिएको हो, यो विश्वासको प्रतिफल हो। सत्यमा जिउने जीवन ज्योतिमा खुला हेटुल गर्ने जीवन हो। अत यस खण्डबाट पाइने मुख्य शिक्षाहरू, विश्वास र दोषको स्पष्ट विभाजन, विश्वास गर्ने दोष मुक्त हुन्छ र अविश्वास गर्ने दोषी हुन्छ। दोषी ठहरिनुको आधार र उसको काम होइन येशूमाथि विश्वास नगर्नु हो। ज्योति र अन्धकारको विरोध, येशू ज्योति हुनुहुन्छ, ज्योति आएपछि वास्तविक अवस्था प्रकट हुन्छ, त्यसैले मानिसहरूका काम दुष्ट भएका कारण तिनीहरू आफै अन्धकारमा रोज्दैछन्। पाप लुकाउने प्रवृत्ति, दुष्ट काम गर्ने व्यक्ति ज्योतिबाट भाग्छ, पापको उदाङ्गोपन र दोषको डरले लुक्छ। सत्यमा जिउनु र सत्यमा हिँड्ने व्यक्ति ज्योतिमा आउँछ, उसले परमेश्वरमा आधारित हिँडेको ज्योति जीवन स्पष्ट देखिन्छ, यो विश्वासको व्यवहारिक प्रतिफल हो। आफैले गरेको रोजाई र उसको निर्णय हो। परमेश्वरले जबरजस्ती दोषी ठहराउनुहुन्न, मानिसहरूले ज्योतिलाई अस्वीकार गरेर आफैलाई दोषी ठहराउँछन्। व्यवहारिक प्रयोग, आफैलाई प्रश्न गरौं, के मैले येशूमाथि साँचो विश्वास गरेको छु कि केवल नाम मात्रै छ? के मेरो जीवन सबैले देख्ने गरी ज्योतिमा खुल्ला छ कि अन्धकारमा लुकिएको जीवन छ?
के म सत्यमा हिँडिरहेको छु कि पापसँग सम्झौता गर्दै बाँचिरहेको छु। निकोदेमस इसरायलका शिक्षक थिए, तर पनि अन्धकारमै थिए। उनले भित्रीका सत्य र ज्योतिलाई बुझेका थिएनन्। ज्योतिमा आउनु भनेको पश्चाताप गर्नु, विश्वास गर्नु र आफ्नो जीवनलाई पूर्ण रूपले परमेश्वरमा सुम्पिनु हो। यो खण्डले निकोदेमसलाई मात्र होइन हामी सबैलाई चुनौती दिन्छ। ज्योतिलाई स्वीकार गर्ने र अन्धकारमा रहिरहने विश्वास गर्ने व्यक्ति दोषमुक्त हुन्छ र सत्यमा जिउँछ। अविश्वास गर्ने व्यक्ति चाहिँ पहिले नै दोषी ठहरिएको हुन्छ। हामी निकोदेमस जस्तो धर्मी बन्ने प्रयास नगरौं, बरु सत्य र जीवनलाई येशूको अगाडि खुल्ला राखौं र उहाँलाई ग्रहण गरेर खुल्ला रूपले हिँडौं भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिन भएको श्रभ भनी कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु।

यो सुमधुर गीत पछि फेरि पनि एउटा अर्को आशिषमय पोस्ट गरिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ जयमसी टिभीले। उहाँले डोनाल्ड ट्रम्पको एउटा भनाइलाई राख्नु भएको छ। उहाँ लेख्नुहुन्छ, विश्वभर क्रिस्चियनहरूमाथि भइरहेको सतावट, दमन र उत्पीडन प्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कड़ा आक्रोश व्यक्त गरेका छन्। उनले संयुक्त राष्ट्रको महासभालाई सम्बोधन गर्दै भने, विश्वभर अति दमनकारी शासन व्यवस्थाका अपराधीहरूले क्रिस्चियनहरूमाथि उत्पीडन मचाइरहेका छन्, तर मानव अधिकारका कायर र पाखण्डी प्रतिनिधिहरू चाहिँ टुलु टुलु हेरेर बसेका छन्। विश्वभर क्रिस्चियनहरूमाथि यस्तो अकल्पनीय उत्पीडन भइरहेको छ कि यो विश्वास गर्नै गाह्रो छ। विश्वभर क्रिस्चियनहरूमाथि भइरहेको यो दमन संसारको सबैभन्दा ठूलो र डरलाग्दो वास्तविकता हो। र यो भनाई डोनाल्ड ट्रम्पको भाषणबाट साबर गरेर उहाँले पोस्ट गर्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी जेर्मिया दाहाल लेख्नुहुन्छ, दानियल 4 अध्यायको 4 पद। उहाँ लेख्नुहुन्छ,

राजा नबुकदनेस्वरको दोस्रो सपना। राजा नबुकदनेस्वरबाट सम्पूर्ण पृथ्वीभरि बस्ने सबै मानिसहरू र जातिहरू र भाषाहरूलाई तिनीहरूको सुख शान्तिमा प्रशस्त बढ्दै जाओस्, जुन चिन्ह र अचम्मका कामहरू परम प्रधान परमेश्वरले म प्रति गर्नु भएको छ, ती चिन्ह र अचम्मका कामहरू बताउनु मलाई असल लाग्यो र उहाँका चिन्हहरू कति महान छन् र आश्चर्यपूर्ण छन् भनेर उहाँले लेख्नु भएको छ। र उहाँको राज्य चाहिँ एउटा अनन्तको राज्य हो र उहाँको प्रभुत्व पुस्तौं पुस्तासम्म रहिरहन्छ भनेर उहाँले यो तीन खण्डलाई कोट गरेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् श्रोता। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ, एलएफजे केशव आचार्य ज्यूबाट यो प्रेषित भएको छ र उहाँ लेख्नुहुन्छ, प्रत्येक मानिसको काम प्रकट हुनेछ किनकि न्यायको दिनले त्यो खुलस्त गरिदिनेछ। त्यो आगोद्वारा प्रकट हुनेछ र हरेकले कस्तो काम गरेको छ सो आगोले जाँच गर्नेछ। यदि कुनै मानिसले त्यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ र यदि कुनै मानिसको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नु पर्नेछ, तर यो आफै चाहिँ आगोबाट उम्के चाहिँ बाँच्नेछ भनेर पहिलो कुरान्थी 3:13-15 पदलाई उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् र भनी यतिखेर मेरो हातमा आत्मारङ दोङ ज्यूको एउटा स्टाटस आइसकेको छ। उहाँ लेख्नुहुन्छ, तपाईँले गर्ने काम नै तपाईँको हुनुहुन्छ भनेर देखाउँछ, तपाईँले गर्छु भनेको भनेर गरेको वाचाले चाहिँ होइन भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। र त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ नासिहुद्दिन अनवरले वाचम्यान नी नामको फेसबुक पेजबाट लेख्नुहुन्छ, द क्रिस्टियन लाइफ इज नट अ चेन्ज लाइफ बट एन एक्सचेन्ज लाइफ, इट इज नट यु लिभिङ बट क्राइस्ट लिभिङ इन यु भनेर उहाँले वाचम्यान नीको लेखलाई उहाँले प्रस्तुत गर्नुभएको छ। परमेश्वर तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी मौद हारोल्ड लेख्नुहुन्छ, प्रभु कृपया यो कार्यक्रम सुन्नेलाई तपाईँले लिनुहोस् र म तपाईँको उहाँका बोझ चिन्ता हटाउन उहाँका पीड़ा कम गर्न विन्ती गर्छु र उहाँको जीवनलाई आशिष दिनुहोस् र उहाँको परिवार र उहाँले माया गर्ने सबै थोकको सुरक्षा गर्नुहोस्, आमेन भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी कृष्ण बहादुर नगरकोटी ज्यू लेख्नुहुन्छ, एसैया 27:11 है उहाँले लेख्नु भएको छ, जब त्यसका साना हाँगाहरू सुक्छन् तब ती भाँचिन्छन् र स्त्रीहरू आएर ती आगोमा जलाउँछन्, किनकि समझै नभएको यो एक जाति हो, यसकारण तिनीहरूलाई बनाउनु हुनेले तिनीहरूमाथि चिठाउनु हुन्न र तिनीहरूका सृष्टिकर्ताले तिनीहरूलाई निगाह गर्नुहुन्न र उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। साधारण श्रोता, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम सामाजिक सञ्जालबाट र म छु तपाईँको साथमा प्रस्तोता जुनाथन गिरी, र सामाजिक सञ्जालहरूमा पोस्ट भइरहेका आशिषमय स्टाटसहरू तपाईँको बीचमा राख्दै आइरहेको छु र यही क्रममा मेरो हातमा जैतुन चर्च धनकुटाको एउटा स्टाटस परेको छ। उहाँ लेख्नुहुन्छ, अनि परमप्रभुमा मग्न हौ र उहाँले तिम्रा हृदयका चाहनाहरूलाई पूरा गरिदिनुहुनेछ। भजन संग्रह 37:4 उहाँले कोट गर्नुभएको छ भने, त्यसै गरी भारतबाट रमेश वोल्टा लेख्नुहुन्छ, येशु ने उनके मन की बातें जानकर कहा, तुम लोग अपने अपने मन में बुरा विचार क्यों कर रहे हो, सहज क्या है, ये कहना तेरा पाप क्षमा हुआ या ये कहना उठ और चल फिर, मत्ती 9:4-5 में वहां लेख्नु भएको छ। परमेश्वरले तपाईलाई आशिष दिनुभएको होस् आदरणीय श्रोता। हो भने कार्यक्रममा अर्को एउटा स्टाटस आइसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ सच्चा मार्ग नामको फेसबुक पेजबाट। उहाँ लेख्नुहुन्छ, शुभ कि प्रार्थना, ए मेरा प्यारे प्रभु यीशु मसीह, सबसे पहले मैं आपको धन्यवाद करता हूँ कि अपने मुझे रात भर सुरक्षित रखा और मेरी रक्षा की और आज का नया दिन देकर देखने का अवसर दिया। प्रभु आज का पूरा दिन आपके हाथ में सौंपता हूँ और मेरा हर काम मेरी सहायता करे, मुझे सही निर्णय लेने की बुद्धि दे और गलत रास्ते से बचाए, मेरे मन से शांति रखे, मेरे हृदय को शुद्ध रखे और मेरे मुंह से अच्छे शब्द निकले, जहाँ भी जाऊं मेरी रक्षा करे, हर हर दुर्घटना बुराई और अनहोनी से मुझे बचाए। प्रभु आज जो भी मेरे सामने आए उन्हें मुझे मेहनत धैर्य और सफलता दे, जब मैं कमजोर पड़ा तो मुझे शक्ति दे और जब मैं चिंतित हूँ तो मुझे अपनी शांति दे। आज का दिन आपके साथ शुरू करता हूँ और आपके हाथों में सौंपता हूँ।
यीशु मसीह के नाम में प्रार्थना करता हूँ, आमीन। वचन, यहोवा तेरे आने जाने में सबसे लेकर सदा तक तेरी रक्षा करेगा। भजन 12:121-8 भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी मिलाक राई लेख्नुहुन्छ, हे परमेश्वरलाई भुल्नेहरू हो ध्यान दियो, नत्र म तिमीहरूलाई टुक्रा टुक्रा पारी च्यातुला र छुटाउने कोही नहोला। भजन संग्रह 50:22 भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको श्रोता। अब पनि कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुन एउटा सुमधुर भक्ति।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर मेरो हातमा माधव उपाध्याय ज्यूको आशिषमय पोस्ट परेको छ डिभाइन नलेज नामको फेसबुक पेजबाट, संस्कृत र त्यसपछि हिन्दीमा उहाँले लेख्नु भएको छ। न योगेन न साङ्ख्येन कर्माणाम नो न विद्याया ब्रह्मात्कैत्वो बोधेन मोक्ष सिद्धते नान्यथा, अर्थात योग से नहीं, ज्ञान से नहीं, कर्मों से नहीं, विद्या से भी नहीं, परंतु परमात्मा के अनुकंपा से स्वयं के व्यक्तित्व को समझने के से ही मोक्ष पाना संभव है भनेर विवेक चुडामणि 356 वहाले पठाउनु भएको छ। परमेश्वरले तपाईलाई आशिष दिनु भएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमा स्टाटस परेको छ जसलाई प्रेषित गर्नु भएको छ सालमुन चौधरीजीले। उहाँ लेख्नुहुन्छ, एक अगुवाले यस्तो शिक्षा दिन्छ भने यदि एक अगुवाले परमेश्वरको वचन बाइबलको गलत अर्थ लगाएर तोडमोड गरेर बोल्दैछ भने, यदि उसले पवित्र शास्त्रको पदलाई सन्दर्भ भन्दा बाहिर आउट अफ कन्टेक्स्ट लगेर आफ्नो स्वार्थको लागि प्रयोग गर्दछ भने, यदि उसले गहिरो बाइबलीय सत्यता र विश्वासीहरूको आत्मिक परिपक्वता भन्दा केवल भावनात्मक कुराहरूमा विशेष जोड दिन्छ भने, यदि उसले यस्तो शिक्षा दिँदैछ जसले विश्वासीहरूको मनमा केवल अन्यलता, भ्रम र व्यर्थका विवादहरू मात्र उत्पन्न गराउँछ भने, यदि उसले मण्डलीभित्र गुटबन्दी फ्याक्सन निर्माण गर्दैछ भने, यदि उसले विश्वासीहरूलाई आफ्नै स्थानीय मण्डली र आफ्नै आत्मिक अगुवाबाट अलग गराउने र भड्काउने प्रेरणा दिँदैछ भने, यदि उसले स्थानीय मण्डली वा अगुवाको आत्मिक अधीनतालाई बेकारको बन्धन र दासत्व हो भनी महसुस गराउँछ भने, यदि उसले मण्डलीका मुख्य अगुवालाई जानकारी नै नदी विश्वासीहरूलाई गोप्य रूपमा जुम अनलाइन फेलोसिपमा व्यक्तिगत भेलाहरूमा बोलाएर शिक्षा दिँदैछ भने, यदि उसले स्थानीय मण्डलीको अनुमति र वचनको जाँच बीच बिन नै त्यस्ता अप्रमाणित शिक्षाहरू जबरजस्ती मण्डलीभित्र भित्र्याउन खोज्छ भने, यदि उसले परमेश्वरको नाउँमा यस्ता अगमवाणीहरू बोल्दैछ जो कहिले पूरा भएनन् र विश्वासीहरूलाई भ्रममा पारिरहेको छन् भने, यदि उसले आफ्नो व्यक्तिगत विचार, सपना र दर्शनहरूलाई परमेश्वरको प्रत्यक्ष प्रकटीकरण रेभेलेसन हो भनी दावी गर्दैछ भने, यदि उसले बाइबलीय आधार नै नभएका आफ्ना व्यक्तिगत अनुभव र दर्शनहरूलाई परमेश्वरको लिखित वचन बाइबल भन्दा माथि राख्दैछ भने, यदि ऊ कुनै स्थानीय मण्डलीसँग जोडिएको छैन र कुनै मण्डलीलाई सम्हाल्ने पृष्ठभूमि छैन तर प्रभुले मलाई पठाउनु भयो भन्दै उत्तरदायी नभई यताउता डुली हिँड्छ भने, यदि कुनै स्थानीय मण्डलीको अधीनता र जवाफदेहिता र पहिचानमा छैन भने, आफै स्वघोषित अगमवक्ता र स्वघोषित पास्टर बनेर हिँड्छ भने, यदि उसले कुनै आत्मिक परिषद, मण्डली वा अगुवाको परीक्षा र अभिषेक बिना नै आफैलाई स्वघोषित प्रेरित भनेर उच्च स्थानमा राख्छ भने, त के यस्ता व्यक्तिहरूको सेवकाई झुटो हो नभन्नु? के त्यस्ता शिक्षालाई खण्डन नगर्नु? के सत्यको पक्षमा बोल्नु कसैको व्यक्तिगत विरोध गर्नु हो? के परमेश्वरको वचनद्वारा झुटलाई उदाङ्गो पार्नु न्याय गर्नु हो? के यस्तो विनाशकारी अभ्यासलाई झुटो शिक्षा नभन्नु? गलत र झुटो शिक्षाको खण्डन गर्नु कसैप्रति घृणा फैलाउनु वा न्याय गर्नु होइन, बरु मण्डलीको पवित्रता जोगाउनु र भेडाहरूलाई बाँसाहरूबाट बचाउनु र परमेश्वरको शुद्ध सत्यको पक्षमा खडा हुनु प्रत्येक विश्वासी र मण्डलीका अगुवाको आत्मिक कर्तव्य हो। प्रेरित 17:11 र 10:9 विमल छेत्री सिलगढी भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ दीपकले होली हिन्दी बाइबल वचन नामको फेसबुक पेजबाट। उहाँ लेख्नुहुन्छ यहुन्ना 13:34, ए न्यू कमान्ड आई गिभ यु, लभ वान एनदर एज आई हेभ लभ यु, यु मस्ट लभ वान एनदर, अर्थात तुम्हें मैं एक नई आज्ञा देता हूँ कि एक दूसरे से प्रेम रखो जैसे मैंने तुमसे प्रेम रखा है, वैसे ही तुम भी एक दूसरे से प्रेम रखो भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी अब भने कार्यक्रममा अर्को एउटा फेरि पनि मेरो हातमा विजय मसी ज्यूको लेख आएको छ। यो 2:25 उहाँ लेख्नुहुन्छ, हे मेरा परमेश्वर, तेरे वचन के अनुसार जो वर्षा टिडियो ने खा लिया उनकी भरपाई कर देने वाला तू ही है। आज हम यीशु मसीह के सामर्थ्य नाम में विश्वास के साथ घोषणा करते हैं कि
हमारे जीवन मेहनत कमाई आशीष और अवसरों में जो भी हानि हुई है प्रभु उनकी भरपाई कर दे रहा है। जो आशीषें हमें छीन गई थी उन्हें तो फिर से हमारे जीवन और हमारे घराने में लौट रहा है। जहाँ कमी थी वहाँ प्रचुरता, जहाँ टूटन थी वहाँ बहाली और जहाँ निराशा भी वहाँ नहीं आशा दी। प्रभु हमारे मेहनत को फलदायी कर और हमारे घराने पर अपनी कृपा और आशीष बनाए रख। हम भय से नहीं बल्कि विश्वास से तेरे वचन को थामे हुए हैं। यीशु के नाम में हम विश्वास के साथ घोषणा करते हैं कि हमारे खोई हुई आशीष की बहाली हो चुकी है भनेर वहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, त्यसै गरी यतिखेर ऋषभ झल्टा लेख्नुहुन्छ, मैं प्रेम रखता हूँ कि इसलिए कि यहोवा ने मेरे गिड़गिड़ाने को सुना है, उसने जो मेरी और कान लगाया, इसलिए मैं जीवन भर उनकी पुकारा करूंगा। भजन 116:1-2 भनेर वहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, तपाईँ यतिखेर कार्यक्रम सामाजिक सञ्जालबाट सुनिराख्नु भएको छ र म चाहिँ तपाईँको साथमा प्रस्तुता जुनाथन गिरी मिठा मिठा गीत संगीतको साथ साथै आशिषमय स्टाटसहरूको साथ म तपाईँसँग छु र यतिखेर म फेरि पनि तपाईँको अगाडि आशिषमय स्टाटस राख्ने क्रममा नै छु। हिन्दी भोलि बाइबल वचनबाट हेभेनली मन्ना नामको एउटा शीर्षकमा उहाँले एउटा खण्ड लेख्नु भएको छ, मत्ती 16:18 हिन्दीमा छ। और मैं भी तुझसे कहता हूँ कि तू पत्रस है और मेरा इस पत्थर पर अपनी कलेशिया बनाऊंगा और अधोलोक के फाटक उस पर प्रबल ना होंगे। यह वचन प्रभु यीशु मसीह और उनके चेले पत्रस के बीच एक महत्वपूर्ण संवाद का हिस्सा है, जहाँ पत्रस ने यीशु को जीवित परमेश्वर का पुत्र कहकर स्वीकार किया था। विश्वास की चट्टान है यह पत्थर या चट्टान किसी मनुष्य पर नहीं बल्कि असल उस अटल विश्वास और इस सच्चाई पर आधारित है कि यीशु ही मसीह है। कलीसिया की नींव प्रभु यीशु ने इसी दिव्य सच्चाई को अपनी कलीसिया चर्च की आधारशिला बनाया जो कभी ना हिलाने वाली है। अजय विजय इस वचन का गहरा संदेश यह है कि अंधकार और मृत्यु की शक्तियाँ अधोलोक के फाटक परमेश्वर के लोगों और इसकी सच्चाई को कभी हरा न सकेगी। आमेन। परमेश्वर तपाईलाई आशिष दिनुभएको छ। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस आएको छ, उद्धव गौतम ज्यूको। उहाँ लेख्नुहुन्छ, मत्ती 13:44 स्वर्गको राज्य कुनै एउटा खेतमा गाडी राखेको गाड धन जस्तो हो जो एकजना मानिसले भेट्टाएर लुकाई राख्दछ र आनन्दित भएर ऊ जान्छ र आफूसित भएका सबै बेच्छ र खेत किन्छ। निर्वाहन लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ। गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर मेरो हातमा एउटा स्टाटस लेख परेको छ सूर्य राईको, र उहाँ लेख्नुहुन्छ विलियम केरीको जीवनी एक परिचय। विलियम केरी 1761 देखि 1834 मा थिए। उनी 1761 जन्मिए र 1834 उनको अन्त भयो। र अंग्रेजी ब्याप्टिस्ट मिशनरी, बाइबल अनुवादक, शिक्षक तथा भाषाविद थिए। भारतमा उनको लामो सेवाको कारण उनलाई प्राय आधुनिक मिशनको पिता भनेर सम्मान गरिन्छ। बोस्टन युनिभर्सिटी, बाल्यकाल र संघर्ष। विलियम केरीको जन्म 17 अगस्त 1761 इङ्ल्याण्डको नर्थ ह्याम्पटसन सायरनमा भएको थियो। उनको परिवार धनी थिएन। किशोर अवस्थामा उनले मोचीको काम सिके, तर सामान्य आर्थिक अवस्थाको बावजुद उनले आफूले आफैलाई अध्ययन गर्दै ग्रिक, ल्याटिन र हिब्रू जस्ता भाषाहरू सिके। उनको जीवनले एउटा महत्वपूर्ण कुरा के देखाउँछ भने ठूलो काम गर्न सुरुदेखि नै ठूलो अवसर पाइँदैन, सिक्ने इच्छा र निरन्तरको मेहनत आवश्यक छ। मिशनको आह्वान। केरीले संसारका विभिन्न जाति र देशका मानिसहरूसम्म क्रिस्चियन सन्देश पुर्याउने विषयमा गम्भीर चिन्तन गरे र 1792 उनले एन इन्क्वायरी इन्टु द अब्लिगेसन अफ क्रिस्चियन्स टु युज मिन्स अफ द कन्भर्जन अफ द हिडननेस नामक पुस्तिका प्रकाशित गरे, र यही अभियानसँग जोडिएर 2 अक्टोबर 1792 ब्याप्टिस्ट मिशनरी सोसाइटी स्थापना भयो। उनसँग जोडिएका प्रसिद्ध मिशनरीहरूको आह्वान यस्तो थियो, एक्सपेक्ट ग्रेट थिङ्स फ्रम गड, अटेम्प्ट ग्रेट थिङ्स फर गड, अर्थात परमेश्वरबाट ठूला कुराको आशा गर, परमेश्वरका लागि ठूलो काम गर्ने प्रयास गर। जब केरी 1793 भारतको बंगाल क्षेत्रमा आइपुगे, शुरूवाती वर्षहरू अत्यन्त कठिन थिए। उनले जीविका चलाउन इन्डीको कारखानामा काम समेत गरेर त्यही क्रममा स्थानीय भाषा तथा संस्कृतिको अध्ययनलाई निरन्तरता दिए। पछि उनी सेरामपुर पुगे, जहाँ जोसुआ मार्सम्यान र विलियम वारसँग मिलेर काम गरे, र यी तीन जनालाई इतिहासमा सेरामपोरियो टिरियो भनेर चिनिन्छ। र उनले बाइबल अनुवाद र मुद्रण केरीको सबभन्दा ठूलो महत्वपूर्ण योगदान गर्ने एक भारतीय भाषाहरूमा बाइबल अनुवाद तथा मुद्रण गर्नु थियो। उनले बंगाली लगायत विभिन्न भाषाहरूमा धर्मशास्त्रको अनुवाद गरे र यसको कामको नेतृत्व पनि गरे। उनले भाषा विज्ञान, व्याकरण, शब्दकोश र मुद्रण क्षेत्रमा पनि ठूलो काम दिए। शिक्षा र सेरामपुर कलेजमा केरीले मिशनलाई केवल प्रचारकमा मात्रै सीमित राखेनन्, शिक्षा, भाषा, मुद्रण र ज्ञानको विकासमा पनि काम गरे। उनी फोर्ट विलियम कलेजमा बंगाली र संस्कृति लगायत विभिन्न पूर्वीय भाषाका प्राध्यापक बने। 1818 सेरामपुर कलेज स्थापना गर्ने कार्यमा उनको महत्वपूर्ण भूमिका रह्यो। उनले केही सामाजिक सुधारहरू पनि गरे, र सामाजिक सुधारमा केरी र उनका सहकर्मीले त्यस समयका केही सामाजिक अन्यायहरू र व्यथितहरूको विरुद्धमा आवाज उठाए, विशेष गरी सती प्रथा लगायतका विषयमा। तर यस्ता सामाजिक परिवर्तनलाई केरीको मात्र उपलब्धि भनेर बुझ्नु ठिक हुँदैन, भारतीय सुधारक प्रशासन र अन्य सामाजिक शक्तिहरूको पनि यसमा भूमिका थियो। र उनको यो मिशनको क्रममा ठूलो क्षति र फेरि शुरूआत पनि भयो। सेरामपुरको मुद्रण छपाईखानामा 1812 ठूलो आगलागी हुँदा महत्वपूर्ण सामग्रीहरू नष्ट भयो, तर केरी र उनका सहकर्मीहरू निराश भएर काम छोडेनन्। उनीहरूले पुनः काम अगाडि बढाए। र उनको अन्तिम जीवनको विषयमा कुरा गर्नुपर्दा, भारतमा करिब 41 वर्षको सेवा गरेपछि विलियम केरी 9 जुन 1834 आफ्नो दौड पूरा गरे। र विलियम केरीको जीवनबाट हामीले पाउने शिक्षा चाहिँ यो हो, पहिला मोची, फेरि आत्म अध्ययनकर्ता, फेरि पास्टर अनि फेरि मिशनरी, बाइबल अनुवादक, शिक्षक, भाषाविद र सामाजिक सुधारक सम्म भएको हामी देख्न सक्छौ। उनको जीवनको मुख्य सन्देश यस्तो थियो, सानो शुरूआतलाई कमजोर नसम्झनुहोस्। विश्वास, अध्ययन, परिश्रम र निरन्तरताले एउटा साधारण मानिसलाई इतिहासमा प्रभाव पार्ने व्यक्तिको रूपमा रूपान्तरण गर्न सक्दछ, यो उनको भनाई हो। आमेन। आदरणीय श्रोता, यो विलियम केरीको जीवनबाट तपाईँले धेरै प्रेरणा पाउनु भएको छ होला भन्ने विश्वास गर्दै अब भने फेरि पनि एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ। गीतपछि म पुनः आउनेछु, अहिले भने सुनौ एउटा मिठो गीत।

0: सुमधुर गीत पछि पुनः स्वागत छ र अब भने यतिखेर मेरो हातमा उज्जवल विकज्यूको एउटा छोटो लेख परेको छ र उहाँ लेख्नुहुन्छ, हरेक जो आज्ञाकारी हुँदैन तपाईसँग समय ऊर्जा शक्ति ध्यान र प्रभाव सीमित छन्। तपाईँले एकपटक यी कुराहरू खर्च गरिसकेपछि फेरि फिर्ता पाउन सक्नुहुन्न। बाइबलले भन्छ समयको सदुपयोग गर, Ephesians 5:16। खुला हृदय र खुला हात लिएर जिउनुहोस्, प्रेम गर्नुहोस्, सेवा गर्नुहोस् र उदारतापूर्वक दिनुहोस्। तर याद राख्नुहोस् तपाईँले गर्ने प्रत्येक हो कि अर्को कुनै कुरालाई होइन भनिरहेको हुन्छ। त्यसैले आफ्नो जीवनका स्रोतहरूको बुद्धिमानी पूर्वक व्यवस्थापन गर्नु आवश्यक छ। यी मानिसहरूले तपाईँलाई यति धेरै थकित बनाउन सक्छन् कि अन्तत तपाईँसँग केही पनि बाँकी नहोस्। उनीहरूलाई प्रेम गर्नुहोस्, उनीहरूको लागि प्रार्थना गर्नुहोस्, दयालु सुन्नुहोस् र तर कसैलाई प्रेम गर्नु र कसैद्वारा पूर्ण रूपमा छिनु एउटै कुरा होइन। तपाईँलाई आवश्यक पर्ने व्यक्ति तपाईँको जिम्मेवारीमा दिइएको व्यक्ति नहुन सक्छ। प्रत्येक संकट तपाईँले समाधान गर्ने पर्ने जिम्मेवारी होइन, प्रत्येक अवसर तपाईँको जिम्मेवारी होइन, प्रत्येक खुला ढोका परमेश्वरले तपाईँलाई प्रवेश गर्न बोलाउनु भएको ढोका पनि नहुन सक्छ। तपाईँको जीवन परमेश्वरको वरदान हो, त्यसैले आफ्नो समय क्षमता धन ऊर्जा र प्रभावलाई त्यस्तो ठाउँमा लगानी गर्नु जहाँ त्यसले परमेश्वरको राज्यको लागि फल उत्पन्न गर्न सकोस्। परमेश्वरले तपाईँलाई जे गर्न बोलाउनु भएको छ त्यसलाई व्यवस्था गर्दै सदाको लागि सधैँ उपलब्ध हुने प्रयास नगर्नुहोस्। खुला हातले दिनुहोस्, खुला हृदयले प्रेम गर्नुहोस्, तर बुद्धिमानी पूर्वक आफ्नो जीवनको हेरचाह र व्यवस्थापन गर्नुहोस्। समयको सदुपयोग गर्नुहोस्, हरेक हो आज्ञाकारी हुँदैन। परमेश्वरले दिनुभएको जीवनलाई उहाँको इच्छा अनुसार लगानी गर्नुहोस् भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको श्रोता। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ गेट्समनी एयरपोर्ट चर्चले र उहाँ लेख्नुहुन्छ Matthew 4:19। उहाँले तिनीहरूलाई भन्नुभयो मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको मछुवा तुल्याउने छु भनेर उहाँ लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको श्रोता। यतिखेर मेरो हातमा डेभिड लामा गणेशको एउटा स्टाटस परेको छ। उहाँ लेख्नुहुन्छ Ephesians 5:20-23, ए मेरो छोरा त किन बेसियाको मुहारमा फस्छस् र त किन अर्काको पत्नीलाई अंगालो हाल्छस्? किनभने मानिसको चाल त सधैँ सबै परमप्रभुको दृष्टिमा रहिरहन्छ र उहाँले त्यसका सबै मार्गहरू जाँच्नुहुन्छ। दुष्ट मानिस खराब कामले त्यसको पासोमा पर्दछ र आफ्नो पापको बन्धनमा त्यो जेलिन्छ। अनुशासनको अभावले त्यो मर्नेछ र आफ्नो असीमित मूर्खताले त्यसलाई भरमाउनेछ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ। र त्यसै गरी हामी यशुका हौ नामको फेसबुक पेजबाट लेखेको छ Isaiah 60:22, म परमप्रभु हुँ र त्यसको समयमा त्यो चाँडै नै पूरा गर्नेछु भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस् आदरणीय श्रोता। त्यसै गरी म धेरै भन्दा धेरै आशिषमय स्टाटसहरू प्रस्तुत गर्ने क्रममा नै छु र यतिखेर मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ फेसबुक क्रिस्टियन नेटवर्कबाट निलेश मेराभी। उहाँ लेख्नुहुन्छ Ephesians 4:23, सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख किनकि त्यो सारा जीवनको मूल हो भनेर उहाँले लेख्नु भएको छ। र त्यसै गरी कविता मुखिया ज्यू लेख्नुहुन्छ, ताडनालाई अवहेलना गर्ने माथि दरिद्रता लाज आइपर्छ तर सुधार गर्दा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ, Ephesians 13:18 भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी मेरो हातमा सोलो डियो ग्लोरिया नामको फेसबुक पेजबाट एउटा लेख आएको छ, लेखेको छ, यसुले आफ्ना चेलाहरूको खुट्टा धुनु भएको घटनाको सबैभन्दा नम्र बनाउने पक्ष मध्ये एउटा कुरा के हो भने त्यहाँ यहुदा पनि उपस्थित थियो। यसुलाई यहुदाले के गर्न लागिरहेको छ भन्ने कुरा पहिले नै थाहा थियो। उहाँले धुनुभएका ती खुट्टाहरू केही समय अघिसम्म उहाँलाई धोका दिन जानेवाला थिए भन्ने कुरा उहाँलाई थाहा थियो र यहुदाले धोका दिनु अघि नै यसुले त्यसबारे जान्नुहुन्थ्यो। तैपनि येशु घुँडा टेक्नु भयो र उहाँले एउटा बाटामा पानी खन्याउनु भयो र चेलाहरूका खुट्टा धुन थाल्नु भयो Yohana 13:5। यहुनाले स्पष्ट पार्छन् कि येशुलाई आफूलाई कसले धोका दिँदैछ भन्ने कुरा पहिले नै थाहा थियो। तैपनि यहुदा पनि ती चेलाहरू मध्ये थिए जसका खुट्टा येशुले धुनु भयो Yohana 13:2-10-11। एकपटक सोच्नुहोस् त, यीशुले यहुदाको चरित्रलाई आफ्नो चरित्र परिवर्तन गर्न दिनु भएन। यहुदाको पाप यीशुको प्रेम र सेवाको कारण रोकिएन। उहाँ नम्र हुनुभयो, उहाँ प्रेमिलो हुनुभयो र उहाँले सेवा गरिरहनुभयो। आगामी कुरा पूर्ण रूपले थाहा हुँदा हुँदै पनि हामीलाई राम्रो व्यवहार गर्ने मानिससँग राम्रो हुनु सजिलो हुन्छ। हाम्रो सेवा र प्रेमको कदर गर्ने मानिसको सेवा गर्नु सजिलो हुन्छ। हामीलाई पनि प्रेम गरिन्छ भन्ने थाहा हुँदाहुँदै प्रेम गर्न सजिलो हुन्छ। तर येशूले यस्तो प्रेम देखाउनु भयो जुन अरूले आफूलाई कसरी व्यवहार गर्छन् भन्ने कुराले नियन्त्रण गर्दैन। यसको अर्थ धोका दिनु स्वीकार्य छ भन्ने होइन। यसको अर्थ हामीले दुर्व्यवहार सहनु पर्छ र कुनै सीमा राख्नु हुँदैन भन्ने पनि होइन। प्रेमले दुष्टतालाई असल भन्दैन, तर यसको अर्थ यति हो कि अरू कसैले गरेको गल्तीको काम हामी को बन्ने भन्ने निर्णय गर्न आवश्यक छैन। जब हामी चोट पाउँछौ तब उनीहरूले गरेको व्यवहारलाई नै आफ्नो प्रक्रियाको आधार बनाउने प्रलोभन आउँछ। उनीहरूले धोका दिए यसैले हामी तितो बन्न सक्छौ। उनीहरूले चोट दिए यसैले हामी कठोर बन्न सक्छौ। उनीहरूले अन्याय गरे यसैले हामी क्षमा नगर्ने बन्न सक्छौ। तर येशूले हामीलाई अर्को बाटो देखाउनुहुन्छ। उनीहरूको चरित्र उनीहरूको जिम्मेवारी हो। परमेश्वरको सामु तपाईँको प्रतिक्रिया तपाईँको जिम्मेवारी हो। येशूलाई यहुदाले के गर्नेछ भन्ने थाहा थियो, तैपनि उहाँ आफू को हुनुहुन्छ भन्ने कुरामा विश्वासयोग्य रहनुभयो। र जब येशूले उनीहरूका खुट्टा धोइसक्नुभयो, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, मैले तिमीहरूको लागि उदाहरण दिएको छु ताकि मैले तिमीहरूको लागि गरे झैं तिमीहरूले पनि गर। यहुन्ना 13:15। येशूको नम्रतालाई केवल प्रशंसा गर्नु मात्र हाम्रो लक्ष्य होइन, बरु उहाँ जस्तै हुनु हाम्रो लक्ष्य हुनुपर्छ भन्दै उहाँले लेख्नु भएको छ। र परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ। र यिनै आशिषमय स्टार्टअपहरूको साथ साथ पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। र आजको कार्यक्रमलाई यहाँसम्म सुनेर साथ दिनुभएकोमा हामी यहाँलाई धन्यवाद दिँदै यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया बनाइदिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना कार्यक्रम सामाजिक सञ्जालबाट गुड न्युज एफएम प्राली पोस्ट बक्स नम्बर 25605 अनमगर काठमाडौँ नेपाल र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। हवस् त श्रोता, यिनै प्रस्तुतिको साथसाथै पनि प्राविधिक कक्षबाट प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। हवस् त, जय मसीह, सुन्दै रहनुहोस् गुड न्युज एफएम।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बाल बालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्ष भन्दा मुनिका बाल बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बाल बालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बाल बालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: टाइम चेक। यति बेला अपराह्नको 1 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
2: अत्यन्त जरुरी सूचना।
1: यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ, फोन नम्बर
1: 01-4770-754, 01-4770-754
2: र 01-59-13-755, 01-59-13-755।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: गाउन भाडामा,
6: गाउन भाडामा,
5: हे गाउन भाडामा।
7: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
8: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
9: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
10: र 9818-25-12-40, 9818-25-12-40।

0: बाजे कोता
1: सामान नभेटेर बेपत्ता
0: होइन सामान चाहिँ के चाहिँ ल्याएको
1: ग्यास चुलो राइस कुकर पानी तताउने भाँडो
0: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रो क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि
1: कहाँ छ यो
0: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
2: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
3: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9855174236 9855174236
3: र फोन नम्बर 01513010 छ 01513010 छ
2: ग्रेट इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
1: ल है ल घरियासी सामान एउटै छाता मुनि पाइन्छ ह्याक्कै पारेर
4: मानसिक समस्याबाट बच्ने उपायहरू
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
5: असल साथीहरूसँग मात्रै संगत गरौं
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं
5: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
4: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
2: हिमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ इमाडोल ज्वेलर्स इमाडोल कृष्ण मन्दिर चोक ललितपुर
7: प्रोप्राइटर सानु सापकोटा 01-5208-54 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38
8: झरिलो रसिलो
9: होइन दाजु झरिलो र रसिलो भन्दै कता
8: हुनु बाटुली झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन ठ्याक्कै पारेर
9: ए अब चिन्ता नगर्नुहोस् न दाजु हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नु भएको जुम्लाको स्याउ अब नेपाली बजारमा फोन मात्र गर्नुहोस् स्याउ तपाईँकै घरमा
8: हो र फोन नम्बर बताऊ बताऊ
9: लु टिप्नुहोस् त 98-60-091-3161 98-60-091-3161
8: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर
4: अब सुन्नुहोस् पुरा समाचार
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
5: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
5: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
4: मध्यपान र धूम्रपान सेवन नगरौं
5: स्वस्थ रहौं सुखमय जीवन बिताऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
2: सूचना स्कुटियस एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754 01-4770-754 र 01-5913-755 01-5913-755
4: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98-41-53-54-02 98-41-53-54-02 र 98-10-33-64-06 98-10-33-64-06 फोन नम्बर 01-43-92-511 01-43-92-511 र 01-43-92-510 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: ए दाई, ए दाई, पक्नुहोस् त पक्नुहोस्, के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला। मात्र गुड न्यूज एफएम 105.1 MHz बाट।
10: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
11: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
10: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
11: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
10: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
11: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
10: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्। तर परम प्रभुको आस्था गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
13: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
14: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
13: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
14: है, बल्ल सम्झे। सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
13: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
14: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
13: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
11: सतर्कता अपनाउने गरौ, सुरक्षित बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: गुड न्यूज एफएम 105.1।
15: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक पाठ, प्रस्तुता कुमार अब्राहमको साथमा।

चितोपनमाथि विजय भएर ईश्वरीय सपना पूरा गर्न लाग्नुहोस्। कार्यक्रम पुस्तक पाठमा तपाईलाई स्वागत छ र कार्यक्रम पुस्तक पाठमा मैले केही समय अगाडिदेखि निकै नै अर्थपूर्ण पुस्तक पाठ गरिरहेको थिएँ। आजदेखि मेरा हातमा नयाँ पुस्तक परेको छ। लेखक विनय भण्डारीजीले लेख्नुभएको पुस्तक सपना देख्ने व्यक्तिको योग्यता नामक पुस्तकबाट केही महत्वपूर्ण कुराहरू अब केही हप्ता केही महिनाको लागि रहनेछ। सपना देख्ने व्यक्तिको योग्यता नामक पुस्तक निकैले रुचाउनु भएको र मन पराइएको पुस्तकमा पर्दछ। तपाईँले पनि सुन्नुभएको होला पसर विनय भण्डारीका वचनहरू। अब कार्यक्रममा भने अब केही हप्ता अथवा केही महिना उहाँद्वारा लेखिएको पुस्तक सपना देख्ने व्यक्तिको योग्यता नामक पुस्तकबाट म महत्वपूर्ण विषयहरू पाठ गर्नेछु र कार्यक्रमको शुरूआत पनि यो अर्थपूर्ण संगीतबाट हुन्छ।

एकपटक योसेफले एउटा सपना देखे। तिनले त्यो सपना आफ्ना दाजुलाई भनेपछि तिनीहरू उनीसँग झन बढी दुश्मनी राख्न लागे। उत्पत्ति 37:5। कोही पनि चोट रहित हुँदैन। यदि कुनै सपना वास्तवमै परमेश्वरको र परमेश्वरबाट आएको हो भने चोट निश्चित छ र यसबाट कोही पनि अलग हुँदैन, किनभने तपाईँको जीवन कयौं पुस्तालाई प्रभाव पार्ने ईश्वरीय अगमबाडीय सपनाको कारण तपाईँका आफ्नै कठिनाइका व्यक्तिहरूबाट चोट आउँछ। आफ्नो नजिकका व्यक्तिहरूबाट आउने चोट झन पीड़ादायी हुन्छ, त्यसले दुखाउँछ अनि घाउने बनाउँछ। धेरै जसो खतहरू समयसँगै हराउँदै जान्छन्, तर चोटबाट उब्जेका दागहरू हत्तपत्त मेटिँदैन। चोटले दिने सम्झनामा लामो समयसम्म रहिरहने क्षमता हुन्छ। तपाईँको आफ्नो जीवन र तपाईँको वंशलाई नै प्रभाव पार्न सक्ने अगमबाणीय सपनाले मानिसबाट घृणा र हेला ल्याउँछ नै। हरेक सपना देख्ने व्यक्तिले अप्रत्याशित कोलाहल, वास्तविक घृणा र हल्ला सहनुपर्ने हुन्छ। मैले देखेको सपना परमेश्वरबाटको हो भने कसरी थाहा पाउने? यस विषयमा लेखक पास्टर मार्क ब्यानरले आफ्नो पुस्तकमा यसरी भन्नुभएको छ, तपाईलाई रहिरहने क्षमता हुन्छ। तपाईँको आफ्नो जीवन र तपाईँको वंशलाई नै प्रभाव पार्न सक्ने अगमबाणीय सपनाले मानिसबाट घृणा र हेला ल्याउँछ नै। हरेक सपना देख्ने

यसको मापदण्ड तपाईँको योग्यता भन्दा धेरै माथि हुन्छ। सन् 2010 जब परमेश्वरले मलाई होल्ड एण्ड लाइफ चर्चको लागि दर्शन दिनुभयो, म नेपालको एउटा शरणार्थी शिविरमा सीमित र संघर्षित थिए। म भूटानमा जन्मिएको हुँ, तर म सानो हुँदा नै मेरो परिवारलाई देश निकाला गरेपछि करिब 5 वर्षको उमेरदेखि नेपालको शरणार्थी शिविरमा हुर्किए। मेरो बाल्यकाल र जीवनको लामो समय त्यही नै बित्यो। त्यहाँ हामीलाई खाद्यान्न, लत्ता कपड़ा तथा अन्य साधारण आधारभूत कुराहरू UNHCR लगायतका संघ संस्थाले प्रदान गर्ने गर्थे। यस्तो अवस्थामा जे रहँदा पनि परमेश्वरले मलाई रेडियो र टेलिभिजन मार्फत उहाँको वचन प्रचार गर्ने दर्शन दिनुभयो। त्यति बेला त मसँग रेडियो थियो न टेलिभिजन नै, ती कुराहरू मेरो पहुँचभन्दा धेरै माथिका कुराहरू थिए। मेरो दर्शन र मेरो वास्तविकता बीच लगभग आकाश जमीनको अन्तर थियो। प्राय परमेश्वरले दिनुहुने दर्शन पनि यस्तै हुन्छ, वास्तविकता भन्दा फरक र उपलब्ध क्षमताले पूरा गर्न नसकिने। जब कुनै सपना हाम्रो क्षमता भन्दा माथि हुन्छ, त्यो नै त्यो सपना परमेश्वरबाट हो भन्ने कुराको उत्तम निश्चयता हो। यदि तपाईँको वर्तमान अवस्था परमेश्वरले तपाईँभित्र राख्नु भएको सपनाको विपरीत छ भने याद गर्नुहोस् कि आफै प्राप्त गर्न नसकिने सपनाहरूको चाबी केवल परमेश्वरको हातमा हुन्छ। उहाँले सपना र दर्शनलाई तपाईँ र मेरो वर्तमान क्षमताको आधारमा दिनुहुन्न। तपाईँलाई परमेश्वरले दिनुभएको सपनाको पछाडि उहाँको ईश्वरीय प्रबन्ध खड़ा हुन्छ। यदि परमेश्वर नै संलग्न हुनुहुन्छ भने तपाईँको भविष्य तपाईँको वर्तमान र विगतमा निर्भर हुँदैन। अर्काको देशमा शरणार्थी भएर बासगत माग्दै अनागरिक भएर जिउनु, बल्ल तल आधारभूत आवश्यकता पूरा गर्नु नै मेरो लागि संसार थियो। त्यो अवस्थामा रेडियो टेलिभिजन भनेको विलासिताको वस्तु थियो। झन् मेरो लागि त आकाशको फलाका तरि मर भन्ने उखान छै। तर पनि परमेश्वरको दर्शन मेरो अभाव सीमितताको आधारमा थिएन। तपाईँको लागि परमेश्वरको योजना तपाईँको आमदानी खर्चको हिसाब किताबलाई सन्तुलनमा राख्नुमा मात्र सीमित हुँदैन, त्यो अति महान र ठूलो छ। आफ्नो पुस्तक चेज द लाइनमा पास्टर मार्कले भन्छन्, ईश्वरीय नापको सपना तपाईँको क्षमता र स्रोतभन्दा माथि हुन्छ। परमेश्वर आफैले त्यो पूरा गर्नु भएसम्म त्यो पूरा हुन सक्दैन। हो, ठिक यसैबाट परमेश्वरले आफ्नो महिमा गर्नुहुन्छ। हामीले ती कार्यहरूको श्रेय आफूले नलिउँ भने उहाँले नै त्यसो गर्नुहुन्छ। परमेश्वरले विशाल सपनाहरूलाई सम्मान गर्नुहुन्छ किनभने तिनै ठूला सपनाहरू उहाँ महिमित भन्नुहुँदछ। तपाईँले देख्नुहुने सपनाको नापमा परमेश्वरप्रतिको तपाईँको झुकाव प्रकट भएको हुन्छ। त्यो सपनाले परमेश्वर तपाईँको लागि कति महान हुनुहुन्छ भन्ने कुराको सबैभन्दा सटीक मापन प्रदान गर्छ। पास्टर एकुन वर्कले भन्नुभएको छ, यदि त्यो सपना तपाईँको लागि अत्यन्तै ठूलो छ भने त्यो नै परमेश्वरको लागि उपयुक्त आकार हो। यो नै हाम्रो परमेश्वरको सुन्दरता हो। उहाँले यस्ता सपनाहरू दर्शनहरू दिनुहुन्छ जो उहाँ बिना पूरा हुन सक्दैनन्।

विमान चालकले आपतकालीन परिस्थितिमा जोखिम न्यूनीकरण गर्ने मुख्य रणनीतिको रूपमा जहाजको उचाई परिवर्तन गर्ने गर्छन्। यदि निश्चित तहमा आपतकालीन परिस्थितिको सम्भावना भएमा वा सामना गर्नु परेमा विमान चालकको सहज हावाको तह खोज्न माथि उक्लने वा तल झर्ने वा आवश्यक परेमा विमानको मार्ग परिवर्तन गर्ने विकल्प रोज्न सक्छन्। उनीहरूले सम्भावित आपतकालीन परिस्थितिहरू पहिलाउन मौसम राडार डिस्प्लेको प्रयोग गर्छन्। यदि आपतकालीन परिस्थिति गम्भीर छ भने कप्तानले आफ्नो नजिकको पेटीको चिन्हलाई सुचारू गरेर यसो भन्ने गर्छन्, विमान परिचालिकाहरू कृपया बस्नुहोस् ताकि कुनै हानि नहोस्। योसेफ हरेक अवस्थामा हुँदा पनि परमेश्वरको नजरमा थिए, उहाँले उनलाई बिर्सनु वा त्याग्नु भएको थिएन। याकुबको एघारौं सन्तान भएको कारण पनि उनले जीवनमा कठोर संघर्षको सामना गरे। योसेफ आफ्नै परिवारबाट विस्थापित भएर अर्काको देशमा पुगे। बहुवैवाहिक परिवारमा हुर्किएका उनले आफ्नै परिवारमा कपटपना र डाहालाई नजिकबाट देखेका अनुभव गरेका थिए। सानैमा आफ्नो आमा गुमाउनु अनि आमाको अनुपस्थितिको आघातमा उनी हुर्किए। उनले परिवारमा तीनजना सौतेनी आमाका दसजना छोराहरू त थिए, तर तिनै उनलाई शत्रुताको व्यवहार गर्थे। त्यति बेलाको संस्कृतिमा एघारौं सन्तान हुनु भनेको असल कुरा थिएन। योसेफको लागि पनि त्यो द्वन्द दशा विरूद्ध एक जस्तै थियो। झन् भन्ने हो भने सबै परिवार उसको विरूद्धको स्थिति थियो। योसेफ हुर्किँदा उनको पारिवारिक स्थिति सहज पक्कै थिएन। उनका आफ्नै दाजुहरूले उनीप्रति शत्रुताको व्यवहार राखी घृणा गर्थे। उनीसँग राम्रोसँग पनि बोल्दैनथे। उनीमाथि व्यवहार हुँदा योसेफको बचाउमा कसैले पक्ष लिन्थे, सबैजनाले उनको अगाडि औरतमाथि औरत खड़ा गरिदिन्थे। योसेफमाथि भएको अत्याचार र उनको विरूद्धमा गरिएको षड्यन्त्र देख्नुहुँदा पनि परमेश्वरले आगोको भुङ्रोमा तेल खनाए जस्तै उनको स्थितिलाई झन कष्टपूर्ण हुन दिनुभयो। यसको पछाडि उहाँको अलौकिक योजना नै थियो। संघर्षको बीचमा उहाँले उनलाई एउटा बहुमूल्य हीरालाई जस्तै खार्दै हुनुहुन्थ्यो। खानीमा काम गर्ने मजदूरको कच्चा हीरालाई निखार्न तापक्रम बढ़ाउने गर्छ। विस्तारै त्यो कच्चा हीरा सेतो हीरामा बदलिन्छ। त्यसपछि मात्र त्यसका प्रकाश पर्दा चम्किलो निलो रंग देखिन थाल्छ। दबावद्वारा हीरा बन्छ। हीरा बन्नुभन्दा अगाडि त केवल कोइलाको टुक्रा मात्र हुन्छ। त्यसलाई अत्याधिक तापक्रम तताएपछि मात्र हीरामा बदलिने गर्छ। हीरा भएर चम्कनको लागि त्यो कोइला करिब 2500 डिग्री तापक्रममा राख्नुपर्छ। दबावले नै कोइलालाई हीरामा रूपान्तरण गर्छ। यसै कारण परमेश्वरले योसेफको जीवनमा उद्देश्यपूर्ण संकटलाई आउने अनुमति दिनुभयो। उहाँले योसेफको सपना पूरा गर्ने यात्रामा उनको लागि मार्ग परिवर्तनको योजना राख्नु भएन। तपाईँ भन्न सक्नुहुन्छ, यदि परमेश्वर आफैले योसेफलाई सपना दिनुभएको दर्शन देखाउनु भएको हो भने किन उहाँले उनलाई समस्यामा पर्नबाट बचाउनु भएन त? किनभने उहाँले योसेफभित्र निरन्तर आउने आलोचना चोटलाई सहन सक्ने क्षमता निर्माण गर्न चाहनुहुन्थ्यो। अदृश्यमा नै परमेश्वरले उनलाई वर्तमान प्रकट नभएको भविष्यको लागि तयार गर्दै हुनुहुन्थ्यो। यसको लागि उहाँले योसेफलाई आफ्नैहरूको चोटद्वारा उसलाई सहने तालिम दिँदै हुनुहुन्थ्यो। योसेफले आफ्नो बुवाबाट प्रेम गरिएको विशेष बुट्टेदार लुगा दिएको कारण चर्को मूल्य चुकाउनु पर्यो। त्यो बुट्टेदार लुगा उनको बुवाको योसेफप्रतिको प्रेमको चिन्ह थियो। यसैको कारण उनलाई चर्को मूल्य चुकाउनु पर्यो। याकुबले अरू छोरालाई भन्दा बढ्ता योसेफलाई नै बढी माया गर्थे। यसकारण उनका दाजुहरूमा उनीप्रति शत्रुता घृणाको भावना थियो। अनुग्रह सधैँ निष्पक्ष हुँदैन। योसेफका दश दाजुहरूको घृणा योसेफले आफ्नो बुवालाई गरेको प्रेम र आदरको कारण थिएन, तर त्यो त उनको बुवाले उनीप्रति देखाएको अघात प्रेमको कारण थियो। यो त कुरा तपाईँको जीवनको सबैभन्दा चर्को आवाज बनोस्। यीशु आफ्नो पिताको प्रिय हुनुहुन्थ्यो, तर तपाईँ पनि हुनुहुन्छ? मत्ती 3:17 र मत्ती 17:5 र योहन्ना 3:1 तपाईँ
परमेश्वरको आँखाको नानी हुनुहुन्छ। जकरिया 2:8 उहाँ तपाईसँग अति प्रसन्न हुनुहुन्छ र तपाईलाई धार्मिकताको वस्त्र पहिराउनु भएको छ। यसै 61:10 योसेफ आफ्नो बुवाबाट प्रेम गरिएको थिए र उनका दाजुहरूको आँखाको तिरो नपुगे। त्यसै गरी परमेश्वरको प्रिय हुनुको कारण तपाईलाई पनि शैतानको निशानामा पार्न सक्नुहुन्छ। परमेश्वरका प्रियहरूलाई शैतानले सधैँ निगरानी राखिरहेको हुन्छ। परमेश्वरको प्रेम शैतानको लागि खतरा हो, किनभने उहाँको प्रेम उहाँको स्वीकृति पनि हो। तपाईँ प्रतिको परमेश्वरको प्रेमले शैतानलाई आतंकित बनाउँछ। उहाँ तपाईँको पक्षमा हुनुहुन्छ, उहाँ नै तपाईँको शरण र सहायता हुनुहुन्छ। ख्रिष्ट येशूको निष्कोट र अमूल्य रगतले किनिएको धार्मिकताको वस्त्रले अन्धकारको राज्यको शासकलाई आतंकित बनाउँछ। तपाईँ प्रतिको परमेश्वरको प्रेमलाई तपाईँको कुनै पनि उपलब्धिसँग तुलना गर्न सकिँदैन। योसेफले कुनै सपना देख्नु अघि वा सपनाको अर्थ खोल्ने वरदानलाई प्रयोग गर्नु अघि नै उनका बाबुले उनलाई प्रेम गरेका थिए। उनी याकुबले माया गरेकी श्रीमती राहेलबाट जन्मिएका थिए। त्यसै पनि उनी याकुबका प्रिय छोरा थिए। तर पनि यस कुराले उनलाई जीवनमा आएका दुःख घटनाहरूबाट मुक्त गराएन। बाबुको प्रिय भएकै कारण उनले आफ्नो दाजुहरूबाट हेला घृणा सहनु पर्यो। उनलाई तिरस्कार गरिदा, सताइदा, दुःख दिँदा आफ्नो बुवाको निष्क्रियतादेखि योसेफको मनमा चोट पनि परेको हुनुपर्छ। परमेश्वरले तपाईँलाई अति नै धेरै प्रेम गरे तापनि समस्या होला भनेर सधैँ सजिलो बाटो मात्र डोर्याउनुहुन्न। अझ यदि उहाँले तपाईँलाई निर्माण गर्दै हुनुहुन्छ भन्दै उहाँले तपाईँको जीवनमा आउने उथल पुथललाई पनि कम गर्नुहुन्न। तपाईँले भोग्दै गर्नुभएको संकटले तपाईँलाई परमेश्वरको उद्देश्यको लागि तालिम दिइरहेको हुन सक्छ। परमेश्वरको प्रिय हुनुले तपाईँलाई अन्यायबाट छुटकारा दिँदैन। परमेश्वरबाट प्रेम गरिएको भए तापनि चरित्र निर्माणको लागि स्थायी पीड़ालाई तपाईँको जीवनमा रहने अनुमति उहाँले दिनुहुन्छ। कष्ट आफैमा सिद्धताको यात्राको महत्वपूर्ण हिस्सा हो। तपाईँले भोग्नुहुने पीड़ाको पनि उद्देश्य हुन्छ।

अधिक गर्मीमा हवाई जहाज सजिलै ल्याउन सक्छन्। सन् 2017 धेरै गर्मी भएको कारण संयुक्त राज्य अमेरिकाको एरिजोनामा अवस्थित स्काई हावर अन्तर्राष्ट्रिय विमानस्थलमा एक दिन करिब 50 उडानहरू रद्द भएका थिए। हवाई जहाजको पंक्ति उडान नै गर्न नसकेर यात्रुको गुनासोको बावजुद विमानस्थलमै थन्किएका थिए। त्यसको कारण कयौं मानिसहरूको योजनाहरू पनि रद्द भएको थियो। त्यस दिन उडान नहुनुको कारण करिब 120 डिग्री तापक्रम थियो, जसमा उडान गर्नु कठिन र जोखिमपूर्ण हुन्छ। इन्टरनेशनल नर्थ अमेरिका की वातावरणीय मामिलाकी वरिष्ठ निर्देशक मेलिन्डा अनुसार जहाजले कति तापक्रमसम्म उडान गर्न सक्छ भनेर निश्चित मापन नभए तापनि सामान्य रूपमा 110 डिग्री तापक्रमलाई हावाको घनत्व र उचाइलाई आधार मानेर एउटा सीमाको रूपमा लिइन्छ। बोइङ कम्पनीको प्रवक्ता ब्रायन वाटका अनुसार फिनिक्समा अमेरिकन एयरलाइन्सले प्रयोग गर्ने बोर्डिङ विमान अधिकतम सञ्चालन तापमा 118 डिग्री रहेको छ। सन् 2017 एरिजोनामा रद्द भएका 50 उडानहरू अमेरिकन एयरलाइन्सद्वारा सञ्चालित थिए। यो संख्या त्यस दिन विमानस्थलबाट उडेको करिब 1200 उडानहरूको तुलनामा एउटा सानो हिस्सा मात्र थियो। कम्तीमा 3 अमेरिकी विमानस्थलले 118 डिग्री सीमा पार गरेका छन् र सन् 2016 125 डिग्री, फिनिक्स स्काई वार्ड सन् 1990 120 डिग्री, एरिजोनाको मेस्थित फिनिक्स मेवाटमा एयरपोर्ट 1995 119 डिग्री, केही उन्नत बोइङ विमानहरू 130 डिग्री तापमा पनि उड्न सक्छन्। त्यसैले शब्दलाई ध्यानमा राख्नुहोस्। थ्रेस होल्ड भनेको कुनै कुरालाई सहन सक्ने क्षमता, तपाईँले भन्नुहोला सपना देख्नेको योग्यतासँग यसको के सम्बन्ध अवश्य पनि छ। थ्रेस होल्ड शब्दद्वारा चोटलाई सहन र पार गर्न सक्ने क्षमतालाई मैले बुझाउन खोज्दैछु। सपना देख्ने व्यक्तिको प्रमुख योग्यता भनेको नै चोटलाई सहन र पार गर्न सक्ने क्षमता हो। यो क्षमतालाई सेमिनरी डिग्रीले विकास गर्दैन। सपना देख्ने व्यक्तिमा चोटलाई सहन सक्ने असीमित क्षमता हुनु आवश्यक छ। खुशीको कुरा, तपाईँलाई उच्च स्तरको चोटलाई सहन र पार गर्न सक्ने किसिमले परमेश्वरले रच्नु भएको छ। जस्तो हवाई जहाजलाई अत्याधिक गर्मीमा पनि उड्न सक्ने किसिमको डिजाइन गरिएको हुन्छ। एकपल्ट योसेफले एउटा सपना देखे। तिनले त्यो सपना आफ्नो दाजुलाई भनेपछि तिनीहरू उनीसँग झन बढी दुश्मनी राख्न लागे। तिनले उनीहरूलाई भने, मैले देखेको सपना सुन्नुहोस्। हामीहरू खेतमा अन्नका बिटा बाँधिरहेका थियौं। मेरो बिटा चाहिँ ठाडो भयो र तपाईँका बिटाहरू त्यहाँ चारैतिर जम्मा भएर मेरो बिटालाई दण्डवत गरे। तिनलाई दाजुहरूले तिनलाई भने, के त हामीमाथि राज्य गर्ने भइस्? के तेरो प्रभुत्व हामीमाथि हुने भयो? अनि तिनको सपना र तिनका कुराहरूको कारणले उनीहरू तिनीसँग झन दुश्मनी राखे। योसेफले आफ्नो बुवाको प्रेमद्वारा विशेष निगाह पाएका थिए, त्यसैले उनलाई परिवारभित्रै बाँध्न वा सीमित गराउन सक्थ्यो। तर परमेश्वरसँग उनको लागि एउटा महान योजना थियो। योसेफले एउटा सपना देखे। त्यो सपना सामान्य थिएन, त्यो त अगमबाडीय सपना थियो। उनले देखेको सपनाहरू परमेश्वरले के गर्नुहुनेछ भन्ने कुराको संकेत थियो।

परमेश्वरले एउटा विशाल कुराको तयारी गर्दै हुनुहुन्थ्यो। उनको सपनाको अर्थ यति शक्तिशाली थियो कि योसेफका 10 जना दाजुहरूले उनलाई झन धेरै घृणा गर्न थाले। योसेफलाई उनका बुवाले प्रेम गर्थे, तर उनका दाजुहरूले उनलाई घृणा गरे र शान्तिपूर्वक कुरा गर्न पनि सकेनन्। उनीहरू बोली वचन होच्याउने रूखो प्रकारको हुन्थ्यो। उनलाई एक्लाउने तिनीहरूको रणनीति सहन गर्न नसकिने किसिमको थियो। सपनाको कारणले योसेफप्रतिको घृणा झन प्रचुर बन्दै गयो, घृणा तीव्र थियो। मेरियस अनुसार घृणा भनेको अत्याधिक अरुचि वा दोषको भावना हो, कसैप्रति चरम शत्रुताको भावना हो। जब आफ्नै दाजुभाइ दिदी बहिनीले तपाईँलाई शत्रुको रूपमा हेर्छन्, तपाईँलाई कस्तो लाग्छ? युसेफ आफ्नै घरमा शत्रुहरूले घेरिएका थिए। तिनी युसेफसँग घृणा बीस न नौकेली कुराकानी गर्न पनि सक्दैनथे। उनी निरन्तर उनीहरूको धम्कीको खेतला मुनि हुन्थे। यदि तपाईँ ईश्वरीय सपना देख्ने व्यक्ति हुनुहुन्छ भने यो कुरामा ध्यान दिनुहोस्। अभिभावक र दाजुभाइ दिदी बहिनीहरू प्राय आफ्नो नजिकको उत्कृष्टतालाई स्वीकार गर्ने अन्तिम व्यक्ति हुन्छन्। कतिले स्वीकार गरिहाले पनि त्यसको पछाडि उनीहरूको स्वार्थ लुकेको हुन्छ। किल्लाबन्दी गरिएको शहरलाई बसमा ल्याउनुभन्दा चित्त दुखाएको भाइलाई मनाउनु झन गाह्रो हो र कलहहरू चाहिँ अग्लो आगो लागेको किल्लाका ढोका जस्तै हुन्। योसेफको सपना केवल एउटा सुरु चरणमा थियो, तर त्यसले उनको दाजुहरूको रिस घृणा जाग्यो। परिवारका सदस्यहरू, नजिकका व्यक्तिहरूले दिएको चोटले अपरिचित व्यक्तिबाट आएको उही चोटले भन्दा अझ गहिरो घात पुर्याउँछ र बढी पीड़ादायी हुन्छ। धेरै जसो छालामा भएका दागहरू समयसँगै मेटिन्छन्, तर चोटबाट बनेका दागहरू हत्तपत्त मेटिँदैनन्। चोट पुर्याएका घटनाहरूको सम्झनामा असामान्य रूपमा टिकिरहने शक्ति हुन्छ। यो मानवीय स्वभाव नै हो। योसेफले सपना देखेको कारण उनी विरूद्ध सामूहिक र घृणा थियो। सपना देखेकै कारण उनले धेरै पटक थकित र एक्लो महसुस गर्ने गर्थे होला। सपना देख्ने व्यक्तिको बाटो कठिन हुन्छ, किनभने उसले त्यो पूरा गर्न धेरै चरणहरू पार गर्नुपर्छ। तपाईँले भोग्नुहुने सबै समस्याहरूले तपाईँलाई हानि होइन, बरू निर्माण गर्ने काम गर्छ। सपना जति ठूलो हुन्छ, त्यो पूरा गर्न त्यति नै कठिन तयारी चाहिन्छ। एक दिन सुनले फलामको छडीतिर फर्केर सोध्यो, हामी दुवैलाई एउटै लोहारको हतौडाले प्रहार गरिन्छ, तर तिमी किन यति ठूलो आवाज निकाल्छौ? जवाफमा फलामको छडीले भन्यो, नजिकको व्यक्तिबाट चोट लाग्दाको पीड़ा सहन गाह्रो हुन्छ साथी। हुन त यो कथा काल्पनिक हो, तर यसले भन्न खोजेको कुरा सत्य हो। प्रियजनहरूबाट लागेको चोट जस्तो अरू कुनै चोट हुँदैन। आफ्नो मानिसबाट पाइने चोट असहनीय हुन्छ।

आदरणीय श्रोता, कार्यक्रम पुस्तक पाठमा पश्चिम विनय भण्डारीद्वारा लिखित पुस्तक सपना देख्ने व्यक्तिको योग्यता, तितोपनमाथि विजय भएर ईश्वरीय सपना पूरा गर्न लाग्नुहोस्। यो पुस्तकको पहिलो अंश आज तपाईँको निम्ति मैले राखेँ। म पनि एकदमै आशिषित भएँ। एउटा हिरा होइन, मान्छेले भन्छ नि समुद्रमा हाम नफाल्नु अरे, किनभने समुद्रमै हिरा पाइन्छ नि त। समुद्रमा हाम फाल्यो भने त्यो समुद्रको गहिराईमा पुगेर हिरा लिएर मात्र फर्किनु भन्छन् मानिसहरू। भन्न खोजेको कुरा के हो भने, तपाईँले कुनै पनि सपना देख्नु भएको छ भने नि त्यो सपना पूरा गर्नको लागि तपाईँ त्यो जस्तो सुकै परिस्थितिको पनि सामना गर्नै पर्ने हुन्छ। त्यो उपलब्धि नि त्यतिकै हातमा आएर बस्दैन। कयौं व्यक्तिहरूको जीवन देखेका छौ नि, उनीहरू ठ्याक्क त्यो भएका होइनन् क्या। त्यो ठाउँमा पुग्नको लागि नि कयौं यात्राहरू पार गरेका छन् उनीहरूले। कति भोकै हिँडेका छन्, कतिचोटि रोएका छन्, कतिचोटि निधाएका छैनन्, अनि मात्रै सपनाहरू पूरा हुन्छ। त्यो भएर तपाईँ र मेरो पनि सपना छ, त्यो सपना पूरा गर्नको लागि तपाईँ र म सङ्घर्ष गर्नै पर्छ, खटिनै पर्छ। त्यो सपना प्राप्ति गर्नको लागि त्यत्तिकै हुँदैन। जब हामीले देख्यौँ युसेफको जीवनमा, युसेफ मिश्र देशको प्रधानमन्त्री भए, त्यो प्रधानमन्त्री हुन्जेलसम्म उसले कति दुःख भोग्नु पर्यो, धेरै कष्ट भोग्नु पर्यो, धेरै पीडा भोग्नु पर्यो। त्यो पीडाले नै उसलाई त्यो स्थानसम्म पुर्याइरहेको थियो। त्यो कठिन परिस्थितिले मिश्र देशको प्रधानमन्त्री बस्ने कुर्सी तयारी हुँदै थियो। कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। र अहिले भने प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै र लेखक पश्चिम विनय भण्डारीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, श्रीमती, नमस्कार।

0: जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाईँ तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रिस्टको पवित्र र उच्च नाउँमा ख्रिस्टे अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचारको 22 अध्यायको 41-देखि 46 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। जब फरिसीहरू भेला भएका थिए तब यीशुले तिनीहरूलाई एउटा प्रश्न गर्नुभयो, ख्रिस्टको विषयमा तिमीहरू के ठान्छौ? ऊ कसको पुत्र हो? तिनीहरूले उहाँलाई भने, दाउदको पुत्र। उहाँले तिनीहरूलाई भन्नुभयो, त्यसो भए दाउदले आत्मामा प्रेरणा पाएर उहाँलाई प्रभु भने कसरी पुकार्न सक्छन्? उनी भन्छन्, परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रो शत्रुहरूलाई तिम्रो खुट्टाको पाउ पैताला मुनि राख्दिन। यदि दाउदले उसलाई प्रभु भन्दछन् भने ऊ कसरी तिनको पुत्र हुन्छ र? अनि कसैले पनि जवाफमा एक वचन बोल्न सकेन। त्यस दिनदेखि कसैलाई उहाँसँग प्रश्न सोध्ने आँट भएन। आदरणीय श्रोता, यीशु ख्रिस्टले यो संसारमा आएर आफ्नो सेवाकाई गर्ने क्रममा विशेष गरेर सदुसीहरू, फरिसीहरू र शास्त्रीहरूसँग नै उहाँले धेरै मुकाबिला अथवा संघर्ष गर्नु पर्यो। उहाँका शिक्षाहरूलाई उनीहरूले स्वीकार गरेनन्, यीशुलाई स्वीकार गरेनन्। यीशुलाई स्वीकार नगरेको कारणले गर्दा उनीहरूले यीशुलाई अन्तिममा क्रुसमा टाग्ने सम्मको योजना पनि बनाएको हामी देख्छौ। र यीशु प्रभुले उनीहरूलाई प्रश्न गर्नुभयो, ख्रिस्ट कसको पुत्र हुन् भनेर। यीशु कसको पुत्र हुन् भनेर प्रश्न गर्दाखेरि उनीहरूले यो जवाफ दियो कि दाउदको पुत्र हो भनेर उनीहरूले जवाफ दियो। र दाउदको पुत्र, अब्राहमको पुत्र यीशु ख्रिस्ट भनेर पनि सम्बोधन गरिएको छ। तर यीशु खास को हुनुहुन्छ र उहाँ कसको पुत्र हुनुहुन्छ भन्ने कुरा मानिसहरूले अथवा शास्त्रीहरूले, फरिसीहरूले राम्रोसँग बुझेको थिएनन् भन्ने कुरा हामी यहाँ बुझ्छौ। किनभने यीशु ख्रिस्ट नै प्रभु हुनुहुन्छ भन्ने कुरा उनीहरूलाई थाहा थिएन। यीशु नै परमेश्वर हुनुहुन्छ भन्ने कुरा उनीहरूले बुझेका थिएनन्। त्यसै कारणले यीशुलाई मानिसहरूले चंगाईकर्ताको रूपमा स्वीकार गरेको देखिन्छ तर मुक्तिदाताको रूपमा स्वीकार नगरेको देखिन्छ। सदुसी, फरिसीहरूले र शास्त्रीहरूले यीशु ख्रिस्टलाई परमेश्वर र प्रभु भनेर स्वीकार गर्न सकेनन् र उनीहरूले यीशुलाई दाउदको पुत्रको रूपमा मात्र स्वीकार गरे। तर यीशु प्रभुले उनीहरूलाई यो कुरा स्पष्ट पार्नुभयो कि यीशु कसरी दाउदको पुत्र हुन्छ, जबकि दाउदले यसो भनेका छन् भनेर यहाँ 43 पदमा उहाँले भन्नुभयो, त्यसो भए दाउदले आत्मामा प्रेरणा पाएर उसलाई प्रभु भने कसरी पुकार्न गर्छन् भनेर यहाँ उनीहरूलाई प्रश्न गर्छन्। दाउदकै पुत्र हो भनेदेखि त दाउदले आफ्नो पुत्रलाई त मेरो पुत्र मेरो छोरा भन्नु पर्थ्यो, तर यहाँ त्यस्तो भएन। दाउदले आत्मामा प्रेरणा पाएर उसलाई प्रभु भनी पुकार गरेको देखिन्छ। त्यसै कारणले यहाँनिर दाउदकै वचनलाई यहाँ यसरी प्रस्तुत गरिएको छ। प्रभु यीशु ख्रीष्टले परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो कि मे तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टामा पैताला मुनि राख्दिन। यीशु प्रभुको बारेमा जब यी फरिसीहरूले अर्कै अर्थ दिए, अर्कै भनौ उत्तर उनीहरूले दिए, तर यीशुको बारेमा उनीहरूले खासै उहाँलाई परमेश्वर भनेर प्रभु भनेर उनीहरूले यीशुलाई चिनेका रहेछन्। त्यसै कारणले पनि यीशुले उनीहरूलाई यो प्रश्न गरेर उनीहरूलाई बुझाउन खोजिराख्नु भएको देखिन्छ कि उनीहरूले त यीशुलाई दाउदको पुत्र मात्रै भनेर उनीहरूले सोचेका रहेछन्, उहाँ परमेश्वर होइन भन्ने कुरा उनीहरूले बुझेका रहेछन्। तर यीशु प्रभुले आफ्नो बारेमा प्रश्न गर्नुहुँदै उहाँ चाहिँ खास भन्यो भने परमेश्वर नै हुनुहुन्छ, उहाँ चाहिँ परम प्रभु नै हुनुहुन्छ भन्ने कुरालाई उहाँले आफ्नो बारेमा यीशु प्रभुले उनीहरूलाई प्रकट गरिराख्नु भएको यहाँ देखिन्छ। र उहाँले यही कुरा हुन्छ कि कसरी दाउदले नै यीशुलाई प्रभु भनेर पुकार गरेका छन् भने कसरी उनी छोरा हुन सक्छन् भन्ने कुरा बताउँदै यीशुले आफूलाई ख्रीष्ट प्रभु हुनुहुन्छ भन्ने कुरा यहाँ प्रकट गरिराख्नु भएको देखिन्छ। र उहाँले भनिसक्नु भएपछि कसैले पनि फेरि प्रश्न गर्ने आँट गरेनन् भनेका छन्। आदरणीय श्रोता, यीशु ख्रीष्टको बारेमा धेरै मानिसहरूले आफ्नो आफ्नो विचार आफ्नो आफ्नो सोचाइहरूमा व्यस्त भएको हामी देख्छौ। यीशुलाई कसैले अगमवक्त, कसैले ठूलो व्यक्ति चंगाईकर्ता भनेर धेरैले यीशुलाई त्यस अनुसार चिनिएको हामी देख्छौ। उहाँ चाहिँ अगमवक्त हो भनेर चिनिएको देखिन्छ, उहाँ चाहिँ असल व्यक्ति हो भनेर चिनिन्छ, चंगाईकर्ता भनेर चिनिन्छ, तर उहाँ चाहिँ मुक्तिदाता हुनुहुन्छ भनेर फेरि पनि यीशु आफैले आफ्नो बारेमा प्रकट गरिरहनु भएको छ। र आजको मुख्य विचार यही नै हो कि यीशु ख्रीष्ट नै प्रभु हुनुहुन्छ अथवा उहाँ नै परमेश्वर हुनुहुन्छ। यीशु ख्रीष्टलाई विभिन्न व्यक्तिहरूले विभिन्न तरिकाले बुझिरहेको अवस्थामा यीशुले स्पष्ट रूपमा आफ्नो बारेमा उहाँले प्रकट गरिदिनु भएको छ। यीशु ख्रीष्ट नै प्रभु हुनुहुन्छ। आदरणीय श्रोताहरू, यीशु ख्रीष्ट को हुनुहुन्छ भनेर यहाँहरूले पनि विभिन्न आफ्नै अर्थहरू लिएर आफ्नै सोच र विचारमा उहाँलाई बुझिराख्नु भएको छ होला। तर आज यो खण्डबाट यहाँहरूले पनि बुझ्नुपर्ने कुरा के छ भने यीशु ख्रीष्ट प्रभु हुनुहुन्छ। प्रभु भनेको मालिक, प्रभु भनेको जीवनको स्वामी, प्रभु भनेको जिन्दगी हो, जीवन दिने मालिक हो। त्यसकारण आज सारा मानव जातिलाई प्रभु भनेर विश्वास गर्ने कुरा, कसलाई प्रभु भन्ने भनेर धेरै मानिसहरूले विभिन्न व्यक्तिहरूलाई प्रभु प्रभु भनिरहेका हुन्छन्। तर आज स्पष्ट रूपमा यहाँ लेखकले भनिरहेका छन् कि यीशु ख्रीष्ट दाउदको पुत्र मात्र होइन, अब्राहमको पुत्र मात्रै होइन, उहाँ त प्रभु नै हुनुहुन्छ, उहाँ त परमेश्वर नै हुनुहुन्छ। र उहाँलाई विश्वास गर्नेहरूले आनन्द जीवन पाउँछ र उहाँले सारा मानव जातिलाई विजय दिनुहुन्छ र उहाँले नै सारा मानव जातिको पापको लागि प्रायश्चित भएर मानव जातिलाई उद्धार र मुक्ति दिन चाहनुहुन्छ। र आज येशु यो संसारमा प्रभु र मुक्तिदाता हुनुहुन्छ। आज प्रवचन सुन्दै गर्नुहुँदाखेरि यहाँहरूले यीशुलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नु आवश्यक छ। हरेक मानिसको लागि यीशु यो संसारमा आउनुभएको र यीशु ख्रीष्टले शैतानका सबै अग्निबाणहरूलाई पैताला मुनि राख्नु भएको छ। उहाँले सबै शत्रुहरू दियाबलासका अग्निबाणहरूलाई पैताला मुनि राख्नु भएको छ र उहाँलाई विश्वास गर्ने प्रत्येक व्यक्तिहरूले विजय प्राप्त गर्नेछन्, किनभने शत्रुहरूलाई खुट्टा मुनि पैताला मुनि राख्ने काम प्रभुले गर्नुभएको छ। यीशुले सबै अन्धकारका शक्तिहरूलाई जित्नु भएको छ र उहाँलाई विश्वास गर्नेहरूले उद्धार र मुक्ति पाउँछन् र उनीहरूले विजयी जीवन पाउँछन् र उनीहरू कहिल्यै पनि उनीहरू हार खाँदैनन्, उनीहरूले विजय गर्नेछन्, उनीहरू मृत्युमाथि विजय हुनेछन्। राजा यीशुलाई विश्वास गर्ने मानिसहरू मृत्युमाथि विजय भएका छन्। त्यसकारणले यीशुले आफूलाई प्रभु भनेर प्रकट गर्नुभएकोले आज यहाँहरू सबैले पनि यीशुलाई हेर्ने दृष्टिकोण, उहाँलाई चिन्दाखेरि उहाँ चाहिँ परमेश्वर हुनुहुन्छ, प्रभु हुनुहुन्छ भनिकन हरेकले बुझेर उहाँलाई विश्वास गरेर उहाँबाट विजयको जीवन, उद्धार र मुक्तिको जीवन प्राप्त गर्न सकिन्छ। त्यसकारण यदि यहाँहरूको जीवनमा यदि विजय चाहिन्छ, आनन्द जीवन चाहिन्छ र मृत्युपछि पनि आनन्द जीवन चाहिन्छ भने यीशुलाई विश्वास गर्नुहोस् र उद्धार र मुक्ति पाउनुहोस्। र यदि भन्दै आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि आउनेछु र अर्को प्रवचनको सेवा गर्नेछु। त्यतिन्जेलसम्म यहाँहरूलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्।

प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हौस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हौस् त, जय मसीह।

0: गुड न्यूज एफएम 105.1 लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सूचना इस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-7054, 01-4770-7054 र 01-5913-755, 01-5913-755। के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98-41-53-54-02, 98-41-53-54-02 र 98-10-33-64-06, 98-10-33-64-06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
5: जय मसी तथा नमस्कार भाइ बहिनीहरू, म तपाईँहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यिपी लिपसिङ लिएर आइरहेकी छु। सम्झनुहोस्, हरेक बुधबार बिहान 8-8:30 र बेलुकी 8:30-9 यहाँहरूको साथमा हुने नै छु।
6: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।

0: जय मसीह तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम खुशीका पलहरू।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खुशीका पलहरूमा। आदरणीय श्रोता, कार्यक्रम खुशीका पलहरू लिएर प्राविधिक मित्र विजयजी र म पुनः हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार 4 बजेदेखि 5 बजेसम्म हामी तपाईँलाई साथी दिइरहेको छौं। कार्यक्रम मार्फत तपाईँले आफ्नो आशिषमय कुराहरू बाँड्न सक्नुहुनेछ। तपाईँको जीवनमा भएका गवाईहरू, खुशीका ती पलहरू, क्षणहरू जो तपाईँ सम्झिनुहुन्छ, तपाईँलाई एकदमै आशिष महसुस हुन्छ, ती कुराहरू बाँड्न सक्नुहुनेछ। एकले अर्कालाई उत्साह पनि दिन सक्नुहुनेछ। सायद तपाईँ कुनै परिस्थितिहरूबाट भएर जानुभएको थियो र त्यो परिस्थितिबाट तपाईँ विजय हासिल गर्नुभयो प्रभुको अनुग्रहले, र ती कुराहरूमा होइन कसरी तपाईँले संघर्ष गर्नुभयो, कसरी प्रार्थना गर्नुभयो, कसरी विजय हासिल गर्नुभयो, र अरू व्यक्तिहरूलाई पनि तपाईँ कसरी उत्साह दिन चाहनुहुन्छ, विविध कुराहरू तपाईँले बाँड्न सक्नुहुनेछ। वचनको पदहरूबाट होइन तपाईँले उत्साह दिन सक्नुहुनेछ। तपाईँले पाउनुभएको आशिषहरू, कुनै पनि ती क्षणहरूलाई सम्झेर एकले अर्कालाई उत्साह दिन सक्नुहुनेछ। र तपाईँले रोज्नुभएका मिठा मिठा भजन गीत संगीतहरू पनि हामी तपाईँलाई सुनाएर साथ दिनेछौं। र त्यसको लागि चाहिँ फोन गर्नुहोला। हाम्रो टेलिफोन नम्बर रहेको छ 01-4870-754, 01-4870-754, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646, हाम्रो वाट्सएप नम्बर रहेको छ। र कार्यक्रम मार्फत हामी तपाईँसँग कुराकानीहरू गर्छौं र तपाईँको जीवनमा भएका आशिषहरू बाँड्छौं। आशिषहरूद्वारा एकले अर्कालाई उत्साह पनि दिन्छौं, जुन चाहिँ एकदमै महत्वपूर्ण कार्य रहेको छ। र कार्यक्रमको उद्देश्य पनि यही नै रहेको छ कि हामी जे कुराहरू पनि बाँड्छौं आज हाम्रो जीवनमा भएका जुनसुकै कुराहरू होइन, चाहे आशिषको कुराहरू होस्, चाहे कुनै क्षणहरू होस्, परमेश्वर गर्नुभएको कामहरू होस्, गवाईहरू होस्, जुनसुकै कुराहरू हामी धेरैजना व्यक्तिहरूलाई उत्साह दिने प्रयास कार्यक्रम मार्फत गर्ने गर्दछौ, जुन कुरा एकदमै आवश्यक पनि छ। किनभने विभिन्न समयमा विभिन्न तवरबाट विभिन्न मानिसहरू आफ्नै आफ्नै सोच विचार र अवस्थाबाट भएर गइरहनु भएको हुन्छ नि। हामीलाई कचोटि उत्साह चाहिन्छ, कचोटि हामीलाई प्रार्थना चाहिन्छ, कचोटि हामीलाई वास्ता चाहिन्छ, कचोटि होइन हामीलाई साथ चाहिन्छ। र हामीले कार्यक्रम मार्फत दिन सक्ने सक्दो प्रयास पनि यही नै हो कि हामी एकले अर्कालाई उत्साह दिन चाहन्छौ। र तपाईँ मात्रै हुनुहुन्न र म पनि यो समय यो परिस्थितिमा चाहिँ यसरी होइन निराश भएको थिएँ, तर परमेश्वरले मलाई यसरी स्वतन्त्रता दिनुभयो। तपाईँले आफ्नो आशालाई चाहिँ नमार्नुहोस्, परमेश्वरमा भरोसा गर्नुहोस् भन्ने उत्साह चाहिँ एकदमै धेरैजनाको लागि खाँचो छ। र हामीले हाम्रो जीवन त हाम्रा गवाईहरूबाट एकअर्काला हौसलाहरू उत्साह दिनु साह्रै नै महत्वपूर्ण कुरा रहेको छ। र फोन लाइनमा कोही श्रोता पनि आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। हेलो, जयमसी पम्फाची, जयमसी कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
3: विद्युत प्राधिकरण गएको थिएँ, आज मिटरहरू आयो। अब मेरो त्यो पुरानो जीवन, पुरानो हृदय, पुरानो घरबार सब अब नयाँ हुँदैछ नि।
2: हजुर, बधाई छ पम्फाजी,
3: सुरुवात हुँदैछ मेरो नयाँ जीवन, नयाँ आत्मा, घरबार पनि नयाँ हुँदैछ। अब पुरानो सब भित्र गयो, हेर नयाँ आएको छ भने परमेश्वरको वचन पुरा हुँदैछ मेरो जीवनमा। बत्तीको प्रोसेस भइरहेको थियो, त्यो जग्गाको बत्ती लिपि देखा, जग्गाको लाज बजार चाहिँ आएको छैन हजुर। अस्तिदेखि नै मैले के अरे प्रार्थनाको माग गरेको थिएँ, अनि एउटा पनि जग्गा आउँदैछ, अनि त्यो प्रतिलिपि देखाएर बत्ती आउँछ भने जग्गा चाहिँ आउँदैन त हजुर?
2: आउँछ नि, आउँछ नि, अवश्य
3: आउँछ। त्यसको लागि प्रोसेस भइरहेको छ हजुर। अलि त्यो पुरानो भएर अलि ढिलो भयो हुन्छ, जतिखेर हुन्छ परमेश्वर समयमा निस्किन्छ, अनि त्यसको लागि बत्ती चाहिँ आइसक्यो हजुर। अनि त्यसकै काममा हिँडेर अनि घरमा आइसक्यो हजुर। अनि त्यसको बावजुद पनि मैले कति परमेश्वरको वचन त्यागहरू बाँड्न पाएँ दिनभरि। परमेश्वर धन्यवाद हजुर,
2: खुसी लाग्यो।
3: भित्र हाँसीमा होला त्याग दिन पाएँ हजुर।
2: ओहो, लु एकदमै राम्रो,
3: कस्तो हाँसी हाँसी हुन्छ हजुर, हुन्छ हामी पढ्छौँ भन्नु
2: भएन।
3: अनि परिषदको पत्र घोषणा गर्ने पनि मौका समय पाएँ त्यहाँ विद्युत प्राधिकरण भित्रै क्यान्टिन रहेछ, पानी आए डर्केर अनि त्यहाँबाट परमेश्वरले पानी रोकिदिनु भनेर प्रार्थना गर्नु त भने मैले प्रचार गरेर सुनाउँदाखेरि अनि त्यहाँबाट मैले प्रार्थना गरिसकेँ परमेश्वर पानी रोक्नुहुन्छ हेरिरहनु भने चाहिँ एकछिनपछि पानी पनि रह्यो म त त्यहाँबाट निस्केर हिँडिहालेँ आफ्नो कामकाज उहाँहरूले त्यो गवाई साँचो थानिसक्नु भएको छ
2: महिमा भएको छ एकदमै खुसी लाग्यो पम्फाजी र अझै प्रभुले आशिषहरू दिँदै जानु भएको र तपाईँले यो समयमा अझै आफ्नो केही आशिषहरू बाँड्न चाहनुहुन्छ
3: खुसीको पल अझै बाँड्न चाहन्छु कहिले पनि यो काठमाडौँको भ्यालीभित्र म कहिले काहीँ पनि परमेश्वरको सेवा सङ्गतिमा गएको थिइनँ अन्त यो जागिर ठाउँ नेपाल भ्याली नेपालको देशको भ्यालीभित्र पनि आफ्नो बिदा परेको छ त्यही दिनमा सेवा सङ्गति परेको छ भने यो भ्यालीभित्र काहीँ काहीँ कहिले काहीँ जाने मौका पाएको थिएँ अनि अनि यसपालि त अस्ति शुक्रबार उहाँ के अरे चितवनमा मेरो त्यो कुमारी ब्याङ्कमा जाहिर हुँदाखेरि गाड्दै हुनुहुन्थ्यो अनि उहाँले चाहिँ परमेश्वर चिनेर उहाँ चितवन उहाँको घर अनि त्यहाँ गएर चर्च खोल्नु भएछ धेरै वर्ष भइसक्यो 10-12 वर्ष भइसक्यो मलाई बोलाउनु भएको दसैँको विधामा आऊ भनेर बोलाउनुहुन्छ तिहारको विधामा आऊ भनेर बोलाउनुहुन्छ मेरो मेरो चर्चमा आएर तिम्रो गवाई बाँडो न भन्नुभएको छ अनि साथी नै मैले पाएको थिइनँ अनि कोही पनि अनि अनि त्यहाँबाट सावित्री खड्काले भनेको अनि उहाँले पनि अलङ्करण गर्नुभएको थियो अनि उहाँको श्रीमानले हुन्छ जाउँछ भनेर मैले भन्ने मैले सुन्ने गरेर भन्नुभयो म गरिहाल्छु सबै कामकाज जाउँछ भन्नुभयो अनि ए खड्का धन्यवाद हजुर धन्यवाद भनेर धन्यवाद दिएँ अनि साथी खड्का मैले साथी पाएँ एकदमै असल असल एकदमै त्यो सहायता गर्ने एकदमै नम्र साथी पाएँ जाँदाखेरि एकदमै रमाइलो भयो आउँदाखेरि एकदम रमाइलो भयो त्यहाँ अनि सेवा सङ्गति नै दुई दिन अनि शनिबार आराधना सङ्गति पनि त्यहीँ गऱ्यौँ एकदमै रमाइलो राम्रो सेवा सङ्गति हुँदो रहेछ अनि आइतबार सोमबार दुई दिन सेमिनार भयो अनि के अरे चेलापन र आत्मिक जागृत भन्ने जागरण भन्ने चाहिँ रहेछ त्यसमा दुई दिन सेमिनार भएको थियो काठमाडौँबाट पनि पास्टर बुवा जानुभएको थियो थुप्रै पास्टर बुवा जानुभएको थियो वचनहरू पार्नुभयो अनि झुटो शिक्षा पनि यस्तो हुन्छ अनि यस्तो हुन्छ भने सबै परमेश्वरको वचनबाट हामीलाई सुनाउनु भयो एकदमै आशीर्मय अनि त्यहाँ गएर हामीले यति रमाइलो भयो अनि मैले नाच्ने मौका समय अनि मान्छेहरूले नाचेको देखेर मैले मेरो गीतमा पनि नाचेँ अनि भजन गीतमा नाचेँ अनि त्यहाँ मान्छेहरू त कति मसँग नम्बर माग्न आउनुभयो अनि गुटी जेठेमको बारेमा सुनाउने मौका पाएँ हामी त अब परमेश्वर चिनेपछि हामी सांसारिक गीतहरू सुन्नुहुन्न सांसारिक कुराहरूमा लाग्नुहुन्न गुटी जेठेम सुन्नु 6 बजीदेखि बेलुका 10 बजीसम्म आउँछ परमेश्वरको मात्र गीत भजन आउँछ परमेश्वरको वचन आउँछ अनि हाम्रो आत्मिक वृद्धि हुन्छ शनिबार एक दिन चर्चमा गएर हामी हाम्रो परमेश्वरको बाटोमा कसरी हिँड्ने हाम्रो अलिकति पङ्चर हुन्छौँ त्यसमा एकदमै उत्साह मिल्छ आशिष मिल्छ भनेर सबैले सुन्ने मौका पाएँ अनि त्यहाँको मान्छेहरू चाहिँ अलि कस्तो लोसे लोसे खालको मलाई लाग्यो अनि घरमा चार पाँचजना परिवार छन् भने नि एकजनासँग मात्रै मोबाइल हुँदो रहेछ हो त्यसको त पाएँ सुनेर मौका पाएँ अनि एकदमै म त एकदमै खुसी भएको छु एकदम खुसी त्यहाँको मान्छेहरू त छक्कै परेको छन् हजुर कति उत्साहमय भयो एकदमै खुसी लाग्यो हजुर त्यहाँ गएर आउनु पाउँदा
2: एकदमै हामीलाई पनि खुसी लाग्यो पम्फाजी र तपाईँलाई प्रभुले यसरी नै चलाउँदै लिएर जानुभएको होस् भनेपछि दुईजना साथी मिलेर तपाईँहरू प्रभुको काम गरेर सङ्गति भएर आउनुभयो होइन त
3: मलाई बिचमा चाहिँ अलिकति दुःख चाहिँ के लाग्यो भने बिहान साथीहरूले हामी पनि जान्थ्यौँ नि भन्नुभयो मलाई त्यो बोलाउनु पर्छ लानुपर्छ भन्ने याद पनि भएन अब कहिले गएको छैन त्यो ठाउँमा कहाँ बस्ने ठाउँ हुन्छ कि हुँदैन खाने ठाउँ हुन्छ कि हुँदैन त्यो थाहा आइडिया थिएन नत्र म साथीहरूलाई सबैले जाउँ भन्थे सबैजना होइन मेरो परमेश्वरको जन छोरीहरू मेरै आफ्नै भान्साको परिवार हो नि सबैजना होइन
2: एकदमै
3: म सबैलाई लान चाहन्थेन कहिले नि गएको छैन आइडिया नै छैन कहाँनिर बस्ने के खाने भन्ने कुरा अनि कसैलाई भन्न नि पाइनँ भन्ने

0: हो त्यो मनमा नि आएन, अबदेखि म सबैलाई सम्झिन्छु हजुर।
1: एकदमै एकदमै पम्फाजी, एकदमै खुसी लाग्यो हुन्छ। र अब हामी गीततर्फ जाउँ, कुन गीत सुन्न चाहनुहुन्छ?
0: सरलाई मैले निवेदन दिएको छु गीत बजाइदिनु भनेर।

0: भने अस्ति तपाईँले गाउनु भएको गीत सर्वप्रथम गीत हामी त्यो मनमा नि आएन, अबदेखि म सबैलाई सम्झिन्छु हजुर।
1: एकदमै एकदमै पम्फाजी, एकदमै खुसी लाग्यो हुन्छ। र अब हामी गीततर्फ जाउँ, कुन गीत सुन्न चाहनुहुन्छ?

0: अनि कुनै जमे सुनेर अनि भाग लिने साथीहरू सबैलाई नछुटाइकन सबै देशमा भएका सबै परमेश्वरको जन छोरछोरीहरूलाई सुनाउन चाहन्छु हजुर, म पनि सुन्न चाहन्छु।
1: हुन्छ, धेरै धेरै धन्यवाद पम्फाजी, अहिलेलाई छुटौ हामी, जय मसी।
0: धन्यवाद हजुर।
1: हजुर, पम्फा रोकाजी हुनुहुन्थ्यो र उहाँलाई प्रभुले कस्तो एउटा आशिषमय होइन ठाउँमा पुर्याएर उहाँको महिमा गर्ने अवसर अनि एकदमै आनन्दित हुने अवसर दिनुभएछ भन्ने कुरालाई उहाँले आफ्नो आशिष क्षण बाँडेर जानुभएको छ र तपाईँले पनि आफ्नो खुशीहरू यसरी नै बाँड्न सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला पम्फाजीको रोजमा रहेको गीतको साथ हामी यो समय तपाईँको लागि राख्न चाहन्छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ। हाम्रो पम्पाजीले रोज्नु भएको थियो र कार्यक्रम खुसीका पलहरूमा उहाँले आफ्ना आशिषहरू बाँडेर जानुभयो। तपाईँले पनि यसरी नै साथी नै सक्नुहुनेछ र तपाईँको जीवनमा भएका कुनै पनि आशिष उत्साह गवाईहरू छन् जो तपाईँ बाँड्न चाहनुहुन्छ र एकले अर्कालाई उत्साह दिन चाहनुहुन्छ भने अवश्य पनि कार्यक्रममा फोन गरेर साथ दिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-4470-7054 01-4470-7054 र 98-23-44-646 98-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र फोन गर्न सक्नुहुनेछ र तपाईँले रोज्नुभएका मिठा मिठा भजन गीत संगीतहरू पनि हामी तपाईँलाई सुनाएर कार्यक्रम मार्फत साथ दिँदै आइरहेको छौ र खुशी उत्साह आशिष जति धेरै बाँड्छौ नि त्यति धेरै बढ्छ पनि र उत्साह दिनेले चाहिँ उत्साह पाउँछ भनेर चाहिँ वचनमा पनि हामी पाउँदछौ। यसकारण हामीले जब बोल्नको लागि शब्दहरू उच्चारण गर्दछौ ती शब्दहरूले एकअर्काको हृदयलाई चाहिँ उत्साह दिने कामहरू नै गरोस् र फोनलाइनमा कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो बहिनी जयमसी।
0: जयमसी पुनाजी जयमसी कस्तो हुनुहुन्छ तपाईँ?
1: आरामै छु बहिनी, म आनन्द छु, धेरै आनन्द भएर सन्चो भएर बस्न पाएको छु यो ठाउँमा। धन्यवाद।
0: हजुर प्रभुलाई धन्यवाद भएको होस् र तपाईँले आफ्नो आशिषमय कुराहरू यो समयमा बाँड्न सक्नुहुनेछ पुनाजी।
1: हजुर हजुर ठिकै छ नानी, म बहिनी आशिषमय भएर प्रभुमा जिउन पाएको छु है। हजुरहरूको त्यहाँभित्रको आवाजहरू प्रार्थना सङ्गति विभिन्न किसिमका आज यस्तो रोलहरू आज खुसीका पलहरूको रोल है, म कति आनन्द भएको छु। अनि मलाई परमेश्वरले आफ्नो ठाउँ दिनुभयो अनि म त्यहाँ बस्न पाएछु, रहन पाएछु, अनि म यसरी बोल्न पाएको छु के खुसी भएर
0: है,
1: अति खुसी भएर। विशेष गरी चाहिँ परमेश्वरलाई धन्यवाद छ धेरै धेरै धेरै। अनि जहाँ जान्छु म आफ्नै उनै परमेश्वरको सुसमाचार सुनाइरहन्छु। अनि यो चाहिँ कति डरको आत्मा र कुनै कुराको डर छैन। अनि मलाई चाहिँ यो प्रभुले दिनुभएको शक्ति हो, म यो थाहा गर्छु किनभने जसलाई पनि जहाँ पनि यहीँ पनि है आमा हुनुहुन्छ, माथिबाट ढोका बस्नुहुन्छ, आमालाई बताउँछु। अनि सबै अनि ऊ हाम्रो त्यो उतापट्टि कोठा बहिनी नानीलाई दिपालाई उनीहरू चाहिँ अनि नानी म को हो दिए प्रार्थना गरिदिन्छु नि म है नानी भयो। फेरि डर लाग्छ मलाई त, फेरि उयो हुँदैन भयो मलाई त डर लाग्छ अरे मलाई त तिमीलाई धेरै प्रेम गर्नुभएको छ प्रभुले, किन डर लाग्ने? प्रभुले कति धेरै तिमीले थाहा पाइएनौ, थाहा पाऊ त बुझा त यहाँ नानी भनेर बताएँ मैले। अनि अर्को उसको बहिनीले परम प्रभु मेरो गोठाला हुनुहुन्छ यामा भनेर भनी उसले फेरि, अनि तिमीले त कसरी जान्यौ यस्तो है, ल धन्यवाद छोरी भने त्यहाँनिर बिहानको कुरा। अनि धन्यवाद छ यो एरियामा जहाँ जान्छु मैले भनिरहन पाउँछु है। अनि विशेष गरी एउटा खुसीको कुरा हो यो के भने, मेरो घडी चाहिँ छोराले ल्याइदिएको थियो अनि एकदम एक हप्ता भयो टाइमै नदिने सुतेछ घडी त के यो यस्तो कुरा नि भनी के जाति भन्ने भनेर नभन्नु होला कसैले नि। अनि मैले किनभने म गएँ ब्याट्री हाल्नलाई, गएको त दुईचोटि ब्याट्री हालिसके हो, अनि ब्याट्री हालेर नयाँ ब्याट्री हालेर चलाउँदा नि चलेन के
0: है
1: चलेन। अनि उसले भन्यो मलाई वाइफाई हालिदिनु नि त यहाँ, म मेरो केटीकेटीलाई फोन गर्छु यहीँबाट भनेर। अनि वाइफाई नै हालिदिए, सबैले भोइसमा बोले के मैले होइन घडी बनाउन आएको, ब्याट्री हाल्दा नि चलेन शोभा, अनि त के गर्ने बाबा हो, ल तिमीले फुकालेर राखेको तिमीले लाउन छोडेको छ भने मलाई देऊ, म त त्यही भन्नुहुन्छ मोबाइलमा म मेसेज पाउन सेकेन्ड के भन्छ मलाई चाहिँ पत्तै लाउन सक्दिनँ म त भने। अनि मलाई त्यहाँ त्यति बोले अनि भयो, म आएँ अनि कस्तो अचम्मको मलाई भने क्या, अनि त्यहाँ मैले छोरासँग बोलेँ क्या भोइसमा
0: है,
1: अनि भोइसमै बोले मैले बाबु घरी त बिग्रियो भनेको, अब फेरि यसले के भन्छ खाली बिग्रियो। अनि अह कस्तो मान्छे कस्तो हात रहेछ कस्तो मान्छे भन्छ नि त उनीहरूले त.
0: अनि
1: मैले त पानी पनि पारेको थिइनँ भनेर बुझाएँ सबैलाई. अनि उनीहरूलाई नि मैले त पानी पनि पारेको थिइनँ बाबु, हेर्न घरिमा पानी पनि परेको छैन, सबै फुकालेर हेर्दा अनि के कारणले त्यस्तो भएको है. अनि फेरि बेचिहाल्दा पनि चलेन बाबु भने. अनि पछि मैले मारिकन फेरि मेरो काम गरेँ मैले, प्रभुलाई धन्यवाद है. अनि मैले के भने नि बाबु, अनि ठिकै छ बाबु, मलाई खाना पनि सिकाउनु भएछ. अनि घरि चल्यो के पछि मैले के गरेँ भने, त्यो ब्याटी के उतो पेच के त्यो घुमाउने पेच, अनि घौटी पारेर मजासँग हाने, घौटी पारेर लो खाता. यसै पनि छैन उसै पनि छैन. अब उनीहरूले पनि कराउँछन्, म पनि भए लाउँछु नभए पनि लाउन्न, जेसी गोस् भनेको त त्यहाँ त मारिकन यो दम दिने चाहिँ फुक घोटी पारेर समातेर त्यहाँनिर मारि ठोकिदिएको भएमा त घरि त चल्छ
0: है.
1: ल म आत्तेरै फुटा जे होला होला भनेको के. अनि ठ्याक्कै चल्यो घरि, अनि ठिक्क भयो. अनि मैले छोरालाई भने, बाबु घरि त चल्यो है, चिन्ता नमाना हो. अब मैले अरल्ने पिरल्ने ठाउँ त छैन नि त, मैले के भयो के भएन, मलाई यो चाहिएको, मलाई यो लाउन मन लाग्छ, यो खान मन लाग्छ, म यस्तो बाबु नानी हो, मैले भन्नु पर्दैन, म भन्न नि ठामै छैन के मेरो. म आफूलाई नै हेर्छु के नानी, मैले आफूलाई हेरेको छु. अनि त्यो कारणले गर्दा अनि पछि चल्यो बाबु घरि चल्यो. अब ठिकै छ, बारिकन दम घौटी पारेर सिमेन्ट यहाँ हानिदिएको त चल्यो. अनि म नै दङ्गै परे. अनि मलाई किनभने बाबु, मलाई खाना पिउन हिँड्न बोल्न मलाई सबै कुरो परमेश्वरले सिकाउनुहुन्छ. प्रभुबाट आएको ज्ञान मैले पाएको छु बाबु, हेर बाबु मैले प्रभुबाट आएको ज्ञान पाएको छु. अनि मैले किनभने मण्डली गएको छु, मैले राम्रो शिक्षा पाएको रहेछु बाबु, मैले राम्रो शिक्षा पाएको छु त्यहाँ. त्यहाँ चाहिँ मैले जहाँनिर म मण्डली गएँ, मैले प्रभुलाई भेटेँ, अनि त्यहाँनिर म सुधार भएछु, म सुध्रिएको छु, म सुधार भयो. यो कहिल्यै सुध्रिन भन्छन् नि मान्छेले, भाइ बाबु म चाहिँ सुधार भएको छु. म धेरै मैले परमेश्वरबाट खाने पिउने हिँड्ने हेर्ने मैले सबै कुरो उहीँ भएर पाएको छु बाबु. जब मण्डली गएँ मैले भेटाएको छु त्यो भने मैले के है. अनि छोराले त सुन्छ नि, पछि कति कुरा सुन्छ. अनि मैले सबै कुरा सिकाउँछु उसलाई. अनि त्यस कारणले गर्दा अनि धन्यवाद है. अनि खुसी भएर बोल्छन् नानी, म खुसीले म भन्न नसक्ने भइरहेको छु. म यहाँनिर आएको छु, मेरो घुँडा दुख्न नि छोडिसक्यो है.
0: हुन्छ गुनाजी, र प्रभुले अझै धेरै आशिष दिनु भएको होस् तपाईँलाई. र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: मैले सुने भनेको छु भित्र है, मलाई साँच्चै नै अति जुन दिनदेखि मैले त्यो गीत मेरो हृदयमा बसेर मैले बुझेँ, अनि त्यो गीत मलाई त्यो गीतबारे म धेरै डुबेको छु क्या त्यहाँनिर. धार्मिकताको बास र पैदा भन्ने कुराहरू त असमय असल छ के त्यहाँ. नाङ्गिया छु नि त म त नानी बहिनी, म नाङ्गिएको व्यक्ति यहाँनिर के भने त. अनि ऊ म अलिकति भने है, यो यहुन्नाको यहुन्नाको दुई भाडा नै हो माथि भाडासम्म म अलिकति भनिहाल्छु, म धेरै भन्दिनँ. डुबाउने पानीले मलाई तर्सायो, समुद्रको गहिराई मेरो चारैतिर थियो, समुद्रका झ्याहरू मेरो टाउकाभरि बेरिएथे, म त ढाँडाहरूका फेरि समय तल डुबे, पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो. तर हे परम प्रभु मेरो परमेश्वर, तपाईँले मेरो ज्यानलाई खाल्डोबाट उठाएर ल्याउनु भयो. मैले यति भने है, म यो सम्झना गर्छु के, मलाई कस्तो खाल्डोबाट उतारेर ल्याउनु भयो मेरो प्रभुले. तर मेरो साथमा यहाँ कोही जोसुकै एउटा घरबेटी हुनुहुन्छ, असल घरबेटी पाएको रहेछु मैले यहाँनिर, मैले धेरै राम्रो पाएको. अनि त्यो कारणले गर्दा अस्ति यहाँ दसैँ जान्छु, मलाई पैसा दिनुहोस् न दिनु है, म मेरो केटकेटीले देखाइदिनु, मैले कसा दिने होइन, मलाई गाह्रो, मैले छिचेको दुधो त्यहाँ नराम्रो, मैले केही छैन छुइनँ यताउति केही बोलिनँ. अनि मेरो पालो अब अलिक कमजोरी स्थिति दुईटा कोठा हो अनि मैले चाहिँ त बुझेँ अनि मैले दिनुपर्छ यो आमालाई भनेर मारिकिन कलमतिर गएर मैले 4,000 ल्याएर सपाटी गरेर ल्याएर आज बिहान दिए आमाको हातमा हालिदिएँ बिहानै अति रमाइलो खुसी भएको छ है घर जान्छु भनेपछि त मैले बुद्धि नै पर्यो नि समस्या त
0: हुन्छ धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद पुनाजी हुनुहुन्थ्यो र उहाँको रोजमा रहेको गीतको साथ हामी सम्पूर्ण श्रोतालाई समय दिन चाहन्छौ।

स्नेगिनी अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं। हाम्रो पुना थापाजीको रोजाईमा रहेको थियो र गीतले भने यस्तै नै हामी संसारमा एकदमै परमेश्वरको प्रेम बिना होइन आत्मिक रूपमा हामी नाङ्गो अवस्थामा थियौं र संसारमा पनि कहिलेकाहीँ हामी आफूले आफैलाई सबै सकिएको सबै रित्तिएको र अब म एकदमै केही पनि छैन भन्ने प्रकारको अवस्थामा कतिचोटि हामीले त्यो कुराहरूलाई महसुस गरेको छौं। तर साँच्चै नै परमेश्वरको प्रेमले हामीलाई यसरी सम्हाल्नु भएको छ, यसरी हामीलाई अङ्कमाल गर्नुभएको छ, उहाँले आफ्नो धार्मिकताको वस्त्र पनि हामीलाई लगाइदिनु भएको छ हाम्रो आत्मिक शरीरको लागि। भने हाम्रो संसारमा रहँदाखेरि हाम्रो शारीरिक जीवनमा पनि परमेश्वरको साथ प्रशस्तता र उपस्थितिले हामीलाई भर्नु भएको छ, हामीलाई सम्हाल्नु भएको छ। वास्तवमा भन्ने हो भने त्यसै उहाँलाई एउटा गोठालोसँग तुलना गरिएको होइन, गोठालोले आफ्नो बगालमा भएका भेडाहरूको लागि आफूले आफैलाई पनि अर्पित गर्न तयार हुन्छ। र दाउद राजाले पनि उनी राजा हुनुभन्दा अगाडि गोठाला थिए र उनले भन्थे कि मेरो बगालमा आएको हिंस्रक जनावरहरूसँग पनि म कुस्ती खेल्थे भनेर उनले भन्थे। किन भन्दा आफ्नो बगालमा भएका भेडाहरूलाई सुरक्षा दिनको लागि। र त्यो सामर्थ्य, त्यो प्रेम अनि त्यो वास्ता र त्यो त्याग बलिदान हाम्रो परमेश्वर प्रभु येशू ख्रीष्टमा छ। र त्यही प्रेमले तपाईँ हामी चाहिँ प्रेम गरिरहेका व्यक्तिहरू हौ। जस्तो सुकै अवस्था परिस्थितिमा पनि उहाँले तपाईँ हामीलाई कहिले पनि नछोड्ने र नत्याग्ने प्रतिज्ञा गर्नुभएको छ। कसरी हामीले आफूले आफैलाई त्यहाँसम्मको कमजोर सोच्न सक्छौ? कसरी हामी एक्लो छैनौ, हामी कमजोर छैनौ, कारण सामर्थ्य परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। जस्तै हाम्रो नाउँलाई आफ्नो हत्केलामा लेख्नु भएको छ र उहाँले तपाईँ हामीलाई आफ्नो आँखाको नानीलाई जस्तै गरिकन सम्हाल्नु भएको छ र त्यतिसम्मको प्रेम गर्नुहुने परमेश्वरलाई तपाईँ हामीले हाम्रो जीवनमा पाएको छौँ। कतिचोटि सायद हामीले उहाँको प्रेमलाई अनुभव नगरिरहेको अवस्थाहरू हुनसक्छ। कतिचोटि हामी उहाँको उपस्थितिबाट टाढा भएको अनुभव गर्न सक्छौँ। हामी प्रार्थना त गर्दैछौँ तर प्रार्थनाको उत्तर नभए जस्तो, अवस्था परिस्थितिहरू नबदलिए जस्तो होइन, जस्ताको त्यस्तै छ मेरो परिस्थिति, म यति प्रार्थना गर्छु, म यति रुन्छु परमेश्वरको उपस्थितिमा, कराउँछु, म घुँडा टेकेर प्रार्थना गर्छु, घन्टौं प्रार्थना गर्छु, तर पनि मैले कतिचोटि अवस्था परिस्थितिहरू बदलिएको पाएको छुइनँ भन्ने अवस्थाहरू पनि सायद कतिचोटि आएको छ होला तपाईँको जीवनमा। र यी दिनहरूमा सायद तपाईँले त्यो कुराहरू महसुस पनि गरिरहनु भएको छ होला, तर नबिर्सिनुहोस्, परमेश्वरले तपाईँलाई तयारी गर्दै हुनुहुन्छ, तपाईँको लागि ठूलो आशिषहरू तयारी गर्दै हुनुहुन्छ। यसकारणले परिस्थितिलाई नहेर्नुहोस्, परिवर्तनै भएन परिस्थिति भनेर निराश नहुनुहोस्, कारण परमेश्वरले ठूलो योजनाहरू राख्नु भएको छ। त्यसको लागि तपाईँलाई सायद त्यो परिस्थितिको अवधिभर तयारी गर्दै हुनुहुन्छ, तपाईँलाई निर्माण गर्दै हुनुहुन्छ, तपाईँभित्र भएका ती होइन कतिवटा अनावश्यक कुराहरूलाई हटाउँदै हुनुहुन्छ होला, जुन चाहिँ हामीलाई कतिवटा गाह्रो पनि लाग्छ। किनभने जब हामी कुनै पनि बोट बिरुवालाई काट्छौँ छाट्छौँ, सुरुमा हामीलाई मन कटक्क गर्छ, किनभने यस्तो राम्रो बोट बिरुवा काट्नुपर्छ होइन छाट्नुपर्छ भन्ने जस्तो लाग्छ, तर केही समयपछि त्यहाँ यस्तो बालुवाहरू फलाउँछ नि, अनि त्यसले यति राम्रो फलहरू फलाउँछ भने जस्तै नै हाम्रो जीवनमा पनि सायद यो समय भनेको एउटा प्रुनिङको समय हुनसक्छ। काट्ने छाट्ने हाम्रो जीवन र आत्मिक जीवनलाई सबै कुराहरूलाई काट्ने छाट्ने काम प्रभुले गरिरहनु भएको छ होला। त्यही भएर पनि हामीलाई कतिवटा अवस्था परिस्थितिहरूले निराश बनाएको हुनसक्छ, तर निराश नहुनुहोस्। जब यी सबै कुराहरू होइन काट्ने छाट्ने जब यो पर्खाएको समयहरू बित्छ त्यसपछि आशिषमय फल तपाईँले आफ्नो जीवनमा महसुस गर्नुहुनेछ। कार्यक्रम खुशीका पलहरूमा हुनुहुन्छ, तपाईँको जीवनमा भएका आशिषहरू हामी कार्यक्रम मार्फत राखिरहेको छौं र यो समयमा एउटा मिठो गीतको साथमा तपाईँलाई दिन चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र अवश्य पनि गीतले पनि हामीलाई एउटा नयाँ उत्साह दिइरहेको थियो। हाम्रो अवस्था परिस्थितिहरूलाई जित्नुहुने विजय परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भने हामी किन निराश हुने, हामी किन आत्तिने, हामी किन अत्तालिने? परमप्रभु परमेश्वर नै हाम्रो साथमा हुनुहुन्छ र तर हामीले उहाँमाथि भरोसा चाहिँ राख्नुपर्दछ, आशा गर्नुपर्दछ, समस्यालाई होइन तर परमेश्वरलाई हेर्नुपर्दछ। प्रार्थना गर्न हामीले चाहिँ छोड्नु भएन, आशा गर्न छोड्नु भएन, चाहे हाम्रो प्रार्थनाको उत्तरहरू हामीले तत्काल देखौं नदेखौं तर पनि निरन्तर परमेश्वरमाथि आशा गर्न, भरोसा गर्न, विश्वास गर्न हामीले छोड्नु भएन। कारण हाम्रो परमेश्वर अद्भुत तरिकाले काम गर्नुहुन्छ, मानिसको सोच र विचार अनुसार होइन तर परमेश्वरको काम गराइ फरक छ। र कतिचोटि उहाँले प्रार्थनाको उत्तर नहुन नदिनुमा पनि उत्तर छ र कतिचोटि उहाँले प्रार्थनाको उत्तरको लागि समय लगाउन सक्नुहुन्छ होला, कतिचोटि उहाँको काम गराई फरक भएको कारणले हामीले नबुझेको अवस्थाहरू पनि हुन सक्छ होला, तर एक दिन निश्चय पनि हामी बुझ्नेछौ र प्रतिफलहरू हाम्रो जीवनमा देख्नेछौ। कारण परमेश्वरमा नजिक कसरी हुने, परमेश्वरसँग समय कसरी बिताउने, परमेश्वरको आवाजलाई कसरी सुन्ने भन्ने कुरातर्फ चाहिँ हामीले अलिक धेरै समय बिताउनु एकदमै आवश्यक छ। जब परमेश्वरलाई सबै कुराभन्दा माथि हामीले राख्छौं र उहाँसँग समयहरू बिताउँछौं, उहाँलाई पहिलो स्थानमा राख्छौं भने बाँकी कुराहरूमा प्रभुले आशिष दिँदै लिएर जानुहुन्छ। तर हामी चाहिँ जतिखेर पनि प्रभु मलाई यो आशिष, मलाई त्यो आशिष, मलाई यहाँ पुर्याउनुहोस्, मलाई त्यहाँ पुर्याउनुहोस् भन्ने मात्रै हाम्रो प्रार्थना इच्छा चाहना भयो भने चाहिँ कतिचोटि हामीले त्यही कुरालाई मात्र माथि राखिरहेको हुन्छ जुन कुरा चाहिँ हामी चाहन्छौ, तर त्यो कुराभन्दा माथि पनि परमेश्वरलाई चाहिँ राख्न आवश्यक छ है भन्ने कुरालाई चाहिँ हामीले बिर्सिनु भएन। कारण हामीले वचनमा पनि पाउँदछौ परमेश्वरको राज्य र धार्मिकताको पहिला चाहिँ हामीले खोजी गर्नुपर्छ, अर्थात हामीले सबै कुराभन्दा माथि परमेश्वरलाई राख्नुपर्दछ। रुपियाँ पैसाभन्दा माथि, सफलताभन्दा माथि, अनि प्रसिद्धता देखि लिएर हाम्रो आवश्यकतादेखि लिएर सबै कुराभन्दा माथि जब परमेश्वरलाई राख्छौं र प्रभु जस्तो सुकै परिस्थितिमा पनि म तपाईँसँग हुन चाहन्छु र मलाई अझै तपाईँको नजिक हुन दिनुहोस्, म तपाईँलाई पहिलो स्थानमा राख्न चाहन्छु, तपाईँको खोजी गर्न चाहन्छु, तपाईँसँग म समयहरू बिताउन चाहन्छु, मलाई तपाईँ चाहिन्छ, म तपाईँको हुँ भनेर जब हामी यसरी आफूलाई नम्र बनाएर उहाँको उपस्थितिमा लिएर जाँदछौं र पहिलो स्थानमा परमेश्वरलाई राख्दछौं भने बाँकी सबै कुराहरू वचनले नै भन्दछ होइन, पहिला परमेश्वरको राज्य धार्मिकताको खोजी गर, त्यसपछि सबै कुराहरू तिमीहरूको जीवनमा थपिनेछ। परमेश्वरले सबै कुरा हाम्रो लागि नै दिनुभएको छ, तर हामी चाहिँ आज के कुरालाई खोजिरहेको छौँ भन्ने कुराले नै कचोटि हामीलाई निराश बनाउँछ, कचोटि हामीलाई खुसी बनाउँछ। यो कुराहरू चाहिँ आउँछ जान्छ तर निरन्तर आनन्दित रहन चाहन्छौँ, जीवनमा सफल पनि हुन चाहन्छौँ भने सफलतालाई भन्दा पनि पहिला चाहिँ परमेश्वरलाई नै हेर्ने र परमेश्वरलाई नै उहाँलाई दिनुपर्ने स्थानमा राख्यो भने सबै कुराहरू मिलेर आउँछ हाम्रो जीवनमा। र यही उत्साह कार्यक्रम खुसीका पलहरू मार्फत तपाईँ सम्पूर्ण श्रोतालाई पनि म दिन चाहन्छु र एउटा गीतको साथ फेरि पनि यो समय म तपाईँको लागि राख्न चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता अवश्य भने कार्यक्रमको अन्तिमतिर हामी आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र आज कार्यक्रम सुनेर कार्यक्रममा फोन गरेर साथी हुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम खुशीका पलहरूबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्ते।

0: गुड न्यूज एफएम 105.1
1: अत्यन्त जरुरी सूचना।
2: यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड अनामनगर काठमाडौँ फोन नम्बर
2: 01-4770-754 01-4770-754
1: र 01-59-13-755 01-59-13-755
3: झरिलो रसिलो झरिलो रसिलो
4: होइन दाजु, झरिलो र रसिलो भन्दै कता
3: कता हुनु बाटुली, झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन, ठ्याक्कै पारेर।
4: ए, अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नु भएको जुम्लाको स्याउ अब नेपाली बजारमा। फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा।
3: हो र, फोन नम्बर बताऊ बताऊ।
4: लु टिप्नुहोस् त, 98-60-091-361 98-60-091-361।
3: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।
2: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोपाइटर सानु सापकोटा, 01-52-028-54 01-52-028-54 र 98-511-25-638 98-511-25-638।
5: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र,
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: यसैले भन्नुभयो, जीवनको रोटी

0: शुभेच्छा तथा नमस्कार, म हुँ गायक दल खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम मझेरी।

0: प्रिय श्रोता जमेसी तथा हार्दिक स्वागत छ कार्यक्रम मजुरीमा। आज पनि प्राविधिक मित्रको साथमा
1: म प्रकाश तामाङ,
0: म आयोजक राई अब आधी घण्टाको लागि उपस्थित भइसकेका छौ। यस कार्यक्रमलाई हामीले बालबालिका, किशोर किशोरी र युवाहरूलाई लक्षित गरेर तयार पारेका छौ। आजको यस श्रृंखलामा हामी तपाईँलाई अर्थपूर्ण अनि मिठा मिठा नेपाली र अंग्रेजी बालगीतहरू, विभिन्न विषयसँग सम्बन्धित जानकारीहरू, कथा, बाइबल सामान्य ज्ञान र ख्रीष्ट येशु प्रभुको जीवित वचनबाट केही कुरालाई प्रस्तुत गर्दै साथ दिनेछौं। र अहिलेलाई भने हामी तपाईँलाई गीत सुनाउँछौ परमेश्वरको महिमा एल्बमबाट, छोरा छोरी हो प्रभुमा।

0: श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम मजुरीमा स्वागत छ। साँच्चै नै परमेश्वरले हामीलाई वास्ता गर्नुहुन्छ र आफ्ना वास्ता फिक्री उहाँमा नै राख्नु पर्दछ।
1: यस कार्यक्रमलाई तपाईँले हरेक बुधबार साँझ 5:30 बजेदेखि 6 बजेसम्म गुडन्ज एफएम 105.1 MHz काठमाडौँबाट र गुडन्ज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। र गुडन्ज एफएमको अनलाइन प्रसारणमा हामीलाई सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.np मा लगन गर्नुपर्ने हुन्छ। प्रिय श्रोता मित्र, मजुरी कार्यक्रमको विषयमा कुनै पनि प्रतिक्रिया सुझाव तपाईँसँग छन् वा यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा जान्न इच्छुक हुनुहुन्छ भने कृपया हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। हाम्रो फेसबुक पेज रहेको छ मजुरी प्रोग्राम MAJHERIPROGRAM अनि हाम्रो फेसबुक आइडी हो मजुरी सन्देश MAJHERISANDESH मजुरी सन्देश। हामीलाई इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ yesukosandesh@gmail.com yesukosandesh@gmail.com। त्यसै गरी एसएमएस गर्नको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 98130637602।
0: श्रोता, अब भने हामी तपाईँलाई कथा सुनाउनेछौ। आजको कथाको शीर्षक रहेको छ अचानक आएको दुःख कष्ट।
2: एउटा घना जंगलको बीचमा सुन्दर पोखरी थियो। त्यसको वरिपरि विभिन्न प्राणीहरू एकसाथ मिलेर बस्दथे। उनीहरू एकअर्कालाई दुःख दिने काम पनि गर्दैनथे। दिनहरू शान्तिसँग यसरी नै बितिरहेको बेला एक साँझ एउटा हात्ती त्यहाँ आइपुग्यो। त्यो हात्ती सर्कसबाट भागेर आएको थियो।
0: जब हात्तीले पोखरीमा रहेका प्राणीहरू आफूभन्दा साना र रूखमा पनि आफूभन्दा निकै साना चराहरू मात्र गुणमा बसिरहेका देख्यो, उसले सोच्यो कि अब जसरी मलाई मानिसहरूले सर्कसमा हुँदा आफ्नो अधिकार मुनि राखेका थिए, त्यसरी नै म यिनीहरूलाई पनि दुःख दिँदै आफ्नो अधिकारमा राख्नेछु। त्यसका लागि पहिला म रूखमा रहेका चराहरूलाई तर्साउने काम गर्नेछु, पोखरीमा रहेकाहरूलाई चाहिँ के गर्नुपर्छ पछि नै सोच्नेछु।
2: तब सर्कसको हात्तीले केही नसोची रूखहरूलाई हल्लाउन थाल्यो। रूखहरूमा रहेका गुणहरूबाट बचेराहरू तल खसे र आमा बुबा चराहरू भने आफ्ना ज्यान बचाउन सफल भए। हात्तीले दुःख दिएका चराहरू चाहिँ कागहरू थिए। हात्तीले तल झरेको धेरै जसो बच्चाहरूलाई कुल्चेर नै मारिदियो। यो देखेर कागहरू रुँदै आफ्ना परम मित्र ढुकुरहरूको गोठतिर लागे, जुन चाहिँ त्यस पोखरी भन्दा केही किलोमिटर परको जंगलमा थियो।
0: आधारातिर आफूहरूतिर एक खुल कालो चराहरू आएको देखेर ढुकुरहरूको मुखिया सहित सबै जसो चराहरू भयभीत भए। तर जब कागहरूका मुखियाले नडराओ हे मित्रहरू हो, हामी त तिमीहरू कहाँ शान्ति साथ कुनै हानि नगर्ने विचारमा आपत परेकोले मदत माग्न पो आएका छौ भन्यो, तब ढुकुरको मुखियाले पनि आफूलाई सम्हाल्दै भन्यो, अँ बुझ्यो मित्र, अब कसरी हामी तिमीहरूलाई सहयोग गर्न सक्छौ त।
2: काको मुखियाले उनीहरूलाई कसरी सर्कसको हात्तीले दुःख दियो र त्यस हात्तीलाई कसरी दण्ड दिन सकिन्छ भन्ने योजना सहित ढुकुरहरूले पनि सो कामलाई पूरा गर्न अवश्य मदत गर्नेछन् भन्ने आशामा सबै कुराहरू सविस्तार बतायो।
0: भोलिपल्ट आफ्नो योजना मुताबिक नै केही काग र ढुकुरहरूले एउटा समूह बनाए अनि हात्तीलाई एकसाथ हमला गर्न गए। चराहरूले जब हात्तीलाई ठुल्न थाले, ऊ आत्तिएर अन्धधुन्ध तरिकाले दौडिन थाल्यो। सोही बेलामा केही ढुकुरहरूले चाहिँ मौरीहरूलाई बोलाएर ल्याए र ती मौरीहरूले हात्तीको दुवै आँखामा चिल्न थाले। त्यसपछि हात्तीले आफूलाई चरा र मौरीहरूबाट छुटकारा पाउनलाई पोखरीमा पस्ने विचार गर्यो र झन दौडिन थाल्यो। यस्तैमा उसले केही दूरीमा भ्याकुटाहरू कराएको सुन्यो। भ्याकुटाहरू कराइरहेकोले आँखा नदेख्ने भएको सर्कसको हात्तीले सोच्यो कि ऊ जसोतसो गरेर पोखरीमा नै पुगेको रहेछ, त्यसैले ऊ अरू केही नसोची भ्यागुटाहरूका आवाज आएतिर हाम्फाली हाल्यो।
2: तर दुःखको कुरा उता पोखरीमा होइन कि मानिसहरूको जनावरको निम्ति थापेको पासोको खाल्डोमा पो हाम फाल्न पुगेको रहेछ, किनभने भ्यागुताहरूलाई त्यहाँ कराएर बसिरहनको लागि त आफ्नो योजना मुताबिक काग र ढुकुरहरूले पो खटाएका रहेछन्। तब हात्तीलाई मानिसहरूको पासोमा पारी उसलाई दण्डित तुल्याउन सफल भएकोमा कागहरूले तिनीहरूलाई सो कार्य पूरा गर्नको निम्ति सहयोग पुर्याउन आउने मित्रहरू ढुकुर, मौरी र भ्यागुताहरू सबैलाई नै धन्यवाद दिए अनि खुशीसाथ सबै नै आफ्नो वासस्थानतर्फ फर्के।
0: हात्ती भने खाल्डोको अन्धकारमा नै थियो, जहाँ उसले आफूभन्दा साना प्राणीहरूलाई दुःख दिएको प्रतिफल भोगिरहेको थियो। श्रोता मित्र, कहिलेकाहीँ हामी मानिसहरूका जीवनमा पनि हामीहरूले सरल र सोझो जीवन बिताइरहेको बेलामा पनि अचानक दुःख कष्ट र विपत्ति आइपर्छ अनि हामीले ठूलो नोक्सानी पनि बेहोर्नुपर्ने हुन्छ। हुन त त्यसो हुनुमा कतिचोटि हाम्रो कुनै दोष हुँदैन, जस्तो कि आजको कथामा रहेका कागहरूको पनि कुनै दोष थिएन।
2: मित्र, जब हामीमा यस किसिमको संकष्ट नै कुनै बेलामा आइपर्छ, तब हामीले पनि ती दुःख पाएका कागहरूले जस्तै हताश नभई हिम्मत नहारी त्यस समस्या वा विपत्तिको हल खोज्नु पर्दछ। सर्वप्रथम हामीहरू प्रार्थनाको माध्यमद्वारा परमप्रभु परमेश्वरको सामु त्यस दुःख कष्ट र विपत्तिलाई लिएर जानु पर्दछ, किनभने ख्रिष्ट येशूमा हामीहरूका निम्ति हरेक कुराको समाधान छ। दोस्रोमा, यदि हामीहरू त्यस बखतको परिस्थितिले गर्दा विश्वासमा कमजोर हुँदै गएका छौं भने आफ्ना विश्वासी मित्रहरूलाई प्रार्थनाका निम्ति गुहार्नु अति आवश्यक छ। जस्तो कि कथामा पनि समस्याको समाधान र छुटकाराको लागि कसरी कागहरूका मित्रहरू ढुकुर, मौरी र भ्यागुताहरू एकजुट भएर लागि परेका थिए भन्ने कुरा हामीले देखिहाल्यौं।
0: त्यसैले मित्र, हाम्रो जीवनमा समस्याहरू आइपर्दा शुरूमा शैतान डियाबलसँग रहेको अन्धकारको शक्ति ठूलो देखिए तापनि हामीहरू आत्तिनु हुँदैन, किनभने अन्धकारको शक्तिमाथि विजय गर्ने हाम्रो शक्तिशाली हतियार सधैँ हामीसँगै छ अनि त्यो शक्तिशाली हतियार भनेको प्रार्थना हो। र यो पनि कहिल्यै नभुल्नुहोस् कि ख्रिस्ट येशु प्रभु हामीलाई विजय दिनको लागि युगको अन्त्यसम्म नै हाम्रो साथमा हुनुहुन्छ। उहाँले हामीलाई कहिले त्याग्नुहुन्न र छोड्नुहुन्न। र श्रोता मित्र, अब भने हामी अर्को प्रश्नतर्फ जान्छौँ र हामीसँग रहेको छ विज्ञान प्रश्न उत्तर, र हामीसँग तीनवटा प्रश्न र उत्तर रहेका छन्।
2: र पहिलो नम्बरमा रहेको छ, हामीलाई ज्वरो कसरी आउँछ? ज्वरो आफै आउने रोग होइन, यो त अरू नै रोगको लक्षण मात्र हो। सामान्य अवस्थामा हाम्रो शरीरको तापक्रम 98.6 डिग्री फरेनहाइट हुन्छ। यदि हाम्रो शरीरमा कुनै रोगको किटाणु पसेर आक्रमण गर्न थाल्छ भने किटाणुहरूलाई मार्न र संक्रमणलाई रोक्न शरीरलाई अधिक इन्जाइम, हर्मोन र रक्तकोषहरूको निर्माण गर्नुपर्ने हुन्छ। फलस्वरूप शरीरमा रगतको प्रवाह बढ्न थाल्छ र शरीरको तापक्रम बढ्छ। शरीरको तापक्रम बढ्ने यही प्रक्रियालाई हामी ज्वरो भन्दछौ। मित्र, हामी आशा गर्छौ अब तपाईँले ज्वरो कसरी आउँछ भन्ने कुरा बुझ्नु भएको छ।
0: दोस्रो प्रश्न रहेको छ, ओठ किन फुट्छ? छालाले हाम्रो शरीरको आन्तरिक वातावरणलाई बाहिरी वातावरणको प्रभावबाट बचाउँछ। छालाको माथिल्लो सतहलाई एपिडर्मिस भनिन्छ। छालाको यो तह मृत कोषीय कोषहरूले बनेका भए पनि यसले तल्लो तहको जीवित कोषहरूबाट निरन्तर पानी प्राप्त गरिरहन्छ। छालाको बाहिरी सतहमा आएपछि पानी बाष्पीकरणमा जान थाल्छ। यस अवस्थामा त्यहाँ तेल ग्रन्थीहरूले चिल्लो पदार्थको पातलो तह बनाउँछन्। यही चिल्लो पदार्थले छालालाई मुलायम बनाउँछ। जाडो महिनामा हावाको आर्द्रता कम हुने हुनाले सुक्खा हुन्छ। सुक्खा हावा छालाको सम्पर्कमा आएपछि छालाको पानी चाँडो बाष्पीकरण हुन्छ, त्यसैले छाला सुकेर फुट्न थाल्छ। हाम्रो ओठमा तेल ग्रन्थीहरू नहुने हुनाले पानीको बाष्पीकरण पछि छाला तीव्र गतिमा सुक्खा बन्न पुग्छ। यही कारणले नै अरू अङ्गहरूभन्दा हाम्रो ओठ चाँडै नै फुट्छ।
2: र आजको लागि अन्तिम विज्ञान प्रश्न त रहेको छ, सबैभन्दा सारो धातु कुन हो? सबै धातुहरूमा सबैभन्दा सारो भ्यानेडियम हो। यसको साथसाथै यो एक दुर्लभ र अत्यन्त महँगो धातु पनि हो। यो अरू धातुहरूसँग मिसाएर प्रयोग गरिन्छ।
0: श्रोता, अब भने हामी तपाईँलाई सामान्य ज्ञानतर्फ लान चाहन्छौ र हामी तपाईँलाई दसवटा मध्ये पाँचवटा सुनाएपछि गीत सुनाउनेछौ र सुरुमा रहेको छ,
2: दक्षिण एसियाकै दोस्रो ठूलो उपत्यका कुन हो?
0: यो चाहिँ डाङ उपत्यका हो।
2: अफ्रिका महादेशको सबैभन्दा बढी गर्मी हुने देश कुन हो?
0: लिबिया हो।
2: राउटे जातिको समूहको मुख्य मानिसलाई के भनिन्छ?
0: पुर्सुङ्गे भनिन्छ।
2: नेपालको जनजाति मध्ये सबभन्दा ठूलो समुदाय भएको जनजाति कुन हो?
0: राई हो।
2: 3000 मिटर माथि पनि बाघ पाइन्छ भन्ने तथ्य प्रमाणित गर्ने संसारका पहिलो वैज्ञानिक को थिए?
0: डाक्टर प्रहलाद दियोन्जन हुन्। र अब भने हामी तपाईँलाई गीत सुनाउनेछौ र गीत रहेको छ
2: जीजस इज माई बेस्ट फ्रेन्ड।

0: श्रोता मित्र, कार्यक्रम मझिरेमा फेरि पनि स्वागत छ। साँच्चै नै येशू ख्रीष्ट हाम्रो सबैभन्दा घनिष्ठ मित्र हुनुहुन्छ, हरेक दिनको लागि हप्ताभरि नै। र अब भने हामी तपाईँलाई फेरि पनि सामान्य ज्ञानतर्फ लान चाहन्छौ। हामीले पाँचवटा सामान्य ज्ञान सुनाइसकेका छौँ। अब भने छैटौं प्रश्न रहेको छ, नेपालमा कति प्रजातिका जनावर पाइन्छ?
1: नेपालमा 181 प्रजातिका जनावरहरू पाइन्छ।
0: अनि सातौं प्रश्न, पखेटा नचलाई अरूको भन्दा लामो दूरी पार गर्न सक्ने चरो कुन हो?
1: यो चाहिँ कालो गिद्ध हो।
0: अनि आठौं प्रश्न, संसारभरका कार्टुनिस्टहरूको अन्तर्राष्ट्रिय सञ्जालको नाम के हो?
1: cartoonmovement.com हो।
0: नौ प्रश्न, सर्वसाधारणबाट सर्वप्रथम SLC पास गर्ने व्यक्ति को हुन्?
1: उनी चाहिँ काजी बलमान सिंह हुन्।
0: र अहिले हालमा यो SLCलाई SEE भनिन्छ। र भने आजको लागि दशौं प्रश्न, वस्तुको कम्पनबाट उत्पन्न हुने शक्तिलाई के भनिन्छ?
1: वस्तुको कम्पनबाट उत्पन्न हुने शक्तिलाई चाहिँ ध्वनि भनिन्छ। अब भने हामी तपाईँलाई रोचक जानकारीहरू सुनाउनेछौँ। हामीले सातवटा रोचक जानकारीहरू ल्याएका छौँ। पहिलो नम्बरमा रहेको छ, माछा भने पनि माछा वर्गमा नपर्ने तारा माछा अर्थात स्टार फिसको आठवटा आँखा हुन्छ। यसको प्रत्येक खुट्टामा एउटा आँखा हुन्छ, यसको मस्तिष्क भने हुँदैन।
0: दोस्रोमा रहेको छ, पाकिस्तान देशको मुख्य भाषा उर्दू हो। उर्दू भाषामा पाकको अर्थ पवित्र र स्थानको अर्थ भूमि हो। यी दुई शब्दलाई मिलाएर पवित्र भूमिको आशयमा यो देशको नामकरण पाकिस्तान भएको हो।
1: तेस्रो नम्बरमा रहेको छ, एसियाली दुई मुलुक इन्डोनेसिया र मलेसियामा लागू पदार्थ कारोबार गर्नेलाई मृत्युदण्ड दिने व्यवस्था छ। अर्को एसियाली मुलुक सिङ्गापुरमा भने 7 ग्राम भन्दा बढी हेरोइन बोकेको अवस्थामा गोली हान्न सक्ने अधिकार सुरक्षा कर्मीहरूलाई दिएको छ।
0: चौथो रोचक जानकारी, चीनमा लामखुट्टे मार्ने प्रतियोगिता आयोजना गरिएको छ। त्यहाँको दक्षिणी शहर काओसियुङको स्वास्थ्य विभागले लामखुट्टे मार्नका लागि सो प्रतियोगिता आयोजना गरेको छ। लामखुट्टेको टोकाईबाट सो शहरमा डेंगू रोग फैलिएपछि विभागले लामखुट्टे मार्ने प्रतियोगिता गरी लामखुट्टे मार्ने अभियान सञ्चालन गरेको छ। उक्त प्रतियोगितामा धेरै लामखुट्टे मार्नेलाई $100 पुरस्कार दिने गरिएको छ।
1: एकजना अमेरिकी फोटोग्राफर क्यामेरा बेचेर अरबपति बनेका छन्। निकोलस बुडम्यान गोप्रो क्यामेरा बेचेर अरबपति बनेका हुन्। एक वर्षमै यो क्यामेरा 1 करोड थान बिक्री भएको थियो। गोप्रो क्यामेराको बिक्रीबाट उनको सम्पत्ति अहिले 4 अरब 80 करोड डलर पुगेको छ। गोप्रो साहसिक गतिविधिको फोटो खिच्न प्रयोग गरिने क्यामेरा हो। यो क्यामेरा रिमोटबाट पनि चलाउन सकिन्छ।
0: छैटौं रोचक जानकारी, विश्व नर्सिङ दिवस प्रत्येक वर्ष मे 12 तारीकका दिन मनाइन्छ। फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन पारेर ईस्वी सम्बत 1965 अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिलको आह्वानमा यो दिवस मनाउन थालिएको हो। अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिलको मुख्यालय स्विजरल्याण्डको जेनेभामा रहेको छ।
1: र आजको लागि सातौं अर्थात अन्तिम रोचक जानकारी रहेको छ, समुद्री जीव मध्ये सबैभन्दा खतरनाक जीव सार्कलाई मानिन्छ। सार्क मध्ये पनि सबैभन्दा खतरनाक सार्क चाहिँ बुल सार्क हो। सार्क माछाले 10 करोड भागमा पानीको 1 भाग रगत मिसिएको सम्म जाँच्न सक्छ।
0: र श्रोता मित्र, अब भने हामी तपाईँलाई गीत सुनाउनेछौ, सेलिब्रेसन पोएम।

0: प्रिय श्रोता मित्र, कार्यक्रम मजुरीमा यस समय हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि परमप्रभु परमेश्वरको जीवित वचन पवित्र शास्त्र बाइबलले रोमी तीनको तेजमा भन्दछ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यसै गरी रोमी छको तेजमा हामी पढ्छौ, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रिस्त येशू प्रभु हाम्रा प्रभुमा अनन्त जीवन हो। मित्र, तपाईँको निम्ति प्रभु येशू क्रुसमा मर्नुभयो र फेरि बौरी उठ्नुभयो। तपाईँको पापहरूका मूल्य चुकाउनको लागि येशू ख्रिस्टले आफ्नो रगत बगाउनुभयो। त्यसैले जब तपाईँले प्रभु येशू ख्रिस्टमाथि तपाईँका पापहरूको छुटकारा पाउनको लागि पूर्ण रूपमा भरोसा राख्नुहुन्छ र भरोसा साथ विश्वास गर्नुहुन्छ, तपाईँका पापहरू क्षमा हुनेछन्। नरकदण्डबाट तपाईँ स्वतन्त्र हुनुहुनेछ र परमप्रभु परमेश्वरको राज्य स्वर्गको एक नागरिक बन्नुहुनेछ।
1: प्रभु येशूलाई आफ्नो जीवन सुम्पन्नको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, अथवा यदि तपाईँ चाहनुहुन्छ भने अहिले नै मेरो पछि पछि यो प्रार्थनालाई दोहोर्याउन पनि सक्नुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौ। हे परमेश्वर, म एक पापी हुँ, म मेरो पापहरूको पश्चाताप गर्दछु। म विश्वास गर्दछु येशू ख्रिस्टले मेरा सारा पापको निम्ति उहाँको अमूल्य रगत बगाएर अनन्त नरकदण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रिस्टलाई यही घडी नै मेरो जीवनको प्रभु र मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवनमा र हृदयमा, हे येशू प्रभु आउनुहोस्। आमेन।
0: प्रिय श्रोता मित्र, अब नै हामी तपाईँलाई बाइबल सामान्य ज्ञानतर्फ लान चाहन्छौ। बाइबल सामान्य ज्ञानमा आज हामीसँग 10 प्रश्न र उत्तर रहेका छन् र शुरूको प्रश्न रहेको छ, बाइबलमा स्वर्गको राज्यलाई के को दानासँग तुलना गरिएको छ?
1: रायोको दाना, मत्ती 13 अध्यायको 31 पद।
0: त्यसै गरी दोस्रो प्रश्न, येशूले कति माछा र रोटीबाट 5,000 जनालाई खुवाउनु भएको थियो?
1: दुई माछा र 5 रोटीले, मत्ती 14 अध्यायको 19 पद र योहन्ना 6 अध्यायको 9-13 हामी पाउँछौ।
0: तेस्रो प्रश्न, येशूले भन्नुभए अनुसार पत्रुसले माछाको मुखमा के भेटाउनु पर्ने थियो?
1: येशूले भन्नुभए अनुसार एउटा चाँदीको सिक्का भेटाउनु पर्ने थियो, मत्ती 17 अध्यायको 27 पद।
0: अनि चौथो प्रश्न, येशू ख्रिस्टको आज्ञा अनुसार पत्रुसले मन्दिरको कर कसरी तिरेका थिए?
1: उनले समुद्रमा बल्जीद्वारा प्राप्त गरेको पहिलो माछाको मुख खोल्दा पाएको चाँदीको सिक्काद्वारा तिरेका थिए। यसलाई हामी मत्ती 17 27 पाउँछौ।
0: त्यसै गरेर पाँचौं प्रश्न, योनालाई परमेश्वरले निनवे शहरमा प्रचार गर्न पठाउनु भएकोमा उनी कतातिर जाने जहाज चढेका थिए?
1: उनी तर्सिस जाने जहाजमा चढेका थिए, योना 1:3 पद। छैटौं प्रश्न, योना चढेको जहाजमा चिट्ठा हाल्दा कसको नाममा परेको थियो?
0: योनाको नाममा नै परेको थियो, योना 1:7 पदमा यस कुरालाई हामी उल्लेख गरेको पाउँदछौ।
1: जहाजमा चिट्ठा हाल्दा योनाको नाममा परेपछि तिनलाई के गरिएको थियो?
0: योनालाई समुद्रमा फालिएको थियो, योना 1:15 यस कुरालाई हामी पाउँदछौ।
1: इजरायलका घटनालाई परमप्रभु परमेश्वर के भन्नुहुन्छ?
0: मलाई खोज र बाँच भन्नुहुन्छ। इसरायलमा इसरायलका घरानालाई परमप्रभु परमेश्वरले यसो भन्नुहुन्छ, मलाई खोज र बाँच। आमोस 5:4 पदमा हामी यस कुरालाई पाउँदछौ।
1: यहोशापातको अर्थ के हो?
0: यहोशापातको अर्थ परमप्रभुले न्याय गर्नुहुन्छ भन्ने हुन्छ। योएल 3:2 पदमा यस कुरालाई उल्लेख गरिएको छ।
1: र आजको लागि अन्तिम बाइबल सामान्य ज्ञान, किनकि जहाँ 2 कि 3 जना मेरो नाउँमा भेला हुन्छन् त्यहाँ म तिमीहरूका माझमा हुनेछु। यो प्रतिज्ञा हामी विश्वासीहरूको लागि कसले गर्नुभएको छ?
0: यो प्रतिज्ञा प्रभु येशू ख्रिस्टले, जो परमेश्वर हुनुहुन्छ, उहाँले हाम्रो लागि गर्नुभएको हो, हामी विश्वासीहरूको लागि गर्नुभएको छ। मत्ती 18:20 पदमा यस कुरालाई तपाईँले आफै पनि पढ्न सक्नुहुन्छ। अनि प्रिय श्रोता मित्र, हामी आशा गर्छौं आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा तपाईँले अवश्य पनि आत्मिक आशिष र लाभ प्राप्त गर्नुभएको छ। अनि श्रोता, अहिले तपाईँ कस्तो अवस्थामा हुनुहुन्छ? यदि तपाईँ निराशाजनक अवस्थामा हुनुहुन्छ भने हामी भन्न चाहन्छौ कि आफ्नो हृदयमा निहाल्नुहोस्। साँचो खुशी र आनन्द तपाईँको हृदयको मजेरीमा परमप्रभु परमेश्वरले हालिदिइसक्नु भएको छ, किनभने उहाँले मात्र कुनै पनि मानिसलाई निराशामा आशा दुःख वा शान्ति समस्या पर्दा पनि उपाय र समाधान दिनुहुन्छ र तपाईँलाई पनि अवश्य दिनुहुन्छ। हामीले त यस कुरालाई आफ्नो जीवनमा नियमित रूपमा अनुभव गर्दै आइसकेका छौं र अब तपाईँले पनि यो कुरालाई अनुभव गर्नुहोस् भन्ने हाम्रो चाहना छ। परमप्रभु परमेश्वरले तपाईँको जीवनमा साँचो शान्ति र आनन्द दिनुभएको होस्।
1: श्रोता, अब भने हाम्रो सम्पर्क ठेगाना बताउने बेला भइसकेको छ। हाम्रो इमेल ठेगाना रहेको छ yesuko sandesh@gmail.com yesuko sandesh@gmail.com। हाम्रो फेसबुक पेज रहेको छ मजिदी प्रोग्राम MAJHERIPROGRAM। यसै गरी फेसबुक आइडी रहेको छ मजिदी सन्देश MAJHERI SANDESH।
0: श्रोता, यदि तपाईँ हामीसँग प्रत्यक्ष कुराकानी गर्न वा मेसेज गर्न चाहनुहुन्छ भने हाम्रो नम्बर रहेको छ मोबाइल नम्बर 9813037602 बजानदरै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि मजिर कार्यक्रमको अर्को श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई
1: प्रकाश तामाङ
0: म आजकैलाई पनि बिदा दिनुहोस्।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो प्रतिभा र क्षमता पत्ता लगाउनुहोस् र विश्वास गर्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका श्रेणीहरू श्रृंखलाको अङ्क 68 यहाँहरूलाई स्वागत छ। तपाईँको जीवनमा दुईवटा धेरै महत्वपूर्ण दिनहरू छन्। पहिलो तपाईँको जन्म भएको दिन हो, दोस्रो तपाईँको जीवनको अर्थ पत्ता लगाउने दिन हो। ब्रह्माण्डको भव्य तस्वीरमा आफ्नो जीवनको अर्थ छ भनेर महसुस गर्न सबैले आफ्नो मूल्य महसुस गर्नुपर्छ। म तपाईँलाई स्पष्टसँग भन्न चाहन्छु, तपाईँको जीवन साँच्चै धेरै महत्वपूर्ण छ। परमेश्वरले तपाईलाई एक अद्वितीय व्यक्तिको रूपमा सृष्टि गर्नुभएको छ। यस संसारमा तपाई जस्तो अरू कोही छैन। परमेश्वरसँग तपाईँको जीवनको लागि, विशेष गरी तपाईँको भविष्यको लागि सुन्दर योजना र उद्देश्य छ। पहिलो कोरन्थीको पुस्तक 12:18-19 पद, तर परमेश्वरले आफ्नो इच्छा बमोजिम शरीरमा हरेक अङ्ग मिलाएर राखिदिनु भएको छ। यदि ती जम्मै एउटै अङ्ग हुँदा हुन् त शरीर कहाँ हुने? प्रिय श्रोता, परमेश्वरले तपाईँलाई अद्वितीय प्रतिभा र क्षमताले सम्पन्न गर्नुभएको छ। परमेश्वरले तपाईँको लागि एउटा विशेष स्थान तयार गर्नुभएको छ, जसले गर्दा तपाईँ यी प्रतिभा र क्षमताहरूको प्रयोग गर्न सक्नुहुन्छ, ताकि अरूले तपाईँको सिपबाट धेरै लाभ उठाउन सकुन्। जब हामी फुटबल टोलीमा प्रत्येक खेलाड़ीको भूमिकालाई ध्यानपूर्वक अवलोकन गर्छौ, हामी प्रत्येक व्यक्तिको महत्व बुझ्न सक्छौ। एउटा टोलीमा 11 खेलाड़ीहरू हुन्छन्। प्रत्येक खेलाड़ीको विशेष जिम्मेवारी हुन्छ। यदि टोलीमा राम्रो प्रशिक्षक छ भने प्रशिक्षकले प्रत्येक खेलाड़ीको प्रतिभा बुझ्नेछन् र उनीहरूको शक्तिको आधारमा मैदानमा उपयुक्त स्थान तोक्नेछन्। अन्तिम लक्ष्य भनेको बलियो टोली कार्यलाई बढ़ावा दिनु हो, जसले प्रत्येक खेलाड़ीलाई आफ्नो टोलीका साथीहरूको प्रतिभा र क्षमताबाट बल प्राप्त गर्न सक्षम बनाउँछ। केही खेलाड़ीहरू गोल गर्नमा उत्कृष्ट हुन्छन् भने अरू रक्षामा उत्कृष्ट हुन्छन्, जसले विपक्षीलाई गोल गर्नबाट रोक्छन्। गोलकिपर टोलीको एक मात्र खेलाड़ी हो जसले आफ्नो हात र पाखुराले प्रहार गर्न सक्छ। मिडफिल्डरहरू सायद सबै खेलाड़ीहरू मध्ये सबैभन्दा महत्वपूर्ण हुन्छन्। तिनीहरूको जिम्मेवारी फरवार्डहरूलाई बल पुर्याउनु हो, तिनीहरूलाई स्कोर गर्न मद्दत गर्नु हो। एकैसाथ विपक्षीले आक्रमण सुरु गर्दा तिनीहरू रक्षाको पहिलो पंक्ति हुन्। तिनीहरूको लक्ष्य विपक्षीको आक्रमणलाई ढिलो गर्नु वा पूर्ण रूपमा रोक्नु हो। पहिलो कुरन्तीको पुस्तक 12:21-23 पद, आँखाले हातलाई मलाई तेरो दरकार छैन भन्न सक्दैन र सीले पनि खुट्टालाई मलाई तिमीहरूको दरकार छैन भन्न सक्दैन। बरु शरीरका अझ दुर्बल देखिने अङ्गहरू नै नभई नहुने हुन्छन्। शरीरका ती अङ्गहरू जुनहरूलाई हामी कम महत्वका ठान्छौ, तिनलाई हामी बढ्ता आदर दिन्छौ। प्रत्यक्ष रूपले देखाउन नसक्ने अङ्गहरूलाई हामी बढी भद्रता साथ राख्छौ। फुटबल खेलमा मिडफिल्डर र डिफेन्डरहरूले गर्ने काम कहिले पनि अखबारको हेडलाइन बन्दैन। गोल गर्ने खेलाड़ीले सधैँ मान्यता पाउँछ, तर ती मिडफिल्डर र डिफेन्डरहरूले आफ्नो काम उत्कृष्ट कौशल र सटीकता साथ नगरेसम्म टोलीले कहिले खेल जित्न सक्दैन। प्रिय श्रोता, धेरै जसो मानिसहरूलाई कम प्रयोग गरिन्छ, तिनीहरूले आफ्नो प्रतिभालाई गाड्छन्। म तपाईँलाई आफ्नो प्रतिभा के हो भनेर पत्ता लगाउन प्रोत्साहन गर्न चाहन्छु र त्यसपछि तिनीहरूलाई विश्वासयोग्य रूपमा विकास गर्नुहोस्, ताकि तपाईँ प्रभावकारी र अर्थपूर्ण तरिकाले अरूको सेवा गर्न सक्नुहुनेछ, जसले तपाईँलाई सृष्टि गर्नुहुने परमेश्वरको महिमा गर्नेछ। आफ्नो प्रतिभा पत्ता लगाउने प्रयासमा आफूलाई तीन महत्वपूर्ण प्रश्नहरू सोध्नुहोस्। पहिलो प्रश्न हो, मलाई के गर्न मनपर्छ? म केमा जोसिलो छु? आफ्नो लागि अर्थपूर्ण क्षेत्रहरूमा आफूलाई विकास गर्न छनौट गर्नुहोस्। दोस्रो प्रश्न, म केमा राम्रो छु? यस बारे आफ्नो परिवार, साथीभाइ र शिक्षकहरूसँग कुरा गर्नुहोस्। उनीहरूलाई तपाईँ कुन कुरामा उत्कृष्ट लाग्छ थाहा पाउनुहोस्। तपाईँले सजिलै गर्ने काम तर अरूको लागि संघर्ष हुने कुरा पत्ता लगाउनुहोस्। अन्त्यमा आफैलाई सोध्नुहोस्, मेरो लागि के महत्वपूर्ण छ? 5 वर्षपछि तपाईँ केलाई फर्केर हेर्न चाहनुहुन्छ र भन्न चाहनुहुन्छ, मैले हासिल गरेकोमा म साँच्चै खुसी छु। एकपटक तपाईँले आफ्नो प्रतिभा पत्ता लगाउनु भएपछि यिनीहरूलाई विकास गर्न हरेक दिन समय बिताउनुहोस्। यो तपाईँको जीवनको लक्ष्य हो, त्यसैले यसमा लगानी गर्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: आजी नेनादी कुदू निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। छिगु ज थिना जुनमा जय मसी जोसलपाजी अमृता महर्जन स्पार्क माई फेथ यो जीवनया छेन श्रृंखला भाग 37 के छिसकसे तन लसकु छि गुली आजु चाहे पुगु धका छिस्युला छि गुली विशेष ख झिपी सुख धका झिपी तस्क उत्साही ड्रीमा छा धासा परमेश्वर छिट अजु चाहे पुगु देका दिगुदु अले मेबी मनुदेश झिगु बारे छुधाई धका सोया परमेश्वर छु धयादी धका झिस विश्वास आएगु तस्क महत्वपूर्ण जुई यो कु यी झिस मेबी निगु बिचाई निगु व झिस थ त छु बिचायना सुना कथे ताका सुना ढका उम्स हे झिगो बारे इम्स कोशी बी तर झिगो नीति महत्व दुगु विचार दैगो हे परमेश्वर ख वे क स्वर्ग व पृथ्वी आ सृष्टिकर्ता ख उठे वे क झिगो बारे छु विचार यही वा मेपिन्छ छु विचार यही वा वो स्वयान महत्वपूर्ण जुईमा अले परमेश्वर झिपी अजु चाहे पुपी ख धका विचार यही गलाती छगु यो पिङ्गु अध्याय धाटो थो म बिङ्गु यी इल बसैयाए त छिगु पापियागु निथि छि परमेश्वर बान तयादी थि हे यीशु थ हे सिना दिल परमेश्वर झि त सोय भले झिके छुन दोष खने मुखु वे कया न्योने झिके पिने या छुन दोष मरु कमजोरी मरु जिपि वे कया न्योने हे धर्मी ख छि त स्वयले झिके दु छु न दोष खनि मखु वे कया न्योने झिके पिने या छु न दोष मधु कमजोरी मधु जिपि वे कया न्योने धर्मी ख यो पि न्यो मिपि यीशु ख्रिस्ट छि त उद्धार याए न्य जिपि अपराधी व पापे सिपि ख परमेश्वर झि त खिउबु थास बचेरा दिन यीशु यागु हिया माध्यम वे कल झि त नापाङ्गु फुक्क पाप शुद्ध याना दिल अले वेकल झित यीशु ख्रिस्टिया न्योनी मनु देखा दिल झिस यीशु या त झिगु प्रभु धका स्वीकार याना परमेश्वर वेक या त सिपी मध्ये मका दिल धका झिगु नुगले विश्वास याना यागु छेणे झि आत्मिकी रूपमा हिलाउने आजिस याय मागु आत्मिकी क्षेत्रे परमेश्वर पाखे प्राप्त जुइगु धुङ्कुगु खनिसे सहमत जुई जिगो मनियात रूपान्तरण याय त हेख परमेश्वर दयादिगु कथन झि हेख तका थ त विश्वास यायगु जक्क ख मती न्यागु अध्यायु झिङपेङ्गु पत्के धाटगुदु छिपि संसार या जख पहाडे या चोक्या दया तगु सहर या त सुनान मखङ्क सुस्काते फैमुखु छिगु बारे सर्वशक्तिमान परमेश्वर दयादिगु ख थोख छि गनगन धो छि सक्ने संसारे याज ख वैग स्वर्ग वा पृथ्वी सृष्टिकर्ता ख अथेसा छ सुया त विश्वास याए गुल्यौ मनुदेस छिगो बारे छु धाई धका विश्वास याना दियाला वा छिगो बारे परमेश्वर छु धाल धका विश्वास याना दिया गुम्ले गुम्ले मनुदेस वो युगको ख्रिस्टियन देश न छि त निरुत्साहित यागु कुत याई इन्स छि त छि बाला मजु वा छि योग्य मजु धका धाई इन्स छि त बन्नाम यागु कुत याई यदि छि होसियार मजुल धासा इम्स छि त थम बामलाकु ताके इम्स छि त छि लायक मजु धका बिचा याके बरु यीशु ख्रिस्ट सिधे का दिगु ज्याया माध्यम परमेश्वर छित वो जित योग्य याना दि मती न्यागु अध्यायु झिन्यागु झिन्खुगु पत्के धाटगुदु म त ज्याका सुनान तोफुया तैमुखु बरु कोठा न्याङ्क ज खेमा धका स्वादे या तया तै छिपिन मनुदेगु न्युहने थथे हे छिना छोने फेमा अले जक्क छिमस यागु बालागु ज्याख मनुते सखने अले स्वर्गीय चुना दिम परमेश्वर या त इम्स त धङ्गी यपि नेनमेपि परमेश्वर जिगु बारे छुदाल धका जिस घोषणायामा जिगु सहर व नगरे तस्क सतके न्यासी बुने बोले छिस थ त मेपिन त खने फैगु ज धका दाबियामा गर्व व साहस लिसे छिस निहने मुना झिगु समुदाय मनु त झिगु ज च्याकेमा झि घमण्डी व अहंकारी जुगुने मुहु तर झिस शिवगुने परमेश्वर झि त दुई त देखुगु ख गुखे स्वर्गीय चम झि अब या त प्रशंसा यै अले वे कया माध्यम झिस मेपिनिगु नीति पिङ्गु ज्याया वो यै एफिसी निगु अध्याय झिगु पत्के धाटौदु छा दासा जीपे बिंगु ज्याया नीति ख्रिस्ट येशु पाखे सृष्टि याना तपी वेकया लाया सिप ख वेकल नापा निसे देखा तकु बिंगु ज्या झिगु पाखे जी फेमा धका छि त तयार याना दिगु ख यो पिनियन मिपि परमेश्वर छि त देखुगु निपुण कलाया बालागु टुक्रा ख वो दक्ले त धम कलाकार ख अले छि वेकया सृष्टि ख छि सुख धका गोब्ले लज्जित जुइमते छादासा परमेश्वर छि नाप लज्जित जुइमुखो वैकल छि त मथिना याना दि अले वैकल छि संसारे खने देख थगु मथिना केनेमा धका इच्छा याना दि थमयागु वचन येना दिगुले छि सकसित न परमेश्वर स्वाभिमा जय मसी छिमसा नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादीको हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेट जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तयादिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकु सुब्या परमेश्वर छित सवाबीमा जय मसी
5: विश्वास सुनाइबाट आउँछ Good News FM Radio, 105.1 MHz.
6: सूचना इस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने क्यामेरा राम्रोसँग चलाउन सक्ने थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01 47 70 74 54 01 4770754 र 01 59 13 755 01 59 13 755 के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
7: सामान नभेटेर बेपत्ता
8: होइन, सामान चाहिँ के चाहिँ ल्याएको?
7: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडा।
6: 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामी

0: जे हाम्रो क्रिस इलेक्ट्रो वाल थोरै छ नि,
1: कहाँ छ यो?
0: कलंकी खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
2: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
3: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
3: र फोन नम्बर 01513010 छ। 01513010 छ।
2: ग्रेस इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
1: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यसले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई चाहिँ प्रेम गर।
7: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
8: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
7: अनि यी सबै कहाँ पाउने त दाई?
8: यी सबैको उत्तर पाउनको लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
7: कार्यक्रम मुक्तिको मार्ग?
8: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
7: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, हामीले यी दिनहरूको अध्ययनमा चाहिँ एफएससीको पुस्तकबाट निरन्तर रूपमा अध्ययन गरिरहेका छौं र यो अध्ययनमा हामीले ख्रिस्टले प्रत्येक विश्वासीलाई दिनुभएको वरदान, मण्डलीको निर्माण र ख्रिस्टमा आत्मिक रूपमा परिपक्व हुँदै जानुपर्ने विषयमा चाहिँ सिकिरहेका छौं र आजको अध्ययनमा चाहिँ हामी यी विषयहरूलाई निरन्तरता दिँदै जानेछौं कि केही फरक विषयहरूमा चाहिँ आजको अध्ययनमा चाहिँ हामी हेर्नेछौं।
2: भाइ, आजको अध्ययनमा हामी पावलले निकै स्पष्ट रूपमा पुरानो जीवन र नयाँ जीवन बीचको भिन्नता देखाएका कुराहरूलाई हेर्नेछौ। ख्रिस्टलाई नचिनेको अवस्थामा मानिस आफ्नो पुरानो स्वभाव र संसारको सोच अनुसार जिउँछ, तर ख्रिस्टलाई स्वीकार गरेपछि उसको जीवनमा परिवर्तन आउनुपर्छ भन्ने वास्तविकतालाई आजको अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
1: अर्थात ख्रिस्टमा विश्वास गरिसकेपछि चाहिँ पुरानै जीवनशैलीमा फर्केर बस्नु हुँदैन भन्ने कुरा चाहिँ भन्नुभयो दाइ तपाईँले।
2: हजुर, ठिक त्यही हो भाइ। यो अध्ययनले जोड दिने मुख्य कुरा यही हो कि ख्रिस्टियन जीवन केवल बाहिरी रूपमा धर्म परिवर्तन गर्नु होइन, मानिसको सोच, हृदय र जीवनशैलीमा वास्तविक परिवर्तन आउनु हो।
1: यसको मतलब दाइ, मानिसको समस्या केवल उसको बाहिरी व्यवहारमा मात्र होइन, उसको सोच र हृदयमा पनि रहेछ। त्यसैले बाहिरी परिवर्तन मात्रै होइन, हृदयको परिवर्तन पनि आवश्यक रहेछ नि।
2: हजुर भाइ, हृदय परिवर्तन गर्न खोज्नु राम्रो हो, तर वास्तविक परिवर्तन भित्रबाट शुरू हुन्छ। जब मन र हृदय परिवर्तन हुन्छ, तब जीवनशैली पनि परिवर्तन हुँदै जान्छ भन्ने शिक्षा हामीले आज थाहा गर्नेछौ।
1: अनि दाइ, हामी जो ख्रिस्टमा छौं अथवा ख्रिस्टियनहरू छौं, हामीले चाहिँ पुरानो मानिसलाई त्याग्नुपर्छ भन्ने कुरा चाहिँ कसरी बुझ्ने त?
2: पुरानो मानिस भन्नाले हाम्रो ख्रिस्टमा आउनुभन्दा अघिको पापमय जीवन र स्वभावलाई बुझिन्छ। आजको खण्डले हामीलाई त्यस पुरानो जीवनशैलीलाई त्याग्न आग्रह गर्दछ। हामीले पापलाई आफ्नो पहिचान बनाएर बस्नु हुँदैन। त्यसैले श्रोताहरू आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र साँचो वास्तविकतालाई थाहा गरौं।
3: परमेश्वरको वचन एफिसी 4:17-24 पदसम्मबाट देख्न गइरहेका छौ। अघिल्ला दिनहरूमा हामीले एफिसी 4:1-16 पदसम्मबाट चर्च मण्डली नयाँ मानिस हो भन्ने विषय अन्तर्गत दुई उपविषयबाट देखिरहेका थियौं। पहिलो थियो नयाँ मानिसको प्रदर्शनी, दोस्रो नयाँ मानिसको रोकावट, अनि हामी अर्को तेस्रो उपविषयबाट आज देख्दछौ, त्यो नयाँ मानिसको निषेध यानि मनहा। आउनुहोस् हामी एफिसी 4:17-19 हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, यसकारण म यो भन्दछु र प्रभुमा गवाही दिँदछु, तिमीहरू अबदेखि उसो अरू अन्य जातिहरू जस्तो नहिँड जो आफ्नो मनको व्यर्थतामा चल्दछन्, किनकि तिनीहरूको समझ अन्धारो भएको छ। तिनीहरूमा भएको अज्ञानताको कारणले र तिनीहरूको हृदयको अन्धापनाको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्। लाटिएको मन भएको हुनाले सबै अशुद्ध कामहरू लालसा सहित गर्नका निम्ति तिनीहरूले आफैलाई कामुकताको वशमा सुम्पेका छन्। अमित्र, हामीले पहिले नै नयाँ मानिसको प्रदर्शनी रोकावटको बारेमा देखिसकेका छौं। अहिले हामी नयाँ मानिसको निषेध मनाको बारेमा देख्दछौ कि त्यो कुन कुन कुरा हो जुन चाहिँ नयाँ मानिस यानि मण्डली चर्चले मना गर्नु पर्दछ। आजकल पश्चिमी मुलुकहरूमा विशेष गरेर नयाँ नैतिकताको बारेमा न्यू मोरालिटीको बारेमा धेरै कुरा भइरहेको हामी सुन्दछौ। जुन संसारमा अरू केही कुरा नभएर त्यो पुरानो पाप हो। अमित्र, ख्रिस्टमा स्वतन्त्रता छ, तर यो स्वतन्त्रता पाप गर्ने लाइसेन्स होइन। मित्र, नयाँ मानिसको लागि शास्त्रीय मनाह यानि निषेध मानिसले स्थापित गरेका केही निषेधहरू मनाहरूबाट अलग्गै भिन्नै छ। उदाहरणको निम्ति म यो देख्दिन कि कहाँ चाहिँ शास्त्रमा यो लेखिएको छ कि स्त्रीहरूले मेकअप गर्नु हुँदैन। म एक समूह, एक ग्रुप अनुसन्धानकर्ताहरूको बारेमा जान्दछु जसले सालौंदेखि स्त्रीहरूको आत्मिकताको तिनीहरूले लगाएका पहिरन र तिनीहरूले गर्ने मेकअपद्वारा शोध यानि जाँच गर्दथे। अनि मैले जवान केटीहरू देखेको छु जसले आफ्नै बारेमा सोच्दथे कि तिनीहरू आत्मिक थिए किनभने तिनीहरूले कुनै त्यस्ता मेकअपहरू गर्दैनथे। मित्र, यो एक किसिमको देखावटी मात्र हो, यो कुनै शास्त्रीय तथ्य होइन। ख्रिस्टियनहरूले आफूसँग भएका कुरा लगाउन सक्छन्, आफैलाई उक्तम सुन्दर राख्न सक्छ। यसले आत्मिकतामा प्रभुसँगको सम्बन्धमा कुनै प्रभाव पार्दैन, कुनै फरक पार्दैन। मेकअप गर्ने कुराले वा नगर्ने कुराले कुनैलाई धेरै आत्मिक र बेआत्मिक संसारिक पार्दैन। आत्मिकता र बेआत्मिकता छुट्याउने यो माध्यम होइन, यो तरिका होइन, यसद्वारा हामी छुट्याउन सक्दैनौ। महत्वपूर्ण कुरा यो हो, परमेश्वरसँग तपाईँको व्यक्तिगत सम्बन्ध चाहिँ के हो, त्यो चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो। तपाईँ मेकअप नगर्नुहोला, सिम्पल साधारण देखा पर्नुहोला, तर तपाईँको आन्तरिक भित्री सम्बन्ध प्रभुसँग चाहिँ ठिक छैन भने त्यो के काम। अनि तपाईँ सायद राम्रो राम्रो लुगा लगाउनुहुन्छ होला, तर तपाईँको सम्बन्ध प्रभुसँग अति नै घनिष्ठ छ भने त्यो चाहिँ सबभन्दा महत्वपूर्ण कुरो हो। मेरो मतलब के हो भने, लगाउने नलगाउने कुराले कुनै फरक पार्दैन, तर महत्वपूर्ण कुरा चाहिँ यो हो कि तपाईँको प्रभुसँग वास्तविक घनिष्ठ सम्बन्ध कस्तो छ। के तपाईँ प्रभुलाई ती सबै कुराभन्दा धेरै प्रेम गर्नुहुन्छ, श्रेय दिनुहुन्छ, त्यो चाहिँ सबभन्दा महत्वपूर्ण हो। त्यसकारण मेकअप गर्ने कुराबाट कसैको आत्मिकताको जाँच गर्न सकिँदैन र गर्नु हुँदैन। मेरो मतलब यो होइन कि तपाईँले जस्तो पायो त्यस्तै पोषक लगाउन सक्नुहुन्छ या हामी लगाउन सक्छौ, म यसको पक्षमा छुइन। जस्तै आज धेरै आधुनिक भनाउँदा चेली बेटीहरूले लगाउने गर्छन् पूरा शरीर देख्ने पोषक, यसको पक्षमा म छुइन। आफूसँग भएको त्यस्तो कुनै किसिमको पोषक लगाउन सकिन्छ, मेकअप लगाउन सकिन्छ जुन देख्नमा असल सुन्दर लाग्छ, तर यौन आकर्षण गर्नको निम्ति होइन, म यसको पक्षमा छुइन। तर त्यहाँ कोही कोही ख्रिस्टियनहरू छन् जसले मानिसहरूद्वारा बनाइएका धेरै निषेधहरू मनाहरूमाथि जोड़ दिन्छन् जुन शास्त्रमा छैन। अहिले यहाँ एफिसीमा परमेश्वरको सन्तानको लागि केही मनाहीहरू, केही निषेधहरू छन्। हामी अन्य जातिहरू जस्तै हिँड्नु हुँदैन। यस समयमा पाउल विश्वासीको हृदयको व्यवहारिक पक्षतिर फर्कन्छन्। उसले यसको पद एक र तीन पदमा परिचय दिइसकेका छन्, तर चर्चको एकताको विषयको परिचयद्वारा ऊ घुमौरो बाटोतिर गए। अहिले अन्य जातिहरूको जीवनको तस्वीरहरू र एफिसियनहरूका तिनीहरूको ख्रिस्टमा विश्वासमा धर्मान्तर हुनभन्दा पहिलेको तिनीहरूको जीवनको तस्वीर दिन्छन्। यो कुराको याद राखौं कि अध्याय 2:11-12 पदमा उसले भन्यो, यानि पाउले भन्यो कि कसरी तिनीहरू परमेश्वरबाट टाढा पराई आशा नभएका परमेश्वर रहित र पापमा बसिरहेका थिए। त्यो नै तिनीहरूको तस्विर थियो। त्यो आज पनि उद्धार नपाएका गुमेका निन्दित मानिसहरूको सत्य तस्विर हो। पाउलले अन्य जातिहरूका चार हृदयहरूका पक्षहरूको दिन्छन् जुनले गुमेका निन्दित मानिसको जीवनको मूर्ख उद्देश्य र पूर्ण व्यर्थताको नमूनाद्वारा वर्णन गर्दछन्। पहिलो हो, आफ्नो मनको व्यर्थतामा चल्छन्, मतलब जीवनको व्यर्थ रित्ता धोका भ्रम हुन्, जुनले सोच्दछ कि पापमा सन्तुष्ट त छ, आनन्द छ। यो आज कति धेरै मानिसहरू त्यस बाटोमा र त्यस तरिकामा हिँड्छन्। म ती जवान केटा केटीहरू र अन्य मानिसहरूको निम्ति धेरै खेदको महसुस गर्दछु जसले पाप अनैतिक जीवन नै जीवन ढाँचाको रूपमा लिएका छन्। एकजना केटीले मलाई भनिरहेकी थिइन्, तिनले दुईपल्ट गर्भपात गरिन्, अबोर्सन गरिन्, जबकि तिनको विवाह भएको थिएन। हेर्नुहोस्, तिनले जीवनमा दुई महान पाप गरे। पहिलो हो व्यभिचार, किनकि उसले विवाह गरेको थिएन, यो विवाह भन्दा बाहिरको सम्बन्ध थियो, अनि यो शास्त्रले भन्छ कि पाप हो। अनि दोस्रो चाहिँ भ्रूण हत्या, दुई बच्चाको हत्या। ओ कस्तो जीवन, त्यो खुसीपनको हर्ष आनन्दको जीवन होइन मित्र, जुन परमेश्वरले आफ्ना सन्तानहरूको निम्ति योजना बनाउनु भएको छ। यो गुमेको निन्दित मानिसको हृदय हो, यानि मनको व्यर्थतामा हृदय हो। यो जीवनको व्यर्थ खाली भ्रम धोका हो, अनि मद्यपान पिउनु अर्को भ्रम धोका हो। यसले आज हजारौं हाम्रा जातिहरूलाई नष्ट गरिरहेको छ, विनाश गरिरहेको छ। गुमेको निन्दित अन्य जातिहरूको दोस्रो हृदयको पक्ष हो। तिनीहरूको समाज अन्ध्यारो भएको छ, मतलब निन्दित गुमेको मानिसले नैतिक महत्वको आफ्नो ज्ञान बोधको गुमाएको छ, हराएको छ। अनि तेस्रो पक्ष हो, तिनीहरूमा भएको अज्ञानताको कारणले र तिनीहरूको हृदयको अन्धापनाको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्। यो चाहिँ ख्रिस्ट रहित सम्पूर्ण मानव जातिका तस्विर हो। यो आदमको विद्रोह हो जुन उसका सम्पूर्ण सन्तान यानि मानव जातिद्वारा उत्तराधिकारमा पठाइएको छ, यानि पाइएको छ। ओ यो मानिसको कस्तो तस्विर छ, उसले सोच्दछ कि उनी जिइरहेको छ। एक मानिसले मलाई भनिरहेका थिए, उसको पूरा महिनाको तनखा नाइट क्लबमा एक रातमा खर्च गर्दछन्। के को लागि? असल खुशीको समय पाउनको निम्ति। मित्र, यो आनन्द खुशी पाउने महँगो तरिका हो। ऊ परमेश्वरको जीवनदेखि बिराना भएका थिए, परमेश्वरसँग उसको कुनै संचार आदान प्रदान थिएन, ऊ पाप र अधर्ममा मरेका थिए। त्यस्ता मानिस परमेश्वरसँग सम्बन्धको फाइदादेखि अज्ञान छ। परिणाम चाहिँ हृदयको कठोर पार्ने कुरा हो। अनि चौथो कुरो हो जुन उन्नाइस पदमा लेखिएको छ, उन्नाइस पदमा, लाटिएको मन भएको हुनाले सबै अशुद्ध कामहरू लालसा सहित गर्नको निम्ति तिनीहरूले आफैलाई कामुकताको बसमा सुम्पेका छन्। तिनीहरूको निरन्तर भ्रष्ट नैतिक आचरणमा लीनको कारण अन्तिममा यसले त्यस्तो नीच स्थानमा ल्याउँदछ जहाँ गलत काम गराएको कुनै महसुस आभास हुँदैन। तिनीहरूको विवेक एक किसिमले मरिसकेको हुन्छ र गलत काम गर्दा पनि उसको विवेकले कति पनि दिगदार गर्दैन, कारण तिनीहरूको विवेक बार बार पाको कारण मरिसकेको छ। आज त्यहाँ धेरै त्यस्ता मानिसहरू छन् मित्र, तिनीहरू उदासीन छन्, तिनीहरू उदासीन हुन्। सम्मिलित चीजहरूका नतिजाको अवस्था आज धेरै, सबै अशुद्ध कामहरूमा अनैतिकतामा लीन हुनु हो। यो पापमय चक्रले आज धेरै गहिरो पापमा जाने अभिलाषाको अगुवाई गर्दछ। तिनीहरू अझ ठूलो अनैतिकताको पापहरू गर्ने लालसा गर्दछन्। पापमा हुने मानिस कहिले पनि पापसँग सन्तुष्ट हुँदैन, यो कुरा याद राख्नुहोस्। पापमा हुने मानिस कहिले पनि पापसँग सन्तुष्ट हुँदैन, तिनीहरूलाई पापैमा छोडिन्दछ। यो नै रोमी एक अध्यायमा यसको अर्थ हो कि परमेश्वरले तिनीहरूलाई आफ्ना अभिलाषाहरू र अशुद्धतामा भ्रष्टतामा छोडिदिनुभयो। तपाईँ त्यस्तो स्थानमा पुग्न सक्नुहुन्छ जहाँ तपाईँ त्यागिएको छोडिएको पापी हुनुहुन्छ। यहाँ भनिएको छ, एकपल्ट म पढिदिन्छु, पद 17 19 यसकारण म यो भन्दछु र प्रभुमा गवाही दिदछु, तिमीहरू अबदेखि उसो अरू अन्य जातिहरू जस्तो नहिँड जो आफ्नो मनको व्यर्थतामा चल्दछन्, किनकि तिनीहरूको समक्ष अन्ध्यारो भएको छ। तिनीहरूमा भएको अज्ञानताको कारणले र तिनीहरूको हृदयको अन्धापनको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्। लाटिएको मन भएको हुनाले सबै अशुद्ध कामहरू लालसा सहित गर्नका निम्ति तिनीहरूले आफूलाई कामुकताको वशमा सुम्पेका छन्। अनि 20-21 पदमा भनिएको छ, तर तिमीहरूले ख्रीष्टलाई यसरी सिकेका छैनौ। येशूमा भएको सत्यता अनुसार यदि तिमीहरूले साँच्चै नै उहाँका सुनेका छौ र उहाँद्वारा सिकाइएका छौ भने, यहाँ अन्य जातिहरूको जीवनसँगको तुलनामा अन्तर भिन्नता बताइएको छ। यदि कुनै मानिसले ख्रीष्ट येशूको कुरा सुनिरहेको छैन भने, तब येशू उसको उद्धारकर्ता होइन। येशू ख्रीष्ट गोठाला हुनुहुन्छ र उहाँ भेडाहरूले उसको आवाजको सुन्छन्। यानि येशू ख्रीष्ट हाम्रो गोठाला हुनुहुन्छ र हामी उहाँका भेडाहरूले उसको आवाज सुन्छौं। यदि तपाईँले उहाँको आवाज सुन्नु भएको छैन भने, यानि सुन्नुहुन्न भने, तब तपाईँ उसको भेडाहरू मध्येको भेडा हुनुहुन्न। अन्य जातिहरूलाई तिनीहरूको पुरानो स्वभावबाट केले परिवर्तन गर्नेछ? तिनीहरूले के गर्नु पर्दछ भन्दा, तिनीहरूले ख्रीष्टको आवाज सुन्नुपर्छ। तिनीहरू उहाँद्वारा सिकाइनु पर्दछ। ती जो उहाँका भेडाहरू होइनन् उहाँलाई सुन्ने छैनन्। जब कुनै उद्धार नपाएको मानिसले मलाई पत्र लेखेर भन्छ कि ऊ मसँग असहमतमा छन्, म कति पनि निराश हुँदिन, कति पनि आपत्ति गर्दिन। उद्धार पाएको मानिस प्रभु येशू कहाँ उसको गोठालाको रूपमा हेर्दछ। उसले गोठालाको सुन्छ र उसले उहाँलाई पछ्याउँछ। उद्धार नपाएको मानिस आफ्नै बाटोमा आफ्नै चालमा हिँड्छ। पद 21 पहिलो खण्डमा भनिएको छ, येशूमा भएको सत्यता अनुसार यद्यपि पृथ्वीमा उहाँको जीवन कुनै मानिसद्वारा नकल गर्न नसके तापनि, येशू ख्रीष्टको जीवन नै विश्वासीहरूको निम्ति उदाहरण हो, नमूना हो। उहाँ यहाँ पृथ्वीमा जीवनको उदाहरण हुनुहुन्छ, अनि उहाँ नै त्यो जन हुनुहुन्छ जो हाम्रो निम्ति मृत्युको ढोकामा भएर जानुभयो। कुनै विश्वासीहरूको निम्ति आज अन्धकारमा हुने वा अज्ञान हुने वा अन्धा हुने कुनै कारण छैन। भनिएको छ, तर तिमीहरूले ख्रीष्टलाई यसरी सिकेका छैनौ। येशूमा भएको सत्यता अनुसार यदि तिमीहरूले साँच्ची नै उहाँका सुनेका छौ र उहाँद्वारा सिकाइएका छौ भने, 22-24 भनिएको छ, तिमीहरूले पहिलेको चालचलनको त्यस पुरानो मानिसलाई फालिदेऊ जो धोकापूर्ण लालसाहरूद्वारा भ्रष्ट हुन्छ, र तिमीहरूको मनका आत्मामा नयाँ हुँदै जाऊ, अनि नयाँ मानिसलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएका छन्। तिमीहरूले पहिलेको त्यो पुरानो चालचलनलाई फालिदेऊ अनि नयाँ मानिसलाई पहिर। मित्र, जसरी हामी हाम्रा कपडाहरू बदल्छौं, त्यही तरिकामा हामीले पुरानो मानिसलाई फालिदिनुपर्छ र नयाँ मानिसको पहिर्नुपर्छ। यो भनेको चाहिँ फोहोर पुरानो पोसाकलाई फ्याँकेर सफा र नयाँ कपडा लगाउनु जस्तै हो। पुरानो मानिसलाई फुकालेर फ्याँक्ने र नयाँ मानिसलाई पहिरिने काम आफू स्वयंको प्रयत्नद्वारा गर्न सकिँदैन। न ख्रिस्टको आचरणलाई नकल गर्न कोशिशद्वारा नै गर्न सकिन्छ। यो ख्रिस्टको मृत्युद्वारा विश्वास गर्ने पापीहरूको लागि गरिएको छ। हामी साना बालकहरू जस्तै छौ जो आफै स्वयंले पोसाक पहिरन सक्दैन। मैले मेरी सानी छोरीसँग यो कुरा सिके कि बच्चाले त्यति राम्रो गर्दैन जब तिनले आफ्नै स्वयंलाई पोसाक पहिराउन कोसिस गर्दछन्। हामी ख्रिस्टियनहरू भए पनि हामी त्यस्तो स्थानमा कहिले पुग्न सक्दैनौ जहाँ हामी त्यो गर्न सक्छौ, अनि हामीले त्यो गर्न कोसिस पनि गर्नु हुँदैन। यो पहिले नै हाम्रो निम्ति गरिसकिएको छ। हामीलाई रोमीहरूलाई लेखेको पत्रमा भनिएको छ कि पुरानो मानिस पहिले नै ख्रिस्टको मृत्युसँग क्रुसीकरण गरिएको छ, यानि मृत्युमा उहाँको मृत्युमा क्रुसीकरण गरिएको छ, क्रुसमा टाँगिसकिएको छ। रोमी 6:6 भन्छ, पापको शरीर बेकममा होस् भनेर हाम्रो पुरानो मानिस उहाँसँगै क्रुसमा टाँगिएको हो भन्ने कुरा थाहा गर्दै अब उसो हामी पापको दास हुनु हुँदैन। ख्रिस्टसँग पुरानो मानिस पहिले क्रुसमा टाँगिसकिएको सत्यताको दृष्टिकोणमा हामीले यसलाई पवित्र आत्माको शक्तिमा फुकाल्नु पर्छ। यसको मतलब यो होइन कि शरीर पुरानो स्वभाव यो जीवनमा सदाको निम्ति खत्तम हुन्छ। हामी कहिले पनि पुरानो स्वभावबाट मुक्त हुन सक्दैनौ, तर हामी यसमा जिउनु हुँदैन, मतलब हामीले त्यसलाई हाम्रा जीवनहरूमा नियन्त्रण गर्न अनुमति दिनु हुँदैन। अनि अर्कोतिर हामीसँग नयाँ मानिस यानि नयाँ स्वभाव छ। यो चाहिँ पवित्र आत्माद्वारा नवजन्मको परिणाम हो। ख्रिस्टमा हरेक मानिस नयाँ सृष्टि हो, यानि ख्रिस्टमा विश्वासद्वारा उद्धार पाउने हरेक मानिस नयाँ सृष्टि हो। हामी त्यस नयाँ स्वभावमा त्यस नयाँ मानिसमा जिउनु पर्छ, जीवन यापन गर्नुपर्छ। यो नै रोमीको महान बार बार दोहोर्याएको सन्देश हो। 24 भनिएको छ, अनि नयाँ मानिसलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ। यसले यो देखाउँछ कि यो ख्रिस्टको आरोपण धार्मिकता हो, अनि यो त्यो सबै परमेश्वरको पवित्र चरित्र अनुरूप योग्य गरिनु पर्दछ। जबकि हामीलाई धर्मी घोषणा गरिएकोले गर्दा र हामी स्वर्गीय स्थानमा ख्रिस्टसँग बसालिएकोले गर्दा पृथ्वीमा हाम्रो हृदय, हाम्रो चालचलन, हाम्रो व्यवहार, हाम्रा ख्रिस्टमा स्थान ओहदा अनुसारको योग्य अनुपातिक हुनुपर्दछ। अर्को शब्दमा हाम्रो जीवन, हाम्रो हृदय, हाम्रो चालचलन, हाम्रो साक्षी ख्रिस्टको सन्तानको जस्तै हुनुपर्छ। हाम्रो जीवन साक्षीको जीवन हुनुपर्छ। मानिसहरूले हाम्रो जीवनमा ख्रिस्टको कमसे कम केही झलक त देख्नुपर्छ। केवल मुखले मात्र विश्वासी परमेश्वरको सन्तान धार्मिक यानि आत्मिक भइतो पलेर काफी छैन मित्र। हाम्रो जीवन व्यवहारिकताको हुनुपर्छ। प्रभु हामी हरेकलाई त्यो कुरा बुझ्ने ज्ञान दिउन्। अर्को दिनमा हामी यही विषय अन्तर्गत यानि नयाँ मानिसको निषेध अन्तर्गत बाँकी 4:25-32 वचन निरन्तर जारी राख्नेछौ। प्रभु तपाईँ हरेकलाई आशिष दिउन्।
1: आजको अध्ययनले एउटा कुरा स्पष्ट गरिदिएको छ, क्रिश्चियन जीवन भनेको पुरानो जीवनलाई लिएर नयाँ नाम राख्नु होइन रहेछ। यसको मतलब त ख्रिस्टमा नयाँ मानिस बनेर नयाँ जीवन जिउनु चाहिँ रहेछ।
2: सही कुरा भन्नुभयो भाइ तपाईँले। हो, पुरानो मानिसलाई त्याग्नुपर्छ, अर्थात् स्वभावलाई त्याग्नुपर्छ, आफ्नो हृदयमा नयाँ हुनुपर्छ। र परमेश्वरको वचन अनुसारको नयाँ मनुष्यत्व धारण गर्नुपर्छ भन्ने शिक्षा आज हामीले पाएका छौँ।
1: हजुर साँच्चै दाई, हाम्रो सोच परिवर्तन हुनुपर्छ, हाम्रो बोली परिवर्तन हुनुपर्छ र हाम्रो व्यवहारमा पनि ख्रीष्टको चरित्र चाहिँ देखिनुपर्छ।
2: हजुर, हामीले आफूलाई प्रत्येक दिन परमेश्वरको वचनको प्रकाशमा जाँच्नुपर्छ। पुरानो स्वभावले हामीलाई पछाडि तान्न खोज्दा पवित्र आत्माको सामर्थ्यमा ख्रीष्टतर्फ अघि बढ्नुपर्छ।
1: हजुर साँच्चै दाई, परमेश्वरले हाम्रो मनलाई नयाँ बनाउनु भएको होस् भनिकन हामी सम्पूर्णको निम्ति प्रार्थना गर्दछौ र पापपूर्ण पुरानो बानीहरूबाट छुटकारा परमेश्वरले हामीलाई दिनुभएको होस् र नयाँ मानिसको जीवन जिउनलाई सहायता गर्नुभएको होस्।
2: हजुर, र हाम्रो जीवनलाई हेर्ने मानिसहरूले हामीमा ख्रीष्टको परिवर्तन देख्न सकुन्। हाम्रो जीवनले हाम्रो मुखको विश्वासलाई प्रमाणित गरोस्। प्रभु येशू ख्रीष्टले तपाईहरूको जीवनलाई निरन्तर रूपमा परिवर्तन गर्नुभएको होस्। उहाँको धार्मिकता, पवित्रता, प्रेम र सत्य तपाईहरूको जीवनमा झल्किँदै जाओस्। परमेश्वरले तपाईहरू सबैलाई आशिष दिनुभएको होस्।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौं र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: नयाँ आशा।
2: नयाँ आशा। रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, सिंहासनमा विराजमान हुनुहुने भरपर्दा परम प्रभु सृष्टिकर्ता परमेश्वर, जसले तपाईँ र मेरो निम्ति सबै कुरा नयाँ तुल्याउँछु भनी प्रतिज्ञा गर्नु भएको छ, वहाँको त्यो जीवन दिने वचनमा आधारित शान्ति र प्रेमको जीवन जिउन प्रेरित गर्ने रेडियो कार्यक्रम नयाँ आशामा यहाँ हरेकलाई हार्दिक स्वागत छ। आउनुहोस् आजको वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले एउटा मिठो भजन सुनौ।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोताहरू, नयाँ आशा रेडियो कार्यक्रमको तर्फबाट यहाँहरू सम्पूर्णलाई हार्दिक ज्ञान अभिवादन तथा जय मसीह टक्राउन चाहन्छु। मित्रहरू, आजको कार्यक्रममा पनि हामीले यस अगाडि अध्ययन गरेको विषय अर्थात् जागृति भनेको के हो र यस अन्तर्गत आज हामीले जागृतिका केही महत्वपूर्ण उदाहरणहरू र मण्डलीमा जागृतिको भूमिकाको बारेमा चर्चा गर्नेछौ। आउनुहोस् एउटा प्रार्थना गरौं। हे पिता जो स्वर्गमा हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद दिन्छौं। यो विषय जुन आज हामी छलफल गर्न गइरहेका छौं, प्रभु हामी तपाईँको पवित्र आत्माको माग गर्दछौं, हामीलाई सहायता गर्नुहोस्, किनकि हामी जान्दछौं यी गहिरा तथा रहस्यका विषयहरू तपाईँको सहायता बिना हामीले बुझ्न र बुझाउन सक्दैन, हामीलाई सहायता गर्नुहोस्। येशूको नाममा आमेन। श्रोताहरू, प्रसिद्ध पास्टर जोनाथन एडवर्डले जागृतिको वास्तविकता र सामर्थ्यलाई देखेका थिए। सन् 1735 उनको मण्डलीमा भएको जागृतिको समय देखिएको पवित्र आत्माको प्रभावलाई उनले यसरी बयान गरेका छन्। जसै सन्तहरूको संख्या बढ्दै गयो, यो शहर परमेश्वरको उपस्थितिले भरिएको बुझिन्थ्यो। यो शहर यसभन्दा अघि प्रेम आनन्दले वञ्चित थियो, बरु आकुल व्याकुल थियो। अब प्रत्येक घरमा परमेश्वरको उपस्थिति देखिन्छ। परिवारमा सबैले उद्धार पाएको हुनाले सब परिवार आनन्द मनाइरहेको देखिन्छ। अरू जुनसुकै विषयको निम्ति सन्तहरू भेला भएर प्रार्थना गर्दा पनि ख्रिस्ट उनीहरूको माझमा हुनुहुन्थ्यो। परमेश्वरको आत्मा शहरका मानिसहरूमा यस्तो अचम्म पाराले पुगिन थाल्यो कि मानिसहरू स्वत पुरानो लडाई झगडा निन्दा अनि अर्को कुरामा भाँजो हाल्ने कामबाट स्वत पन्चिन थाले। हरेक दिन विश्रामको दिन झैं देखिन थाले। मित्रहरू, एडवर्डले यो पनि भनेका छन्, यी टाढा टाढाबाट मानिसहरू यो जागृतिको लहर हेर्नलाई आउने गर्दथे अनि उनीहरू पनि यो ईश्वरीय आशिषको झरीमा सहभागी बन्दथे अनि आनन्दित भएर आफ्ना गाउँघर फर्कन्थे अनि उनीहरूकै कतिपय गाउँघरमा यो जागृतिको काम शुरू भयो। आत्माले काम गर्नुहुँदा के हुन्छ भन्ने नमुना 20 शताब्दीको शुरूमा कोरियामा भएको जागृति पनि एउटा हो। यसबेला एउटा मण्डलीमा उपस्थित हुनुहुने एक मिशनरीले यस्तो लेखेका छन्, त्यो कोठा परमेश्वरको उपस्थितिले भरिएको थियो। बयानी गर्न नसकिने गरी परमेश्वरको नजिक भएको महसुस गरियो। सारा मण्डलीले प्रार्थना गर्दथ्यो, धेरै होइन तर एउटै आत्मा जन्मेर एउटै स्वर्गीय पितालाई प्रार्थना गर्दथे। हरेक व्यक्ति उड्दै आफ्नो पाप स्वीकार गर्दै चूर्ण बनी रोएको देखे। यो अनुभव मेरो मस्तिष्कमा कहिल्यै नमेटिने गरी खिचेर बसेको छ। धेरैजनाले स्वर्गतिर हात उचाले, हरेक व्यक्तिले एक अर्कालाई बिर्से, प्रत्येक व्यक्ति परमेश्वरसित आम्ने सामने भएका थिए। अघि भने जस्तै यो जागृति पनि पेङयोङमा सीमित रहेन। उल्लेख गरिएको छ कि त्यहाँ आएका मानिसहरू जब आफ्ना घर फर्के, उनीहरूले पेन्टिकोस्टको समयमा झैं आगो आफूसँग लिएर गएका थिए। जहाँ जहाँ यो जागृति भनियो, त्यहाँ त्यहाँ आत्मा बहनु भयो अनि फैलनु भयो। त्यस उपत्यकामा भएको हरेक मण्डलीले यो आशिषबाट उपभोग गर्न पाए। त्यस शहरभरि मानिसहरू घर घर गएर उनीहरूले कसलाई के कस्तो क्षति पुर्याइएका छन् त्यसको निम्ति क्षमा मागे। कसैको सम्पत्ति चोरी गरेको थियो भने फर्काइयो। विश्वासीहरूको मात्र नभएर अविश्वासीहरूको पनि फर्काइदिए। सारा शहर जागेको थियो। सन् 1962 इङ्ल्याण्डमा एउटा नयाँ मण्डली समर्पण गर्दा एक अनौठो नयाँ अनुभव गर्न पाएको कुरा हामी पढ्न पाउँछौ। एक पास्टर स्टिफन भर्नेले भनेका छन्, साधारण विश्वासीहरू र पास्टरहरू मिलेर काम गर्नको लागि परमेश्वरको खोजी गर्न थाले। जसै उनीहरूले आफूमा प्रेम नम्रता र प्रार्थनालाई काम गर्न दिए, उनीहरूको जीवनमा परमेश्वरको उपस्थिति विशेष रूपमा थाहा गर्न सकियो। यो संगतिको फलस्वरूप गहन जीवन मिशनको धारणा जन्मियो। अनि काल अन्तरमा यस मिसनको निम्ति सबै मण्डली संलग्न हुन पुग्यो। भर्नेले यसरी लेखेका छन्, जति गहिरो रूपमा मानिसहरू संलग्न थिए अर्थात भए, उति स्पष्ट रूपमा उनीहरू अझ गहिरिएर जानुपर्ने पनि उनीहरूको सम्पूर्ण जीवन आज्ञाकारी भएर प्रभुमा समर्पित हुनुपर्ने बोलावट प्रभुले दिइरहनु भएको उनीहरूले चाल पाए। सम्पूर्ण मण्डली नै एउटै व्यक्ति जस्तो हुन पुग्यो, एउटा यस्तो देह जो आत्माद्वारा जीवित छ। हामीले एक अलौकिक किसिमको आराधना र आनन्द अनुभव गर्यो। नयाँ मण्डलीमा विशेष सभाहरू आयोजना गरियो। हाम्रा दैनिक जीवनको विशेष भागहरू नै प्रभुमा चढाइयो। बादलबाट खामको किरण छिरेर दिन उज्यालो पारे जस्तै हाम्रा आडम्बरी रूपी बादलहरूबाट प्रभुको आत्माको ज्योति छिरेको हामीले चाल पायौं। मानिसहरू उनीहरू जे हुन् त्यही हुनलाई स्वतन्त्र भए। सारा मण्डली नै पवित्र आत्माको एउटै संगति हुन सक्ने रहस्य हामीले जान्न थाले। यस्तै भइरहनु पर्छ। यस्तै जीवन र मिशनको वास्तविकताले ईश्वरीय उपस्थितिको आवाज भइरहनु पर्दछ। श्रोताहरू, तर जागृति आउने रूपहरू चाहिँ परिवर्तित हुन्छ। समयको माग, स्थानीय परिस्थिति, व्यक्तिगत अगुवापन, मानिसहरूको मानसिकता अनि धेरै अरू वातावरणले पनि कस्तो प्रकारको जागृति हुनुपर्ने हो त्यो भर पर्दछ। त्यस्तै किसिमले विभिन्न समय र मानिसहरूमा जागृति ल्याउन विभिन्न प्रकारकै तरिका अप्नाउन सकिन्छ। सबै जागृतिको निम्ति आधारभूत आत्मिक सिद्धान्तहरू उस्तै हुन्छ, तर यी सिद्धान्तहरू मानवीय परिस्थितिहरूमा यस्तो पाराले प्रति उत्पन्न हुन्छन् कि उसले कस्तो रूप लिन्छ भन्नै सकिन्न। उहाँको आगमनद्वारा मानिसहरूलाई उनीहरूले नचिताएको ताजपन दिएर छक्क पार्नु परमेश्वर रमाउनुहुन्छ। हामी परमेश्वरले गर्नुहुने यस प्रकारको प्रबन्धप्रति कृतज्ञ भन्न सक्छौँ, किनकि यसले यो प्रमाणित गर्दछ कि उहाँले आफ्ना मानिसहरूलाई उहाँका इच्छा अझ खुलस्त बनाउन चाहनुहुन्छ। यसले हामीलाई यो पनि स्मरण गराउँदछ कि उहाँले चाहनुहुने या चाहनु भएको उहाँ मानिसहरूको उपायहरूलाई रहस्यात्मक पार्न समर्थ हुनुहुन्छ। मानिसहरूको तरिकाहरू पवित्र आत्मा खोल बनेर अडिन सक्दैन। जागृतिमा उहाँले जे गर्नुहुन्छ त्यो उहाँकै सार्वभौम शक्तिद्वारा गरिएको हुनाले जागृतिको काममा कसैले पनि जस दिने साहस गर्नुहुँदैन। मण्डली इतिहासमा जागृतिको मुख्य भूमिका के छ? आउनुहोस् यसबारे थप अध्ययन गरौं। जागृतिहरू जसरी आए पनि तिनीहरू इसाई जीवनमा विशेष अनुभव भएका छन्। चाहे व्यक्तिगत अनुभवमा होस् वा मण्डलीको संयुक्त जीवनमा होस्, यही ताजपनको समयमा नै पवित्र आत्माले साहससँग स्वतन्त्र पार्ने काम गर्नुहुन्छ। यी लगातार भइरहने जागृतिहरू नै वास्तवमा उद्धारको इतिहास हुन् भनी लेख्न सकिन्छ। जागृतिले वास्तविक इसाईत्वलाई प्रतिनिधित्व गर्दछ, तापनि मण्डलीको आत्मिक जीवनमा यो विभिन्न अवस्थामा रहिरहेकी हुन्छ। तर जब विशेष शक्तिमा जागृति फुट्छ, यसले धेरै मानिसहरूलाई प्रभाव पार्दछ अनि कहिलेकाहीँ सारा राष्ट्रलाई नै यसले प्रभाव पारेको हुन्छ। यस्तो रूप हामी पुरानो करारमा देख्दछौ, तर यसको प्रतिफल नयाँ करारको मण्डलीको शुरूवात पेन्टिकोस्टमा भएको हामी पाउँदछौ। 3 शताब्दीसम्म जागृतिको आत्मा सतावटमा परेका अनि दिन दुखी इसाई समुदायमा छाइरह्यो। तर जसरी लौकिक जगतमा मण्डलीको मान बढ्दै गयो अनि 4 शताब्दीमा रोमको राज्य धर्म पनि बन्यो, आत्मिक ज्वाला देखिन छाड्यो। मण्डलीमा देखिन थालेका कतिपय नियमहरूले जागृतिको घाँटी अप्ठाएको थियो। अप्ठाएको भए पनि विश्वासयोग्य इसाईहरूको हृदयमा जागृतिको आगो अझ पनि बल्ने गर्दथ्यो अनि समय समयमा धुवा पनि निकल्न नसकेका यो ज्वाला फुटेर निस्कन्थ्यो। 5 शताब्दीमा सन्त अगस्टिनको अगुवाईमा भए जस्तै यस प्रकारको विभिन्न ताजपनको समय हामी थाहा गर्न सक्छौँ। मध्य अन्धकार युगभित्र पनि असिसको फ्रान्सिस जोहन वाइक्लिफ जस्ता व्यक्तिहरूको अगुवाईमा जागृतिको आगो सल्किएको थियो। प्रोटेस्टेन्ट धर्म सुधारको बेला चर्चलाई परमेश्वर र वचनतर्फ फर्कने आह्वान गरे जस्तै प्रकारका विभिन्न किरणहरू त्यस बेलाका जागृतिमा पाइयो। ब्याप्टिस्टहरूले सुसमाचारमा जोड दिए। त्यस बेलाको युरोपमा हृदयभित्रको विश्वासको राको सल्काएका थिए। जब मण्डली पण्डित्याई विवादमा अल्झिरहेको थियो, तब पायटिस्ट, प्युरिटान अनि वेल्सियन जागृतिहरूले त्यस बेलाको मृत हड्डीहरूमा नयाँ जीवन भरेका थिए। यी जागृतिहरूको कारण मिसिनेरीहरू संसारभरि फैलिए अनि उनीहरूले स्थापित गरेका धेरै मण्डलीहरूमा उसै गरी पवित्र आत्मा खनिनु भएको ठूलो अनुभव गरेका थिए। थाहा गर्न सकिने गरी अमेरिकी मण्डलीहरूमा जागृतिको ठूलो प्रभाव पारेको छ। सिकागोको विश्वविद्यालयमा पिटर जी मोडले भनेका छन्, अरू कुनै रहस्यमय घटनाले भन्दा बढी जागृतिले हाम्रो धार्मिक इतिहासमा विशेष योगदान गरेको छ। विलियम वारेनले यी जागृतिलाई मण्डलीको नदीमा छर्ने छहराहरू ठानेका छन् जो झरेर पानीमै मिल्दछ। हाम्रो गणतन्त्र खतरामा परेको बेला यी जागृतिहरू नभएको भए हाम्रो देश तसम्म रहने थियो कि थिएन भन्ने पनि गाह्रो छ। दुर्भाग्यवश हालका वर्षहरूमा थाहा गर्न सकिने गरी अमेरिकी मण्डलीहरूमा जागृतिको ठूलो प्रभाव पारेको छ। सिकागोको विश्वविद्यालयमा पिटर जी मोडले भनेका छन्, अरू कुनै रहस्यमय घटनाले भन्दा बढी

0: राखेका छन् अनि आत्माको पोखाईलाई समय समयमा अनुभव गरेका छन्। तर हाम्रो जीवनकालमा चाहिँ साँचो राष्ट्रिय जागृत देख्न पाइएको छ। अब हामी धेर टाढा रहन सक्दैन। अन्तत श्रोताहरू, जसै तपाईँले विगतका दिनहरूमा भएको ठूला ठूला जागृतिहरूबारे सम्झनुहुन्छ अनि आजको नाजुक अवस्था देख्नुहुन्छ, के तपाईँले के प्रार्थना गर्न चाहनुहुन्न? प्रभु स्त्री अनि पुरुष दुवैले तपाईँ परमेश्वरलाई असम्भव कामको निम्ति विश्वास गरून् अनि सारा देशमा पवित्र प्रेमले भरिएको थाहा पाउने नभइन्जेल उनीहरूका मण्डलीमा नयाँ आत्माहरू पर्दैछ। प्रभु यसै हुन् भनेर प्रार्थना गर्दछु कि तपाईँका प्रजा तपाईँमा रमन भनेर हामीलाई पुनर्जागृति बनाउनु हुन्न। वचन संग्रह 85 छ। आमेन। मित्रहरू, आजको यस जागृति सम्बन्धी महत्वपूर्ण वचनले तपाईँ र तपाईँको परिवारलाई भरपूर रूपमा आशिष मिलेको होस्। हामी फेरि अर्को कार्यक्रममा नयाँ विषय लिएर तपाईँको माझ अवश्य पनि उपस्थित हुने वाचा गर्दै आजको कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। जय मसिहा।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

प्रिय श्रोता मित्रहरू, अङ्ग्रेजीमा एउटा भनाइ छ, All good things must come to an end. अर्थात हरेक असल कुराको समापन हुन्छ भने जस्तै यहाँहरूसँगको आजको हाम्रो आत्मिक यात्राको गतिलाई समापन गर्दै र फेरि भोलि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ अनि हाम्रो इमेल ठेगाना न्यू होप फर अल 2013 newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपाल कार्यक्रम नयाँ आशाबाट बिदा हुन्छौ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ।
4: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम द ब्लेस्ड लाइफ।
2: महान प्रभु येशू ख्रीष्टको नाममा यहाँहरू सबैजनालाई जय मसीह अनि नमस्कार। कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला। परमेश्वरको उत्साहजनक वचन तथा व्यावहारिक सन्देशहरूबाट यहाँहरू आशित हुनुभएको होस् भन्ने उद्देश्यका साथ प्रसारण हुने यो नौलो नेपाली रेडियो कार्यक्रम द ब्लेस्ड लाइफलाई प्रतीक्षा गरिरहनु भएका सम्पूर्ण श्रोताबिनहरूलाई हामी आजको यस कार्यक्रममा स्वागत गर्न चाहन्छौ। यो कार्यक्रम यहाँहरूले प्रत्येक हप्ताको बुधबार बेलुकी 8 बजेदेखि गुड न्यूज एफएम 105.1 MHz सुन्न सक्नुहुन्छ र यस कार्यक्रमको पुनः प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेस्ड लाइफमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् हामी सुरु गर्नेछौ आजको कार्यक्रम। प्रिय श्रोताबिनहरू, आजको कार्यक्रमको शीर्षक रहेको छ हिब्रू अध्याय 3 को अध्ययन भाग 2। प्रिय श्रोताबिनहरू, हामी हिब्रूको पुस्तकको अध्ययनलाई अध्याय 3 जारी राख्दैछौ। अघिल्लो सन्देशमा हामीले ख्रिस्टको प्रकाशमा मोसालाई विचार गर्ने विषयमा छलफल गरिरहेका थियौं। आज पनि हामी त्यही विषयबाट अध्ययन शुरू गर्नेछौ। अध्याय 3 अहिलेसम्म हामीले अध्ययन गरेका कुराहरूलाई एकपटक छोट गरेमा सम्झौ। यस अध्यायको शुरूआत येशू मोसा भन्दा कसरी सर्वोच्च हुनुहुन्छ भन्ने तुलनाबाट हुन्छ। मोसा प्रभुको घरमा विश्वासयोग्य थिए, येशू ख्रीष्ट पनि उहाँलाई नियुक्त गर्नुहुने परमेश्वरप्रति विश्वासयोग्य हुनुहुन्थ्यो। उहाँले हाम्रो लागि अझ महान बलिदान दिनुभयो। परमेश्वरको पुत्रको रूपमा येशू परमेश्वरको सम्पूर्ण घरमाथि अधिकार राख्नुहुन्छ। यदि हामी अन्त्यसम्म धृत रह्यो भने हामी परमेश्वरको घर हौ। हिब्रू अध्याय 3 पहिलो 6 पदको रूपरेखा यस प्रकार रहेको छ, हामीलाई हेर्नेछौ। 1 मोसा भन्दा महान प्रेरित र प्रधान पुजारी। 3:1-4 लेखिएको छ। त्यसको क नम्बरमा पवित्र दाजुभाइ तथा दिदी बहिनीहरू। ख नम्बरमा धर्मशास्त्रले येशूलाई जसरी प्रस्तुत गर्छ उहाँले त्यसरी नै विचार गर्नुहोस्। ग नम्बरमा ख्रिस्टको प्रकाशमा मोसालाई विचार गर्नुहोस्। नम्बर 2 परमेश्वरको घरको आशा। 3:5-6 क नम्बरमा घरको सेवक। ख नम्बरमा घरको उत्तराधिकारी। ग नम्बरमा हाम्रो विश्वासमा धृढ रहनु। मोसाको विषयलाई फेरि सम्झनका लागि हामी पद 2 र 3 हामी हेर्नेछौ। यहाँनिर यसरी लेखिएको छ, उहाँलाई नियुक्त गर्नुहुने प्रति येशू विश्वस्त हुनुहुन्थ्यो। जसरी मोसा पनि परमेश्वरको परिवारमा विश्वस्त थिए, मोसा भन्दा येशू अझ बढी गौरवशाली ठहरिनुभयो। जसरी घर भन्दा घर बनाउनेको बढी आधार हुन्छ। हिब्रू 3:2-3 लेखिएको छ, यदि हामीले पुरानो नियमका धर्मशास्त्र र सुसमाचारका पुस्तकहरू पढ्यो भने येशू ख्रीष्ट मोसा भन्दा महान हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्न त्यति नै पर्याप्त हुन्छ। आखिर मोसा एक मानिस थिए, येशू ख्रीष्ट 100% मानिस हुनुहुन्थ्यो, तर उहाँ 100% परमेश्वर पनि हुनुहुन्थ्यो। मोसा पापी मानिस थिए र आफ्नो पापका कारण न्यायमा परे, तर पाप रहित ख्रीष्टले आफ्ना मानिसहरूका पापका लागि न्याय सहनुभयो। मोसाले इजरायलीहरूलाई मिश्रको दासत्वबाट बाहिर निकाले, तर उनीहरूलाई प्रतिज्ञा गरिएको देशमा पुर्याउनु हुने सकेन। येशू ख्रीष्टले आफ्ना मानिसहरूलाई बन्धनबाट बाहिर निकाल्नुहुन्छ र उनीहरूले कहिले नछोड्ने र नत्याग्ने प्रतिज्ञा गर्नुहुन्छ। उहाँ आफ्ना मानिसहरूलाई सधैँभरि आफूसँग रहन स्वर्गीय घरसम्म पुर्याउन सक्नुहुन्छ। त्यसैले धर्मशास्त्रबाट हामी मोसा एक मानिस थिए भन्ने कुरा देख्छौ। तर पद 2 र 3 हामीले परमेश्वरको चरित्रको एउटा महत्वपूर्ण पक्ष पनि देख्छौ। परमेश्वरले मोसाका कमजोरी र असफलतालाई येशूका सफलता र उपलब्धिसँग तुलना गर्नु भएन। परमेश्वरले मानिसलाई उठाउनुहुन्छ, होच्याउनुहुन्न। यस खण्डमा उहाँले मोसा परमेश्वरको सम्पूर्ण घरमा विश्वासयोग्य थिए भन्ने कुरालाई जोड दिनुहुन्छ। त्यसपछि उहाँले भन्नुहुन्छ, यदि परमेश्वरको घरमा विश्वासयोग्य भएको कारण मोसा सम्मानको योग्य छन् भने त्यो घर निर्माण गर्नुहुने येशू ख्रीष्ट झन् कति धेरैमा महिमाको योग्य हुनुहुन्छ। यहाँ हामीले यो पनि बुझ्नुपर्छ कि घर भन्नाले पछि परमेश्वरका मानिसहरूलाई जनाइएको छ। बनाइएको वस्तु भन्दा त्यसले बनाउने व्यक्तिले बढी प्रशंसा पाउनुपर्छ। घर भन्दा घर निर्माण गर्ने व्यक्ति अझ बढी सम्मानको योग्य हुन्छ, होइन र? हिब्रू 3:4 भन्छ, किनभने हरेक घर कुनै न कुनै मानिसबाट बनाएकै हुन्छ, तर सब तोक बनाउने त परमेश्वर नै हुनुहुन्छ। हो, यहाँनिर गम्भीर कुरो छ, घर आफै बन्दैन, सबै कुरा निर्माण गर्नुहुने येशू ख्रीष्ट नै हुनुहुन्छ। त्यसैले यस पदले पनि ख्रीष्टको ईश्वरीयतालाई स्वीकार गर्छ। जसरी योहन्नाले अध्याय 1 बताएका छन्, सबै थोक उहाँद्वारा बनिए र बनिएको कुनै पनि थोक पनि उहाँ बिना बनिएन। अब पद पाँच र छमा पृथ्वीमा मसा र येशूको भूमिका बीच तुलना गरिएको छ। मसा सेवकको रूपमा विश्वासयोग्य थिए, तर येशू पुत्रको रूपमा विश्वासयोग्य हुनुहुन्थ्यो। दुई नम्बरमा परमेश्वरको घरको आशा लेखिएको छ, तीन अध्यायको पाँच र छ। हिब्रू तीन अध्यायको पाँच र छले भन्छ, अब भविष्यमा बोलिने कुराका गवाहीको निम्ति मसा परमेश्वरको सारा घरनामा दासको रूपमा विश्वस्त थिए, तर ख्रिस्त चाहिँ परमेश्वरका घरनामा पुत्रको रूपमा विश्वस्त हुनुहुन्थ्यो। यदि हाम्रो आशामा हामीले आफ्नो भरोसा र गौरव अन्त्यसम्म थामी राख्यो भने हामी उहाँका परिवार हौ। मसा परमेश्वरका मानिसहरूका बीचमा सेवक थिए, सेवकको रूपमा आफूलाई दिइएको जिम्मेवारीमा उनी विश्वासयोग्य थिए, तर पुत्रको स्थान अझ बढी महिमित थियो किनकि उहाँ पुत्र हुनुहुन्थ्यो। सेवक र पुत्र बीच ठूलो भिन्नता हुन्छ। योहन्न आठ अध्यायको पैंतिसमा लेखिएको छ, कमार सधैँभरि घरमा रहँदैन तर पुत्र चाहिँ सधैँभरि घरमा रहन्छ। पद पाँचको अन्तिम भागमा पछि भनिने कुराहरूको गवाईका लागि भनिएको छ। प्रभुको घरमा मोसालाई दिएको जिम्मेवारी परमेश्वरको उद्देश्यहरूको गवाई दिनु थियो। उनले इजरायलीहरूलाई आउने मसीह अर्थात ख्रिस्टको बारेमा बताएका थिए। व्यवस्था अठारको पन्ध्रमा के भन्छ भने, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका आफ्नै दाजुभाइ मध्येबाट म जस्तै एकजना अगमवक्ता तिमीहरूका निम्ति खडा गर्नेछु, तिमीहरूले तिनको कुरा सुन्नु। मोसाले आफ्नो विश्वासयोग्य सेवकायमा बताएका कुराहरू ख्रिस्ट र उहाँको सेवकायलाई पहिले नै देखाउने प्रतीकहरू थिए। यसको उदाहरण भेट हुने पालका विभिन्न सामग्री र प्रधान पुजारीहरूले गर्ने सेवकहरू हुन्। ती सबै येशूतर्फ संकेत गर्थे। मोसाको काम अस्थायी थियो अर्थात त्यो सधैँभरि रहने थिएन, तर अर्कोतर्फ येशू अझ झन महान र स्थायी प्रकाश प्रकट गर्नुभयो। मोसाले गल्ती र पाप गरे तापनि परमेश्वरले तिनलाई दिनुभएको जिम्मेवारी उनी विश्वासयोग्य थिए। परमेश्वरले हामी प्रत्येकबाट पनि उहाँले दिनुभएको जिम्मेवारीमा विश्वासयोग्य भएको चाहनुहुन्छ। परमेश्वरले हामीबाट अपेक्षा गर्नुहुने कुरा भनेको हामीसँग जे छ त्यसैमा आफूले गर्न सक्ने काम विश्वासयोग्य भएर गर्नु हो। पहिलो कोरिन्थी चार अध्यायको दुईले भन्छ, त्यस बाहेक यो आवश्यक छ कि भण्डारीहरू विश्वासयोग्य ठहरिनुपर्छ। अब हामी अध्याय तीनको पद छमा आइपुग्छ। येशू ख्रीष्ट आफ्नै घरमाथि अधिकार राख्नुहुने पुत्र हुनुहुन्छ, उहाँमाथि विश्वास गर्ने हामी नै त्यो घर हो। अब हामी पद छको अन्तिम वाक्यांशलाई अझ नजिकबाट हेर्न चाहन्छौ। अब हिब्रू तीन अध्यायको छलाई हेरौं, तर ख्रीष्ट चाहिँ परमेश्वरका घरनामा पुत्रको रूपमा विश्वस्त हुनुहुन्थ्यो। यदि हाम्रो आशामा हामीले आफ्नो भरोसा र गौरव अन्त्यसम्म थामी राख्यो भने हामी उहाँका परिवार हो। प्रिय श्रोताबिनहरू, यदि हामी दृढ रह्यो भन्ने वाक्यांशमा यदि भन्ने शब्द मुख्य रूपमा हेर्दा आफ्नै शक्तिले अन्त्यसम्म समातिरहन सक्यो भने मात्र हामीले मुक्ति पाउँछौ जस्तो लाग्न सक्छ। यदि त्यो सत्य हुन्थ्यो भने यसको अर्थ हामी आफैले आफूलाई बचाउन सक्छौ, तर आफ्नै शक्तिले आफूले परमेश्वरको राज्यमा कायम राख्न सक्छौ भन्ने हुन्थ्यो। तर हामी जान्दछौ कि परमेश्वरको सामु हाम्रो स्थान अझ हाम्रा असल कामहरू वा हामीले गर्न सक्ने कुनै कुरामा निर्भर हुँदैन। त्यो त येशू ख्रीष्टले तपाईँ र मेरो लागि क्रुसमा मर्नुहुँदा पूरा गर्नुभएको काममा निर्भर हुन्छ। परमेश्वरको सामु हाम्रो स्थान पूर्ण रूपमा उहाँको शुद्ध अनुग्रहको काम हो। र फिलिपी तीन अध्यायको नौमा यसरी लेखेको छ, र सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकूं। व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो जो ख्रीष्टमाथि निर्भर हुन्छ, जुन चाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। पदसम्म देखिएको यो विचार हेब्रूको सम्पूर्ण पुस्तक भरि पाइन्छ। ख्रीष्टमा विश्वास गरेका पहिलेका यहुदीहरू र फेरि यहुदी धर्मतर्फ फर्कनु हुँदैन भन्ने यसको मुख्य सन्देश हो। मोसा जस्तो महान व्यक्ति भए तापनि जब येशू हरेक कुरामा मोसा भन्दा सर्वोच्च हुनुहुन्थ्यो भन्ने फेरि मोसातर्फ फर्किनु ठिक होइन। पद एकमा दाजुभाइ तथा दिदी बहिनीहरू पवित्र र स्वर्गीय बोलावट सहभागीहरू भनिएको छ। हामीलाई पवित्र पुजारीहरूको सामुदे हुन बोलाएको छ। पहिलो पत्रुस दुई अध्यायको पाँचले भन्छ, तिमीहरू पनि ख्रीष्ट येशूद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउने पवित्र पुजारी गिरेको निम्ति जीवित पत्थरहरू जस्तै आत्मिक घर बन्दै जाऊ भनेर लेखिएको छ। त्यसैले परमेश्वरले ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउनु पनि हाम्रो स्वर्गीय बोलावटको एउटा भाग हो। पदसम्म भनेको दृढ रहनु विश्वासीहरूलाई आफ्नो विश्वासमा बढ्दै जान दिएको प्रोत्साहन हो। जब हामी आफ्नो विश्वासमा बढ्दैनौ र प्रभुमाथि भरोसा गर्दैनौ तब के हुन्छ भन्ने कुरा अध्याय तीनको बाँकी भागमा हामी हेर्नेछौ। त्यसैले हामीलाई ख्रीष्ट येशूले विचार गर्न र उहाँलाई हामीलाई अनन्त जीवन दिनका लागि के गर्नुभयो भन्ने कुरामा ध्यान दिन प्रोत्साहन गरिएका छन्। हामीले आफ्नो ध्यान येशु ख्रीष्टमा केन्द्रित गर्नुपर्छ, उहाँको बारेमा सोच्नुपर्छ, उहाँको बारेमा मनन गर्नुपर्छ, उहाँलाई धीरतापूर्वक समातिरहनुपर्छ र सुसमाचारमाथिको आफ्नो विश्वासमा निरन्तर अडिग रहनुपर्छ। त्यसो गर्दा हाम्रो आत्मिक आशामा आनन्द हुनेछ। यी कुराहरूले हामीलाई परमेश्वरको घर अर्थात मण्डलीको हो भन्ने प्रमाण देखाउनेछ। यदि तपाईँ विश्वासी हुनुहुन्छ तर सायद तपाईँको आत्मिक जीवन सेलाउँदै गएको छ, तपाईँ प्रभुबाट बहकिँदै जानु भएको छ वा तपाईँले आफ्नो पहिलो प्रेम समेत गुमाउनु भएको छ भने यी पदका वचनहरू तपाईँका लागि हुन्। तपाईँको जीवनको सबैभन्दा महत्वपूर्ण ध्यान येशु ख्रीष्टमा हुनुपर्छ। त्यसैले अहिले नै त्यसले ठिक गरौं मेरो पछि यो प्रार्थना दोहोर्याउनुहोस्। हे येशु, तपाईँ मेरो जीवनका प्रभु र मुक्तिदाता हुनुहुन्छ। मैले अरू कुराहरूलाई तपाईँभन्दा अगाडि आउन दिएकोमा मलाई क्षमा गर्नुहोस्। आज म आफ्नो जीवनको ध्यान फेरि तपाईँमा केन्द्रित गर्दछु। तपाईँमाथि पूर्ण रूपमा भरोसा गर्न मलाई सहायता गर्नुहोस्। मेरो ढुङ्गाको हृदय हटाएर मलाई मासुको हृदय दिनुहोस्, ताकि म तपाईँको वचन ग्रहण गर्न सकौं र तपाईँमाथिको विश्वासमा बढ्दै जान सकौं। हे येशू, तपाईँलाई धन्यवाद। आमेन। हस्त श्रोताबिनहरू, आजको कार्यक्रम सकिएको छ। आजको कार्यक्रमबाट यहाँहरूले के कस्ता आशिषहरू पाउनुभयो सो हामीलाई इमेल मार्फत पनि पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना रहेको छ arrow.kcc2020@gmail.com। हस्त श्रोताबिनहरू, आजको कार्यक्रमबाट हामी विदा लिन चाहन्छौ। आउने हप्ता यहाँहरूसँग हाम्रो भेट हुने नै छौ। तबसम्मको लागि हामीलाई विदा दिनुहोस्। जय मसीह। नमस्कार। शुभरात्री।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: अत्यन्त जरुरी सूचना।
3: यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। फोन नम्बर
3: 01-4770-754, 01-4770-754
2: र 01-59-13-755, 01-59-13-755।
4: के तपाईँ वा तपाईँले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि
2: 01-59-13-755, 01-59-13-755।

0: पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न खान तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
1: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 40225444, 40225444
1: र 40225572, 40225572।
4: कार्यक्रम विश्वासको वचन सुन्न नभुल्नुहोला, प्रत्येक आइतबार साँझ 6 बजेदेखि 36 सम्म र पुनः प्रसारण शनिबार साँझ 6 बजेदेखि 36 सम्म। पास्टर अनिल सुनामको साथमा।

जय मसीह साथै नमस्कार भाइ बहिनीहरू। गुड न्यूज एफएम 105.1 मा प्रसारण हुने हाम्रो साप्ताहिक बाल कार्यक्रम यीपी लेप्सिङ लिएर उपस्थित भइसकेकी छु म यहाँकै दिदी सारा लामा। भाइ बहिनीहरू यहाँहरू कस्तो हुनुहुन्छ? अवश्य नै आरामै हुनुहुन्छ होला र सधैँभरि म यहाँहरूको माझमा आज पनि आउनु पाउँदा एकदमै खुसी छु र आशिषित पनि। र आज भने कार्यक्रममा म यहाँहरूको माझमा यीपी कोइरले गाउनुभएका गीत सँगसँगै एउटा विषयको बारेमा यहाँहरूको माझमा चर्चा गर्ने नै छु। भाइ बहिनीहरू यहाँहरू कतिजनालाई गीत मनपर्छ, अर्थात् गीत सुन्न मनपर्छ, गाउन मनपर्छ? मलाई त एकदमै गीत गाउनदेखि लिएर गीत सुन्न, हरेक संगीतसँग रिलेटेड सबै कुराहरू चाहिँ मलाई एकदमै मनपर्छ। र आफैलाई विभिन्न इन्स्ट्रुमेन्टहरू बजाउन नआए तापनि अरूले बजाउँदा पनि मलाई निकै नै आनन्दित फिल हुन्छ। हो, हाम्रो यीपीका भाइ बहिनीहरूले पनि यीपी क्वायरमा रहेर त्यस्तै मिठा मिठा गीतहरू चाहिँ गाउने गर्नुहुन्छ र परमेश्वरको महिमा गर्ने गर्नुहुन्छ। र यहाँहरूले पनि ससानै उमेरदेखि नै परमेश्वरको निम्ति गीतहरू भजनहरू गाएर उहाँलाई महिमा दिन सक्नुहुन्छ। र अर्को कुरा, हामीले प्रार्थनाद्वारा पनि परमेश्वरसँग नजिक हुन सक्छौ। प्रार्थनाबाट हामीले आफ्नो मनमा लागेका कुराहरू चाहिँ उहाँसँग राख्न सक्छौ। र अहिलेलाई भने ढिला नगरिकन म यहाँहरूको माझमा राख्न चाहन्छु यीपी कोइरले नै गाउनुभएको यस आशिषमय गीत। गीत पश्चात फेरि पनि उपस्थित हुने नै छु।

फेरि पनि स्वागत छ भाइ बहिनीहरू कार्यक्रम यिपी लेप्सिङमा। र मैले अघि नै भनिसकेकी छु, आज चाहिँ म यहाँहरूको माझमा प्रार्थनाको बारेमा चर्चा गर्दैछु। थाहा छ भाइ बहिनीहरू, प्रार्थना भन्ने कुरा हामी ठूला उमेरका व्यक्तिहरूले मात्र होइन, यहाँहरू जस्ता ससाना बालबालिकाहरूले पनि प्रार्थना गर्नु अत्यन्तै आवश्यक छ। र परमेश्वर पनि चाहनुहुन्छ कि यहाँहरूले पनि राम्रोसँग प्रार्थना गर्न सक्नु भएको होस् भनेर। यहाँहरूलाई के लाग्छ, प्रार्थना भनेको के होला? सोचिसक्नुभयो होला। प्रार्थना भन्ने बित्तिकै परमेश्वर र हामी मानिस बीचको कुराकानी अर्थात उहाँसँग समय बिताउनु नै प्रार्थना हो। हामी प्रार्थनामा उहाँलाई धन्यवाद दिने गर्छौ, साथसाथै आफूले गरेका गल्तीहरूको पनि पाप क्षमा माग्ने गर्छौ। र कति पटक हामी मानिस जातिहरू हामीलाई यस संसारमा रहँदै गर्दा हामीलाई विभिन्न कुराहरूको आवश्यकता परिरहेको हुन्छ र ती आवश्यकताहरूको लागि पनि हामीले प्रार्थना गर्ने गर्छौ। जस्तै आफ्नो पढाइ लेखाइको लागि, आफ्नो घर परिवारको लागि, र कतिजना व्यक्तिहरूलाई कामहरू चाहिरहेको हुन्छ, अनि काम असल काम जुटाइदिनु भएको होस् भनेर पनि हामी प्रार्थना गर्ने गर्छौ। र पढाइ लेखाइमा गाह्रो हुँदै गर्दाखेरि हामी उहाँसँग ज्ञान बुद्धिका कुराहरू पनि माग्ने गर्छौ। र अरू थुप्रै विषयका बारेमा बिरामीहरूका लागि पनि हामी प्रार्थना गर्ने गर्छौ। र प्रार्थनामा चाहिँ निकै नै ठूलो शक्ति हुँदछ। र अर्को कुरा, हामीहरूले जति कुराहरूको लागि प्रार्थना गरिरहेका छौ त्यो त्यति पर्याप्त छैन, किनभने हामीले त्योभन्दा पनि अझै धेरै विषयहरूका लागि प्रार्थना गर्नु चाहिँ आवश्यक छ। भाइ बहिनीहरू, परमेश्वरले यो संसार बनाउनु हुँदा यो संसार निकै नै सुन्दर अनि असल थियो र संसारको वातावरण पनि साह्रै राम्रो थियो। मानिसहरू पनि थोरै थिए त्यो समयमा, अनि लडाई झगडा अशान्तिहरू पनि थिएनन्। तर जति जति संसारमा मानिसहरू संख्यामा वृद्धि हुँदै गए, त्यस सँगसँगै संसार पनि लडाई झगडामा र बिस्तारै पापले भरिँदै गयो। र संसारमा शान्तिको कमी हुन थाल्यो। यसकारण अहिले पनि हामी संसारमा हेर्छौ भने, यहाँहरूले समाचारहरूमा पनि सुन्ने गर्नुभएको होला, र अहिले त इन्टरनेटको जमानामा हामीले एभ्री टाइम हामीले हरेक समयमा विश्वमा के भइरहेको छ भनेर चाहिँ अपडेट लिन सक्छौ। र अहिले विभिन्न देशहरू बीच पनि झगडाहरू भइरहेको, लडाई भइरहेको कुराहरू चाहिँ हामी सुन्न सक्छौ। यसकारण भाइ बहिनीहरू, आज हामीले प्रार्थना गर्नुपर्ने विषय भनेको पनि शान्तिको लागि हो। हामीले संसारको शान्तिको लागि र हाम्रो देश नेपालमा आउनुपर्ने शान्तिको लागि पनि हामीले परमेश्वरसँग प्रार्थना गर्न सक्छौ। अनि छ नि भाइ बहिनीहरू, यहाँहरू कतिजनालाई तपाईँहरूलाई मन नपराउने व्यक्तिहरू देखेर साह्रै रिस उठ्छ, अर्थात भनौ त्यो मान्छेसँग संगत गर्न मन लाग्दैन, त्यो मान्छेसँग बोल्न मन लाग्दैन, अथवा भनौ त्यो मान्छेसँग बदला लिन मन लाग्छ। तर जब हामीलाई कोही व्यक्तिहरूले मन पराउँदैनन्, हाम्रो बारेमा नराम्रा कुराहरू गरिरहेका हुन्छन्, हामीलाई खेदो गरिरहेका हुन्छन्, ती व्यक्तिहरूलाई हामीले आज बदला लिएर होइन, तर त्यो व्यक्तिको लागि चाहिँ हामीले प्रार्थना गरिदिनु आवश्यक छ। हामी मत्तीको पुस्तक 5:44 हेर्छौ भने नि भाइ बहिनीहरू, त्यहाँ जब येशु ख्रीष्टलाई पनि अरू मानिसहरूले निकै खेदो गरेका थिए, त्यो समयमा येशु ख्रीष्ट ती व्यक्तिहरूलाई बदला लिन अथवा ती व्यक्तिहरूलाई सबक सिकाउनको लागि तयार हुनु भएन, तर
यीशु ख्रिस्ट जो एकदमै नम्र हुनुहुन्थ्यो उहाँले प्रार्थना गर्न थाल्नुभयो। त्यसैले आज हामी जो परमेश्वरका छोरा छोरी हौ हामीले त्यस्ता व्यक्तिहरूलाई अझ नराम्रो जवाफ दिने उनीहरूमाथि नै हामीले नराम्रो व्यवहार देखाउने भन्दा पनि त्यस्ता नराम्रा हामीलाई हानि पुर्याउन सक्ने व्यक्तिहरूको निम्ति चाहिँ हामीले प्रार्थना गर्दिन सक्छौ। र आज यो कुरा यहाँहरूले आफ्नो साथीभाइहरूलाई पनि सिकाउन सक्नुहुनेछ। हुन्छ भाइ बहिनीहरू, अब भने कार्यक्रममा हामी सुन्नेछौ यीपी कोयरले गाउनु भएको यो गीत र गीत पश्चात फेरि पनि उपस्थित हुने नै छौ।

कार्यक्रममा फेरि पनि स्वागत छ भाइ बहिनीहरू. भर्खरै मात्र यहाँहरूले सुन्नुभयो युपी कोयलले गाउनु भएको यस आशिषमय गीत. र आज हामी प्रार्थनाको बारेमा छलफल गर्दैछौ र हामीले प्रार्थना गर्नुपर्ने विषयहरूमा चाहिँ अर्को भनेको परीक्षामा नपर्नका लागि हामीले प्रार्थना गर्न सक्छौ. हामी लुकाको पुस्तक 22:40 हेर्छौ भने जब येशूको मृत्यु हुने समय नजिकै आइसकेको थियो तापनि उहाँ आफ्नो समय अनुसार प्रार्थना गर्न जैतुन डाँडामा जानुभयो र यो कुरा चेलाहरूले पनि देखे अनि तिनीहरू पनि प्रार्थनाका लागि येशूको पछि पछि लागे. जब येशू सँगसँगै उहाँका चेलाहरू जैतुन डाँडामा पुग्नुभयो तब येशूले तिनीहरूलाई भन्नुभयो, परीक्षामा नपर्नका लागि प्रार्थना गर. किनभने भाइ बहिनीहरू, परीक्षा आउनु पाप होइन तर परीक्षामा पर्नु चाहिँ पाप हो. र आफ्ना चेलाहरूलाई सतर्क बनाउन सँगसँगै उनीहरूलाई यसबारे सचेत गराउनको लागि पनि येशूले आफ्ना चेलाहरूलाई यी सब कुराहरू भन्नुभएको थियो. र हाम्रो जीवनमा पनि विभिन्न खालका परीक्षाहरू आउन सक्छन् र त्यस्ता परीक्षाहरू नआउन् भनेर अर्थात् ती परीक्षामा नपर्नका लागि चाहिँ हामीले निरन्तर प्रार्थना गर्न सक्दछौ. ओहो, यहाँहरूलाई लागिरहेको होला हामीले प्रार्थना गर्नुपर्ने विषयहरू त थुप्रै रहेछन् भनेर. अवश्य नै भाइ बहिनीहरू, हामीले प्रार्थना गर्नुपर्ने विषयहरू त थुप्रै नै छन्. र अर्को भनेको हामीले आफ्नो मित्रहरूको लागि, आफ्नो साथीभाइका लागि पनि प्रार्थना गर्न सक्दछौ. म यहाँहरूलाई एउटा घटना बताउन गइरहेकी छु. अय्युबको पुस्तक 42:9 हामी हेर्छौ भने उज भन्ने देशमा एक निर्दोष र सोझो जीवन बिताउने र परमेश्वरसँग पनि डर मान्ने एउटा मानिस बस्दथ्यो र तिनी साह्रै धनी पनि थिए. तिनका 7,000 भेडा बाख्रा, 3,000 ऊँट, 500 हल गोरु र 500 गधा साथै थुप्रै संख्यामा कमारा कमारी अर्थात नोकर साकरहरू थिए र तिनका 7 छोराहरू र 3 छोरीहरू थिए र तिनको नाम अय्युब थियो. एक दिन तिनी साह्रै बिरामी भए र मृत्युको अवस्थामा नै पुग्दा समेत तिनको अति नै मिल्ने साथीहरू तिनी कहाँ भेट्न आए र उनलाई हप्काउन थाले. तर परमेश्वरको आज्ञा अनुसार अय्युबले आफ्ना साथीहरूको लागि प्रार्थना गरे. अय्युबले आफ्ना साथीहरूको लागि प्रार्थना गरे जाए तपाईहरूले पनि आफ्नो साथीभाइ छरछिमेकीहरूको लागि चाहिँ प्रार्थना गर्न सक्नुहुन्छ. किनभने भाइ बहिनीहरू, हामी संसारमा रहँदै गर्दाखेरि हामी समाजमा बस्छौ, हामी हाम्रो वरपर हाम्रो छरछिमेकीहरू साथीभाइहरू हुन्छन् र सबैजनाले हामीलाई असल व्यवहार देखाउँछन्, सबैजनाले हामीलाई मन पराउँछन्, सबैजनाले हामीलाई राम्रो भन्छन् भन्ने पनि हुँदैन. कतिजना व्यक्तिहरूलाई हामी मन नपर्न पनि सक्छ अनि र उनीहरूले हामीलाई गाली गर्न सक्छ, नराम्रो बोल्न सक्छ र त्यो समयमा चाहिँ हामीले उनीहरू जस्तै खराब व्यवहार देखाउने भन्दा पनि उनीहरूको लागि प्रार्थना गर्न सक्छौ, जुन कुरा चाहिँ हाम्रो निम्ति निकै नै चुनौतीपूर्ण कुरा छ. किनभने कोही व्यक्तिले हामीलाई नराम्रो भन्छ भने अनि उसलाई फेरि हामीले प्रार्थना गर्ने, उसलाई असल व्यवहार देखाउनु त निकै नै गाह्रो कुरा हो नि. तर पनि हामीले प्रार्थना साथ फेरि पनि ती व्यक्तिहरूलाई असल व्यवहारहरू देखाउन सक्छौ. र अर्को कुरा भाइ बहिनीहरू, जसरी अघि मैले भने कि हामी समाजमा रहँदै गर्दाखेरि
संसारमा रहँदै गर्दा हामीलाई सबैजनाले मन पराउँछन्, सबैले आदर इज्जत गर्छन् भन्ने पनि हुँदैन र कतिपय समयमा हामीलाई व्यक्तिहरूले हाम्रो खिल्ली उडाइरहेका हुन्छन्, हामीलाई अनादर गरिरहेका हुन्छन्, हामीलाई नराम्रा गालीहरू प्रयोग गरिरहेका हुन्छन् र त्यो समयमा हामीले त्यस्ता व्यक्तिहरूको लागि पनि प्रार्थना गर्न सक्छौ किनभने संसारमा हामी परमेश्वरलाई पाएका व्यक्तिहरू र अरू व्यक्तिहरू व्यवहारदेखि लिएर हरेक कुरामा अलि भिन्न हुन्छौ। त्यसैले हामी जो परमेश्वरलाई पछ्याउँछौ हो हामी जस्ता व्यक्तिहरूले चाहिँ उनीहरूमा झन रिस पोख्ने अथवा उनीहरूलाई नै हामीले नराम्रो व्यवहार देखाउने भन्दा पनि उनीहरूको लागि चाहिँ प्रार्थना गर्न जरुरी छ। र भाइ बहिनीहरू, यहाँहरू कतिजनालाई ज्ञान बुद्धिको आवश्यक परेको छ? अवश्य नै मलाई पनि हरेक दिन परमेश्वरबाट आएको ज्ञान बुद्धिको खाँचो पर्ने गर्छ किनभने म पनि आफ्नो पढाइ लेखाइ गर्दैछु र आफ्ना कामहरू पनि गर्दैछु र मलाई आफ्ना कामदेखि लिएर आफ्नो पढाइ लेखाइ हरेक कुरामा परमेश्वरको ज्ञान बुद्धिको खाँचो पर्ने गर्छ र यहाँहरू पनि विद्यालयमा पढ्ने गर्नुहुन्छ र तपाईँहरू त्यही ज्ञान र बुद्धि पाउनको लागि विद्यालय जाने गर्नुहुन्छ र विद्यालयमा शिक्षक शिक्षिकाहरूले तपाईँहरूलाई विभिन्न विषयहरू पनि पढाउनुहुन्छ। तिनै कुराहरूबाट यहाँहरूले ज्ञान बुद्धि हासिल गर्नुहुन्छ र कतिजनालाई आफ्नो विद्यालयमा पढेका कुराहरू, कक्षामा पढेका कुराहरू छिट्टै बिर्सने बानी छ र म पनि सानो छँदा कतिपय कुराहरू मलाई बुझ्न निकै गाह्रो हुन्थ्यो र पढेको कुरा पनि चाँडै बिर्सने गर्थे र झन अरू बेला आएको कुरा पनि जब परीक्षा आउने गर्थ्यो अनि जब परीक्षामा जति पनि ती प्रश्नहरू भेटाउँथे अर्थात् एक्जामको समयमा अनि त्यो क्वेसन देखेर पनि मलाई डर लाग्थ्यो र आएको उत्तर पनि मैले डराएर नलेखिकन आउने गर्थे। तर यहाँहरूमा पनि त्यस्तै खालका कुराहरू भइरहेका छन् भने यहाँहरूले पनि ज्ञान बुद्धिको लागि परमेश्वरसँग प्रार्थना गर्न सक्नुहुन्छ। हुन्छ भाइ बहिनीहरू, अब भने कार्यक्रममा हामी सुन्नेछौ हिपी कोयरले गाउनु भएको यो गीत र गीत पश्चात फेरि पनि उपस्थित हुने नै छु।

0: र कार्यक्रममा फेरि पनि स्वागत छ भाइ बहिनीहरू। भर्खरै मात्र यहाँहरूले सुन्नुभयो युपी कोयरले गाउनु भएको यस आशिषमय गीत, र आज हामी प्रार्थनाको बारेमा छलफल गर्दैछौ। यहाँहरूले याकुब 1:5 हेर्नुभयो भने यस्तो लेखिएको छ, कसैलाई बुद्धिको अभाव छ भने त्यसले परमेश्वरसित मागोस्, त्यसलाई त्यो दिइनेछ। आहा, कति राम्रो कुरा! जसरी यस पदमा लेखिएको कुरा निकै नै राम्रो कुरा थियो, त्यसरी नै आज हामीले पनि परमेश्वरमा विश्वास गरेर उहाँसँग हामीलाई चाहिने ज्ञान बुद्धिका कुराहरू माग्छौ भने पनि उहाँले हामीलाई अवश्य नै दिनुहुन्छ। त्यसैले कतिपय अवस्थामा हामी घमण्ड गर्छौ होला, ओहो मैले मेहनत गरेर म पास भए, अर्थात म त एकदमै ट्यालेन्ट जन्मेको छु भन्ने पनि हामीलाई लाग्दो होला। म त अरू भन्दा एकदमै पढाइमा पनि अब्बल छु, मलाई जति त कसैलाई आउँदैन भन्ने पनि लाग्दो होला। तर जति पनि हामीले आफ्नो पढाइ लेखाइमा गरिरहेका पर्फर्मेन्सहरू छन्, ती सबै कुराहरू चाहिँ केवल परमेश्वरबाट आएका ज्ञान बुद्धिद्वारा हुन्। र अर्को भाइ बहिनीहरू, हामीले प्रार्थना गर्नुपर्ने विषय भनेको सिद्धताको निम्ति हो। भाइ बहिनीहरू, हामीहरूले येशु ख्रीष्टलाई व्यक्तिगत रूपमा प्रभु र मुक्तिदाता भनी ग्रहण गरेको कारण हामीहरूको सम्पूर्ण पापहरू क्षमा भएका छन् र हामी उहाँका सन्तान भएका छौ। अनि हामी येशु ख्रीष्टबाट सिद्ध र पवित्र पनि भएका छौ। तर येशु ख्रीष्टलाई ग्रहण गरेर उहाँलाई चिनेर पनि बेला बेलामा हामी पाप गरिरहेका हुन्छौ अनि परमेश्वरदेखि पनि टाढा हुँदछौ। त्यसै कारण हामी पवित्रतामा र सिद्धतामा रहिरहन सकौं भनी परमेश्वरमा प्रार्थना गर्नु पनि आवश्यक छ, अनि मात्रै परमेश्वर हाम्रो जीवनबाट खुसी हुनुहुन्छ। र अर्को कुरा, परमेश्वर पवित्र हुनुहुन्छ र आज हामी पनि जो परमेश्वरलाई पछ्याउँछौ, हामी पनि उहाँ जस्तै पवित्र जीवन जिउनको लागि तयार हुनु पर्दछ। र अर्को भनेको, हामीले आफैलाई दुष्टका कुराहरूबाट बचाउनको लागि पनि प्रार्थना गर्न सक्छौ। र येशूले उहाँमा विश्वास गर्ने व्यक्तिहरूको लागि परमेश्वरसँग यसो भनेर प्रार्थना गर्नुभयो, तिनीहरूलाई दुष्टबाट जोगाइराख्नुहोस्। र आज हामीले पनि आफूलाई दुष्ट कुराहरूबाट टाढा राख्नलाई अथवा आफूलाई ती कुराहरूबाट जोगाउन परमेश्वरसँग प्रार्थना गर्नु आवश्यक छ। युहन्नाको पुस्तक 17:15 हेर्छौ भने यस्तो लेखिएको छ, हामीले येशूलाई ग्रहण गरेको दिनदेखि नै शैतान हाम्रो शत्रु भएको छ र हामीलाई खाऊ र निलु भनी त्यो हामीलाई खोज्दै हिँडेको छ। त्यो हामी कहाँ आएर लोभ लालच देखाउँछ, झुट बोल्न लगाउँछ, चोर्न लगाउँछ र हामीबाट आफ्नो इच्छा पूरा गरी हामीलाई परमेश्वरबाट नै अलग गरिदिने गर्छ। यसकारण दुष्ट र त्यसको कार्यहरूबाट बच्नका लागि हामीले लगातार रूपमा परमेश्वरसँग प्रार्थना गर्नु आवश्यक हुन्छ। र भाइ बहिनीहरू, हामी पनि हाम्रो काममा जानको लागि, हाम्रो विद्यालय जानको लागि हामी कोही हिँडेर, कोही साइकलमा, कोही आफ्नो मोटरसाइकलमा अथवा पब्लिक बसमा चढेर पनि यात्रा गर्ने गर्दछौ र यात्रामा विभिन्न समस्याहरू पनि आउन सक्छन्। त्यसैले हामी जहिले पनि छोटो यात्रा होस् अथवा लामो यात्रा होस्, यात्रा गर्नु अघि प्रार्थना गर्नु चाहिँ अति नै आवश्यक छ। र सँगसँगै भाइ बहिनीहरू, हामीले हाम्रो देशको सुरक्षाको निम्ति अनि आफू बसेको शहरको लागि अनि आफ्नो देशमा असल तरिकाले मौसम अनुसारको खेतीपाती अन्न बालीहरू फल्न सकोस् भनेर चाहिँ हामी प्रार्थना गर्न सक्छौ। त्यस सँगसँगै जति पनि दुःख पाएका दुखी गरीबहरू हुन्छन् र बेसहारा व्यक्तिहरू हुन्छन् जसलाई परिवारको खाँचो रहेको हुन्छ, र यहाँहरूले पनि यहाँहरू जस्तै ससाना भाइ बहिनीहरूको लागि प्रार्थना गर्न सक्नुहुन्छ। अवश्य नै भाइ बहिनीहरू यहाँहरूले थाहा पाउनु नै भयो होला कि हामीले हाम्रो जीवनमा प्रार्थना गर्नु चाहिँ कतिको आवश्यक छ भनेर। आज यहाँहरू पनि परमेश्वरबाटको ज्ञान बुद्धि चाहनुहुन्छ, उहाँबाटको त्यो सुरक्षा चाहनुहुन्छ भने निरन्तर रूपमा प्रार्थना गर्नुहोस् र साँच्चै नै उहाँको असल छोरा छोरी भएर जिउन चाहनुहुन्छ भने पनि हरेक दिन निरन्तर प्रार्थना गर्ने गर्नुहोला र आजको कार्यक्रमबाट यहाँहरूले पक्कै पनि आशिष पाउनु नै भयो होला र मलाई आशा छ कि यहाँहरूले पनि आफ्नो जीवनमा निरन्तर रूपमा प्रार्थनाका कुराहरूलाई लिएर जानुहुन्छ भन्ने। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। आफूले जानेका कुराहरू आफ्नो साथीहरूलाई पनि सिकाउन नबिर्सिनुहोला। यति भन्दै आजको कार्यक्रमबाट म यहाँकै दिदी सारा कार्यक्रमबाट बिदा माग्न चाहन्छु। हस्त जय मसी, नमस्कार, साथै न्यानो माया।
1: टाइम चेक। यति बेला रातिको 9 बज्यो।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा आदरणीय श्रोता कार्यक्रम अन्तरबिन्ती लिएर म पुनम उपस्थित भइसकेकी छु। भजन संग्रहको पुस्तक 84 सात पदले भन्छ, तिनीहरूले बलमाथि बल प्राप्त गर्छन्। सबलता अभियान भनिने अभियानमा आफ्ना सबलताहरू पत्ता लगाउनुहोस् भन्ने कथनलाई अनुसन्धानकर्ता मार्कस बगिङहामले प्रसिद्ध बनाएका थिए। यसले हामीलाई हाम्रा कमजोरीहरूमा केन्द्रित हुन छोडेर हाम्रो सबलताहरूको नाम टिप्न र विकास गर्न आह्वान गर्दछ, जसले परमेश्वरको ढाँचालाई प्रतिबिम्बित गर्दछ। परमेश्वरले यसो भन्नु भएन, मूसा तिम्रो शिल्प कौशल कमजोर छ, केही समयको लागि यी मानिसहरूको नेतृत्व गर्न छोडेर बजलेल जस्तै बन्ने प्रयास गर। बाइबलले बलमाथि बल प्राप्त गर्ने कुरा बताउँछ, अनि सबलता भनेको त्यस्तो गतिविधि हो जसमा तपाईँ संलग्न बन्नुहुँदा त्यसले तपाईँलाई बलियो महसुस गराउँछ। कतिपय क्रियाकलापहरूले तपाईँलाई रोमाञ्चक महसुस गराउनेछन् र चुनौती दिनेछन्। अरूले तपाईँलाई दिक्क लगाउनेछन् र थकित तुल्याउनेछन्। तपाईँले यो कुरा पत्ता लगाउनु भएपछि तपाईँ पेसावृत्तिको योजनामा मात्रै संलग्न बन्नुहुन्न, तपाईँले आफू परमेश्वरको हातको सिप भएको कुरा बुझ्नुहुन्छ अनि आफ्नै प्रमुख सबलताका क्षेत्रहरू स्वीकार गर्नुहुन्छ। तपाईँले यसो गर्नु महत्वपूर्ण छ किनभने सृष्टिको एक सानो भाग जसको हेरचाह वा भण्डारेपनको निम्ति तपाईँ जिम्मेवार हुनुहुन्छ, त्यो तपाईँको आफ्नै जीवन हो। डोरोथी सेयर्स नामक लेखिकाले यसो भनेकी छिन्, काम भनेको प्राथमिक रूपमा बाँच्नको लागि गर्ने कुरा होइन, तर जुन कुरा गर्नको लागि जिइन्छ यो काम गर्ने व्यक्तिको सम्पूर्ण क्षमताको पूर्ण अभिव्यक्ति हो वा हुनुपर्छ। त्यो चीज जसमा उसले आत्मिक मानसिक र शारीरिक सन्तुष्टि पाउँछ अनि त्यस्तो माध्यम जसमा उसले आफैलाई परमेश्वर कहाँ अर्पण गर्छ। यदि तपाईँको कामले तपाईँको उद्देश्यको लागि तपाईँको आवश्यकता पूरा गर्दैन वा तपाईँको परमेश्वर प्रदत्त वरदानहरू प्रयोग गर्दैन भने के हुन्छ? कहिलेकाहीँ आवश्यकताले त्यसो गर्नुपर्छ। त्यसैकारण बाइबलले भन्दछ, तिमीले जे गर्छौ त्यो पूरा शक्तिले गर। यसबीचमा अवसरको लागि प्रार्थना गर्नुहोस्, आफैलाई तयार गर्नुहोस् अनि तपाईँको सबलता उपयोग गर्ने क्षेत्रमा स्वयं सेवा गर्नुहोस्। आफूले गरेको काममा आनन्द नमनाउने मानिसहरूले कहिलेकाहीँ दुखी हुन्छन् अनि तिनीहरूले आफ्नो वरपरका अरू सबैलाई पनि दुखी बनाउँछन्, तर परमेश्वरले तपाईँबाट योभन्दा असल कुराको आशा गर्नुहुन्छ। यसकारण आफ्नो काम उत्कृष्ट तरिकाले गर्नुहोस् भन्ने उत्साह दिँदै कार्यक्रम अन्तर्विन्तीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु।

0: विश्वास सुनैबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदानको पुनः प्रसारण।

मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेवा राख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा आदरणीय श्रोता कार्यक्रम वरदान लिएर प्राविधिक मित्र सन्ध्या र म प्रम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि कार्यक्रममा हामी तपाईँलाई साथ दिनेछौ र तपाईँले पनि कार्यक्रम सुनेर हामीलाई साथ दिन सक्नुहुन्छ र हाम्रो विशेष गरिकन कार्यक्रम वरदानको एउटै उद्देश्य हो हामीलाई परमेश्वरले वरदान दिनुभएको छ त्यो वरदानलाई पहिचान गरौं र परमेश्वरको राज्य विस्तारमा लागौं भन्ने नै हो र हामी कतिले सोच्छौं कतिले भन्छौं म त त्यस्तो केही छैन ममा म त कुनै वरदान पनि छैन ममा मसँग केही छैन म भन्ने कति सुनिन्छ तर होइन प्रत्येक मानिसलाई परमेश्वरले कुनै न कुनै वरदानले अभिषेक गर्नु नै भएको छ वरदान सहित यो धरतीमा पठाउनु भएको छ र त्यो वरदानलाई हामीले नजिकबाट पहिचान गरेर हामी अघि बढ्नै पर्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट

जुन काम तपाईलाई स्वाभाविक रूपमा सजिलो लाग्छ ध्यान दिनुहोस् र कसरी आफ्नो पहिचान आफ्नो वरदानलाई आफ्नो प्रतिभालाई कसरी थाहा पाउने त अथवा कसरी पहिचान गर्ने भन्ने बारेमा केही जानकारी म दिन चाहन्छु जो धेरै कन्फ्युजन हुनुहुन्छ मेरो वरदान के हो भन्ने हुन्छ नि त तपाईँहरूको लागि यो कार्यक्रम विशेष हुन सक्छ जुन काम गर्दा तपाईँलाई स्वाभाविक रूपमा सजिलो लाग्छ ध्यान दिन मन लाग्छ गरिरहँ जस्तो लाग्छ र त्यसको परिणाम पनि मिठो आउँछ भने कतै यो वरदान त तपाईँको होइन र अरू मानिसले तपाईँलाई बारम्बार कुन कुरामा राम्रो छौ भनेर प्रशंसा गर्छन् सम्झनुहोस् त धेरै मान्छेले तपाईँलाई भन्छ होला वाओ कस्तो राम्रो तिम्रो यो होइन त्यसको जब परिणाममा मान्छेले तपाईँलाई धन्यवाद दिन थाल्छन् भने सोच्नुहोस् कि मेरो वरदान यही पो हो कि होइन यी कुराहरू एकदमै महत्वपूर्ण कुरा हुन्छ र आफूलाई समय बितेको थाहा नहुने गरी रमाइलो लाग्ने काम पहिचान गर्नुहोस् होइन कुनै पनि काम गर्दा पनि तपाईँ एकदमै आनन्दित हुनुहुन्छ क्या इन्जोय गर्नुहुन्छ भने त्यो चाहिँ कतै तपाईँको वरदान पो हो कि होइन जुन काम गर्दा तपाईँलाई भोक पनि लाग्दैन प्यास पनि लाग्दैन अध्ययारो भएकै थाहा हुँदैन भनेपछि कतै तपाईँको वरदान त त्यो पो हो कि होइन यसरी पनि हामी आफ्नो वरदानलाई पहिचान भन्ने गर्न सक्छौ र विभिन्न कामहरू गरेर हेर्नुहोस् लेख्न बोल्ने सङ्गीत कला नेतृत्व अरूलाई सहयोग गर्ने आदि कठिनाई आए पनि जुन क्षेत्रमा बारम्बार कोसिस गर्न मन लाग्छ त्यो तपाईँको विशेष क्षमता हुन सक्छ कुनै पनि काममा तपाईँ असफल हुनुभएर पनि तपाईँ खुरुन्दार क्या त्यसमा लागिराख्नुहुन्छ भने त्यो तपाईँको विशेष क्षमता हो जो पाए त्यसले जुन कुरामा ऊ असक्षम भइसक्यो असफल भइसक्यो त्यो कामलाई कति मान्छेले फर्केर हेर्दैनन् फेरि पनि त्यो कामलाई कोट्याउँदैन अथवा फेरि पनि त्यो काम उनीहरू गर्दैनन् होइन तर कुनै पनि मानिसले आफू फेल खाएपछि फेरि पनि त्यो काम कोट्याउँछ फेरि पनि त्यो काम गर्छ भनेपछि त्यो चाहिँ विशेष क्षमता भएको मान्छेले मात्र गर्न सक्छन् प्रार्थना ध्यान गरेर आफूभित्रको रुचि र क्षमताबारे विचार गर्न पनि सकिन्छ र थाहा गर्न सकिन्छ पत्ता लगाउन सकिन्छ होइन र वरदान भनेको सधैँ असाधारण प्रतिभा मात्र होइन कसैलाई अरूलाई बुझ्ने सुन्ने सिकाउने र हौसला दिने क्षमता पनि ठूलो वरदान हुन सक्छ यी कुराहरू एकदमै महत्वपूर्ण कुरा छन् अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु

हामी देख्छौ धेरै साधारण मान्छे हुन्छन् तर उनीहरूले यति असाधारण मान्छे भनेर संसारलाई नै उनीहरूले उथल पुथल बनाए. हामी देख्छौ राइट दाजुभाइ, उनीहरू साधारण व्यक्ति थिए होइन, तर उनीहरूमा असाधारण त्यो प्रतिभा, त्यो क्षमता उनीहरूमा थियो. उनीहरूले के गरे, सुरुमा एउटा हेलिकप्टर बनाए, साधारण हेलिकप्टर बनाए र मान्छेहरूलाई बोलाए हामीले यस्तो बनाएका छौं भनेर. धेरै मानिसहरूले मूर्ख भने, यो असम्भव भने, तर सम्भव भएर देखाए उनीहरूले, सम्भव गरे. आजसम्म हामी आकाशमा हेरौँ भने हजारौं प्लेनहरू उडिरहेका हुन्छन्, संसारमा हजारौं प्लेन एकैचोटि उडिरहेका हुन्छन्, त्यो हामीलाई थाहा हुँदैन होइन. त्यो भएर हामी देख्न सक्छौ हाम्रो वरिपरि पनि धेरै त्यस्ता प्रतिभाहरू छन्. के तपाईँले पहिचान गर्नुभएको छ? प्रतिभा त सँगै सबैसँग हुन्छ, वरदान त सबैसँग हुन्छ, तर नि कसैको प्रतिभा यति शक्तिशाली हुन्छ जसले संसारलाई नै उथल पुथल बनाइदिन्छ. हामी देख्न सक्छौ होइन, जस्तो थोमस एडिसनको बारेमा पनि त्यो तपाईँ र मलाई थाहा छ. औपचारिक शिक्षा खासै सफल नभए पनि प्रयोग गर्ने र हार नमान्ने बानीले उनलाई प्रसिद्ध आविष्कार बनायो. थोमस एडिसन त्यति शिक्षित व्यक्ति पनि थिएनन् होइन, पढाइमा उसलाई एकदमै रुचि थिएन, पढ्न मन लाग्दैन थियो, तर उसँग नि यस्तो प्रतिभा थियो उनीभित्र, जुन वरदान थियो नि. आज जुन तपाईँ र मैले बालिराखेका बत्तीहरू छिम, उहाँको आविष्कार हो. उनी एकदमै पढ्नमा कमजोर व्यक्ति, स्कूलबाट पनि

0: पढेर खाँदैन भनेर निकालिदिएको व्यक्ति, तर संसारमा सबैभन्दा धेरै आविष्कार गरेर देखाए उनले। त्यो भएर तपाईँ र मेरो छोराछोरी होस्, तपाईँ र मेरो छिमेकीहरू होस्, तपाईँहरूका आफन्त कोही प्रतिभाशाली व्यक्तिहरू देख्नुभएको छ भने उसलाई पहिचान गर्नुहोस् र उसलाई यस्तो ठाउँमा लानुहोस् तपाईँले जुन ठाउँमा लानुहुन्छ नि। उसले एक दिन त्यो ठाउँमा सफल भएर एउटा नाम राख्न सकोस्।
1: र हामी त्यस्तो धेरै नामहरू छ तपाईँ र मलाई थाहा छ, ती मानिसहरूले निरन्तर लेखिने राखे जे के डोइलिङ भन्ने जो व्यक्ति हुनुहुन्छ उहाँ यति धेरै राम्रो कथा लेख्नुहुन्छ, संसारमा सबैभन्दा प्रसिद्ध होइन लेखक प्रतिभा हुनुहुन्छ, जो जसको कृति विश्वमा प्रसिद्ध छ। त्यो भएर तपाईँ र म कहिलेकाहीँ मेरो प्रतिभा के हो पहिचान गर्नुहोस्, त्यो प्रतिभालाई मर्न नदिनुहोस् र वरिपरि भएको प्रतिभालाई पनि मर्न नदिनुहोस्, देखाइदिनुहोस् तिमीमा यो प्रतिभा छ है, अगाडिबाट म तिमीलाई साथ सपोर्ट गर्नेछु भनेर उत्साह दिनुहोस् त्यो मान्छेले गरेर देखाउँछ होइन। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र खाली समय पाउँदा तपाईँ स्वाभाविक रूपमा के गर्न मन पराउनुहुन्छ? होइन, हाम्रो स्वभाव फरक फरक हुन्छ। कसैलाई लेख्न मन लाग्छ, कसैलाई गीत गाउन मन लाग्छ, कसैलाई नयाँ कुरा सिक्न मन लाग्छ, कसैलाई डक्टर बन्न मन लाग्छ, कसैलाई होइन विभिन्न हुन्छ नि। र मानिसले तपाईँलाई प्राय कुन कुरामा राम्रो भन्छन्, कुन काम गर्दा समय बितेको थाहा हुँदैन, अरूभन्दा तपाईँलाई कुन कुरा छिट्टो सिक्न सकिन्छ जस्तो लाग्छ, तपाईँलाई एक्लै काम गर्न बढी मनपर्छ कि समूहमा, कुनै समयमा आयो भने तपाईँलाई पहिलो प्रतिक्रिया के हुन्छ, धेरै सोच्ने, अरूसँग सल्लाह गर्ने, आफै प्रयोग गरेर हेर्ने, तुरन्त साधारण खोज्ने, समाधान खोज्ने, केही समय शान्त भएर बस्ने, तपाईँले जीवनमा कहिलेसम्म गरेका कुरा काममा आफूलाई सबैभन्दा गर्व लाग्छ? यदि पैसा र असफलताको डर दुवै हुँदैन थियो भने तपाईँ के गर्न चाहनुहुन्थ्यो? तपाईँलाई अरूलाई कुन प्रकारले प्रभाव पार्न सक्नुहुन्छ जस्तो लाग्छ? होइन, हामीले प्रभाव त मान्छेलाई पार्नै पर्छ, तर कसरी प्रभाव पार्न सक्छु? बोलाइबाट, लेखाइबाट, काम गराइबाट, उदाहरण भएर, हौसला दिएर, नेतृत्व गरेर, नयाँ विचार दिएर, त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुँदछ। र प्रभाव पार्ने कुरा पनि महत्वपूर्ण कुरा छ। मान्छेले बोलेर मान्छेलाई प्रभाव पार्न सक्छ, मान्छे लेखाइले मान्छेलाई प्रभाव पार्न सकिन्छ, काम गराइले मान्छेलाई प्रभाव पार्न सकिन्छ, हौसला दिएर मान्छेलाई प्रभाव पार्न सकिन्छ, र नेतृत्व गरेर मान्छेलाई प्रभाव पार्न सकिन्छ, र नयाँ विचार राखेर मान्छेलाई प्रभाव पार्न सकिन्छ। र तपाईँ र म अरूलाई प्रभाव पार्ने मान्छे बन्नु आजको आवश्यकता हो। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

पुनः भजन पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र जिन्दगीमा कहिलेकाहीँ असफलता पनि आउँछन्। हामी कहिले यो सोच्छौँ नसोचौँ कि अब सकिए भनेर, कहिलेकाहीँ असफलता शुरूआत पनि हुन सक्छ। मैले एकजना व्यापारीको निकै नै मिठो गवाई सुनेको थिएँ। मलाई त्यो गवाई सुन्दा खुसी पनि लाग्यो, आनन्द पनि लाग्यो। अनि उहाँले चाहिँ उहाँले ठुलो कम्पनी खोल्नु भएको रहेछ, तर उहाँ यसरी असफल हुनुभएछ कि उहाँको सबै कुरा डुबेछ क्या, होइन? करोडौँ लगानी गर्नुभयो तर परिणाम भने चिरो आयो। त्यसपछि उहाँ विरक्त लागेर होइन जहाजमा चढेर आँखाभरि आँसु पारेर हिँड्दै गर्दाखेरि एकजना पास्टरसँग उसको भेट हुन्छ। अनि उहाँले भन्नुहुन्छ, पास्टरले, किन रोइरहेको छौ तिमी? तिमी भन, तिमीमा केही समस्या छ? अनि ऊ बोल्नै चाहँदैन, किनभने जीवनदेखि हारेको छ, ऊ व्यापारदेखि हारेको छ, परिवारबाट हारेको छ, ऊ सफल भएको कारण उसको श्रीमतीले पनि उसलाई त्यागेको छ। अनि ऊ रुँदै हिँडिरहेको अवस्थामा एकजना पास्टरको शरणमा हुनुपर्छन् र उनले उत्साह दिनुहुन्छ, जे भयो भयो, होइन तिमी असफल हुनु नै यसको अन्त्य होइन क्या, अब परमेश्वरले तपाईँलाई सुरु गर्नुहुन्छ भनेर एउटा उत्साह दिनुहुन्छ क्या। जब उहाँले त्यो उत्साह दिनुहुन्छ अनि उहाँले भन्नुहुन्छ, तिमी फर्क, म तिम्रो लागि प्रार्थना गरिदिन्छु, तिमी जिरोबाट परमेश्वरले तिमीलाई हिरो बनाउनुहुन्छ, तिमी जे गर्छौ गर, परमेश्वरमा विश्वास गर, ग्रहण गर। अनि बिस्तारै त्यो पास्टरले उहाँलाई प्रभुमा हुर्काउन थाल्नुभएछ अनि शिक्षा दिन थाल्नुभएछ। हेर, तिमीले 1000 रुपियाँ कमायो भने परमेश्वरलाई 10 रुपियाँ देऊ, अथवा 10 रुपियाँ कमायो भने 1 रुपियाँ देऊ, 100 रुपियाँ कमायो भने 1 रुपियाँ देऊ, 10 रुपियाँ देऊ, 1000 रुपियाँ कमायो भने 100 रुपियाँ देऊ। यसरी प्रशंसाको विषयमा उहाँले सिकाउन थाल्नुभएछ। अनि त्यसपछि उहाँले सुरु गर्नुभयो आफ्नो फसेको व्यवसाय, फेरि सुरु गर्नुभयो प्रार्थना सहित, एउटा नयाँ जीवन सहित, अनि प्रशंसा दिन थाल्नुभयो। अनि उहाँको कम्पनीले अहिले संसारमा छाप र पहिचान बनाएको छ। त्यो भएर तपाईँ र म कहिलेकाहीँ व्यापार व्यवसाय जुनै पनि क्षेत्रमा हामी कमजोर भयौँ भने अथवा असफल भयौँ भने सिद्धि होला, अब मेरो जिन्दगी गयो भनेर नसोच्नुहोस्। परमेश्वरले पुनर्निर्माण गर्न सक्नुहुन्छ। हाम्रो परमेश्वर चाहिँ यस्तो परमेश्वर हुनुहुन्छ नि, जो जिरोलाई हिरो बनाउने परमेश्वर हुनुहुन्छ। हिरो बन्न चाहनुहुन्छ भने परमेश्वरमा आज्ञाकारी हुनुहोस्। अनि उहाँले उहाँको प्रतिज्ञा पूरा गर्नुहुन्छ। आज्ञाकारी मान्छेलाई नै उहाँले दिएको प्रतिज्ञा हो। जो पाए त्यसको परमेश्वरको प्रतिज्ञा पूरा गर्नुहुन्न। उहाँले आज जो आज्ञाकारी हुन्छ अनि उहाँको प्रतिज्ञा उहाँले पूरा गर्नुहुन्छ। त्यो भएर तपाईँ र म आज्ञाकारी बन्नुपर्छ। परमेश्वरले भन्नुभएको छ, म तिमीलाई पुच्छ रहेन सिर तुलाउने छु। तर त्यो बीचमा तपाईँले सोच्नु होला, कतिखेर उहाँले तपाईँ हिरो बनाउनुहुन्छ थाहा छ? पुच्छरबाट होइन, पुच्छरबाट शिर बनाउँछु भनेको चाहिँ जब तपाईँ आज्ञाकारी हुनुहुन्छ अनि चाहिँ परमेश्वरको त्यो प्रतिज्ञा पुरा हुने। आज्ञाकारी नहुने अनि बाइबलले यसो भनेको छ, परमेश्वरले यसो भनेको छ भनेर त कहाँ हुन्छ त? पहिले आज्ञाकारी बन्नु पर्यो अनि परमेश्वरको प्रतिज्ञा तपाईँ र मेरो जीवनमा दिनदिनै पुरा हुनेछ। तर तपाईँहरूमा आज्ञाकारी नै छैनौ, परमेश्वरको व्यवस्थाभित्रै छैनौ भने त परमेश्वरको कुनै पनि वचन तपाईँ र मेरो जीवनमा अथवा उहाँको प्रतिज्ञा तपाईँ र मेरो जीवनमा पुरा हुँदैन। किनभने परमेश्वर यस्तो परमेश्वर हुनुहुन्छ जसको कुनै पनि कुरा बदलिँदैन। सबै कुरा बदलिन्छ, मान्छेको बोली बदलिन्छ, मान्छेको भेष बदलिन्छ, मान्छेको लुगा बदलेला, तर परमेश्वर हिजो आज सदा एक सर्वदा परमेश्वर हुनुहुन्छ। उहाँ नबदलिने परमेश्वर, उहाँ प्रतिज्ञान चेन्ज नगर्ने परमेश्वर। त्यो भएर हिजो आज सधैँ प्रभु सम्मान हुनुहुन्छ। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सन्ध्या र विजयजीलाई धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।